रोगमुक्त स्वास्थ्य र बेसी फल्ने माउबोटबाट मात्र निकाल्नुपर्छ। यस प्रकारले सारिएका बोटबाट 3 वर्षभित्रमा नै फसल पाइन्छ। तर बिउबाट उमारेको बिरुवा रोपे 4 देखि 5 वर्षभित्र फसल पाइन्छ। माउबोटबाट बिरुवा निकालिरहे माउबोटको शक्ति घट्छ। हालमा अलैची परिषद र कृषि विभागको तत्वावधानमा बिउबाट बियारमा बिरुवा उमारेर बारीमा सार्ने अथवा रोप्ने प्रथा प्रचलन गरिएको छ। यस विधिबाट अलैचीको विस्तार गरे भाइरस रोगको विस्तार अथवा फैलावट रोक्न सकिन्छ। साथै उचित जातको बेसी उत्पादन दिने अलैची बारी तयार गर्न सकिन्छ। बिरुवा रोप्दा जमिनको उर्वरा शक्ति र बारीको अवस्था हेरेर खाडल जति सक्दो सिधा लाइनमा खन्नुपर्छ। एउटा खाडलदेखि अर्को खाडलको दूरत्व 150 सेन्टिमिटर र गहिराई 30 सेन्टिमिटर हुनुपर्छ। खाडल 30 सेन्टिमिटर गहिरो 30 सेन्टिमिटर लम्बाइ भएको हुनुपर्छ। खाडल खन्ने काम अप्रेल मई महिनामा नै गर्न सके असल हुन्छ। यसरी खनेको खाडलमा रोप्ने समयमा माटोसँग 5 केजी राम्रो पाकेको गाईको मल अथवा कुहिएको पात पतिङ्गर मिसाएर खाडल भर्ने काम गर्नुपर्छ। बिरुवा रोप्ने समय जुन जुलाई महिनामा उत्तम हुन्छ, तर सितम्बर महिनासम्म पनि रोप्न सकिन्छ। मध्य बर्सातमा भने बिरुवा रोप्नु हुँदैन। यसरी बिरुवा रोपिसकेपछि पात पतकारले बिरुवाको वरिपरिको माटोलाई छोपिदिनुपर्छ। खाडलको माटो राम्ररी थिचथाच गर्नुपर्छ, जसमा खाडलमा पानी नजमियोस्। यस अञ्चलमा अलैची बारीमा मल लगाउने चलन छैन, तर वर्षौपछि फसल उठाउनले माटोको उर्वरा शक्ति घट्न जान्छ। यसैले गर्दा हाम्रो अलैचीको उत्पादनमा कमी हुन जान्छ र माटोको जाँच गरी त्यसको रिपोर्टको आधारमा रासायनिक सार र जैव सार लगाउन सके असल हुन्छ। त श्रोताले भर्खरै सुन्दै हुनुहुन्थ्यो खेतीपातीबारे सल्लाहमा अलैँचीको विस्तारबारे जानकारी। र अब भने यहाँहरू समक्ष राखिरहेछौँ विक्रम कालीकोटी र बानिका प्रधानको युगल स्वरमा आधुनिक गीत, हरिभक्त कटुवालको शब्द अनि सङ्गीत रहेको छ विनोद स्याङदिनको।

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ र यहाँको साथमा छु म उद्घोषिका रेबिना अनि मेरो साथमा प्रसारण सहयोगी हुनुहुन्छ महेश धाल र अब भने यहाँहरू समक्ष राखिरहेछौँ अजनिस विश्व राई अनि भवना थापाको स्वरमा भजन।

0: भजनपछि अब समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, अब समाचार विश्व सुब्बाबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी आजदेखि उज्बेकिस्तानको दुई दिनको यात्रामा प्रस्थान गर्नुहुनेछ। उपराष्ट्रपति सिपी राधाकृष्णन आज तमिलनाडू, कर्नाटक, केरल अनि लक्षद्वीपको तीन दिनको भ्रमणमा जानुहुनेछ। विदेश मन्त्रालयले भनेको छ, नेपालको बाढ आपदाबाट हालसम्म 84 भारतीय नागरिकहरूलाई उद्धार गरिएको छ। विश्वविद्यालय अनुदान आयोगको राष्ट्रिय पात्रता परीक्षाको 84 विषयहरूको परिणाम घोषित गरिएको छ। र हङ्गरीमा आयोजित पिएसए बुडापेस्ट स्क्वेस ओपन फाइनल भारतका वेलवेल सेन्थिल कुमारले जितेका छन्। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी आजदेखि उज्बेकिस्तानको दुई दिनको यात्रामा प्रस्थान गर्नुहुनेछ। उज्बेकिस्तानका राष्ट्रपति सफकत मिर्जोयोयेवको निमन्त्रणामा प्रधानमन्त्री तास्कन्द पुग्दै हुनुहुन्छ। यो प्रधानमन्त्रीको उज्बेकिस्तानको चौथो यात्रा हो। प्रधानमन्त्री कार्यालयले एक बयानमा भनेको छ, आफ्नो यात्रा अवधि श्री मोदीले भारत अनि उज्बेकिस्तान बीच रणनीतिक साझेदारीलाई अझ बलियो बनाउन राष्ट्रपति मिर्जोयोयेवसित प्रतिनिधिमण्डल स्तरको वार्ता गर्नुहुनेछ।
2: इस यात्रा के दौरान दोनों नेता ताशकंद में द्विपक्षीय महत्व के सभी मुद्दों पर चर्चा करेंगे। भारत उज्बेकिस्तान के शीर्ष 10 व्यापारिक साझेदारों में से एक है, जिनके बीच द्विपक्षीय व्यापार लगभग $1 अरब का है। पिछले कुछ वर्षों में दोनों देशों के बीच कारोबार तेजी से बढ़ा है।
1: उज्बेकिस्तानमा भारतको राजदूत स्मिता पन्तले आकाशवाणी समाचारसितको विशेष कुराकानीमा भन्नुभयो, दुई देशबीच सम्बन्ध बलियो भइरहेको छ अनि प्रधानमन्त्रीको भ्रमणको समय सबै क्षेत्रहरूमा सहयोग बढाउनेमा चर्चा हुनेछ।
3: रिलेशनशिप ऑलरेडी बहुत अपवर्ड ट्रैजेक्टरी में है। 2011 में स्ट्रेटेजिक पार्टनरशिप फोर्ज हुई थी, उसके बाद 2015 में प्रधानमंत्री जी का पहला दौरा हुआ था। 2026 तक बहुत सारे एरियाज में हम लोग फॉरवर्ड मूवमेंट कर चुके हैं, चाहे आप ट्रेड की बात करें, इन्वेस्टमेंट की बात करें, डेवलपमेंट कोऑपरेशन की बात करें, डिफेंस कोऑपरेशन की बात करें। ट्रेड में ही करीबन 300% इंक्रीज हुई है 2015 से।
1: उहाँले भन्नुभयो, पछिल्लो केही वर्षहरूमा दुई देशबीच व्यापारमा कयौं गुणा वृद्धि भएको छ अनि दुई देशबीच सम्पर्क सुधार्ने अनि बाधाहरूलाई हटाउनबारे चर्चा हुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि बिहान 11 बजी आकाशवाणीको मन की बात कार्यक्रममा देश विदेशका मानिसहरूसित आफ्नो विचार साझा गर्नुहुनेछ। यो मासिक रेडियो कार्यक्रमको 137 एपिसोड रहनेछ। कार्यक्रमको प्रसारण आकाशवाणी अनि दूरदर्शनको सबै च्यानलहरूमा, एआईआर न्यूजको वेबसाइट अनि न्यूज अन एयर मोबाइल एपबाट गरिनेछ। साथै एआईआर न्यूज, डिडी न्यूज, प्रधानमन्त्री कार्यालय अनि सूचना एवं प्रसारण मन्त्रालयको युट्युब च्यानलहरूमा यसको सिधा प्रसारण पनि हुनेछ। हिन्दी प्रसारणपछि आकाशवाणीबाट क्षेत्रीय भाषाहरूमा पनि यो कार्यक्रम प्रसारित गरिनेछ। उपराष्ट्रपति सिपी राधाकृष्णन आज तमिलनाडू, कर्नाटक, केरल अनि लक्षद्वीपको तीन दिनको भ्रमणमा जानुहुनेछ। यस अवधि उहाँले शिक्षा, सार्वजनिक सेवा, सांस्कृतिक विरासत, उद्योग, अकादमिक सहयोग, माछा पालनलाई बढावा दिने सम्बन्धित कार्यक्रमहरू बाहेक केही प्रमुख सार्वजनिक समारोहहरूमा भाग लिनुहुनेछ। श्री राधाकृष्णन आज तमिलनाडुको इरोडमा कोङ्गु वेलालर इन्स्टिच्युट अफ टेक्नोलोजी ट्रस्टको स्थापना दिवस समारोहमा सामेल हुनुहुनेछ।

त्यसपछि उहाँ बेंगलुरु जानुहुनेछ जहाँ उहाँले राज्य विधानसभामा कर्नाटकका पूर्व मुख्यमन्त्री रामकृष्ण हेगडेको शताब्दी समारोहमा भाग लिनुहुनेछ। आइतबार उपराष्ट्रपतिले केरलको अल्लापुझादेखि आफ्नो भ्रमणको शुरूआत गर्नुहुनेछ जहाँ उहाँ केरल कौमुदीको 115 वर्षगाँठको समारोहमा सामेल हुनुहुनेछ। त्यसपछि उहाँले पथनमथिट्टामा अरनमुला जल महोत्सव 2024 उद्घाटन गर्नुहुनेछ। पछि श्री राधाकृष्णन तिरुवनन्तपुरम जानुहुनेछ जहाँ उहाँले केरलको प्रमुख सांस्कृतिक उत्सव ओनम परेडको शुभारम्भ गर्नुहुनेछ। उपराष्ट्रपति आफ्नो यात्राको अन्तिम दिन लक्षद्वीपको अगाटी जानुहुनेछ जहाँ उहाँले माछापालन पशुपालन अनि दुग्ध उत्पादन मन्त्रालयद्वारा आयोजित एक जनसम्पर्क कार्यक्रममा भाग लिनुहुनेछ। त्यसपछि उहाँ राजगिरी स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीको रजत जयन्ती समारोह अनि कोच्चीको ककनाडमा आयोजित कन्फ्लुएन्स 3.0 उद्योग अग्रामिक शिखर सम्मेलनमा सामेल हुनुहुनेछ। विदेश मन्त्रालयले भनेको छ नेपालको बाढ़ आपदाबाट हालसम्म 84 भारतीय नागरिकहरूलाई उद्धार गरिएको छ जसमा त्रिशुली एक परियोजनाको 63 कर्मचारी अनि तमिलनाडुका 21 सामेल छन्। मन्त्रालयले बताएको छ 320 भारतीयहरूबारे हालसम्म कुनै जानकारी प्राप्त भएको छैन किनभने उनीहरूसित कुनै सम्पर्क स्थापित भएको छैन। मन्त्रालयले यो पनि बताएको छ कि 149 चीनबाट नेपाल सुरक्षित प्रवेश गरिसकेका छन्। चीनमा लगभग 400 भारतीय नागरिकहरू सुरक्षित रहेको छ। भारतीय दूतावास यी मानिसहरूसित सम्पर्कमा छ अनि उनीहरूलाई त्यहाँबाट निकाल्नका लागि काम गरिरहेको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @ANNewsGarsheng अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब र समाचार। पश्चिम बंगाल सरकारले विदेश मन्त्रालयसित नेपालमा आएको बाढमा बेपत्ता भएका राज्यका मानिसहरूको खोजीका लागि एक प्रतिनिधि मण्डल पठाउने अनुमति मागेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले भन्नुभयो अनुमति पाए लगतै एक प्रतिनिधि मण्डल काठमाडौँ पठाइनेछ जसमा राज्यका एक मन्त्री, एक विधायक, महानिरीक्षक स्तरका पुलिस अधिकारी अनि भारतीय प्रशासनिक सेवाका वरिष्ठ अधिकारी सामेल हुनेछ। मुख्यमन्त्रीले हिज भवानी भवनमा लापता भएकाहरूको परिवारसित भर्चुअल बैठकपछि यो जानकारी दिनुभएको हो। विदेश मन्त्री डाक्टर एस जयशंकरले 2025 ब्याच भारतीय विदेश सेवाका प्रशिक्षु अधिकारीहरू अनि भूटानका राजनयिकहरूको आयोजित प्रशिक्षण पाठ्यक्रमको समापन समारोहमा भाग लिनुभयो। डाक्टर जयशंकरले एक सोसियल मिडिया पोस्टमा भन्नुभयो भारतीय विदेश सेवाका यी अधिकारीहरू विकसित भारतको यात्राको भाग बन्नेछन्। विदेश मन्त्रीले उनीहरूलाई प्रासंगिक चुनौतीहरू बुझ्न, सेवा भाव अपनान क्षेत्रमा विशेषज्ञ हासिल गर्न प्रोत्साहित गर्नुभयो। विश्वविद्यालय अनुदान आयोगको राष्ट्रिय पात्रता परीक्षाको 84 विषयहरूको परिणाम घोषित गरिएको छ। राष्ट्रिय परीक्षा एजेन्सीले यस वर्षको जुनमा भएको अङ्ग्रेजी, वाणिज्य अनि समाजशास्त्र विषयहरूको परीक्षा पुनः आयोजित गर्ने घोषणा गरेको छ। विशेषज्ञ समितिको प्रश्न पत्रहरूमा तथ्यात्मक टाइपिङ, अनुवाद अनि भाषा सम्बन्धी त्रुटिहरू भेटिएको हुनाले यो निर्णय लिएको हो। 16 अगस्तमा समाजशास्त्र, वाणिज्य अनि अङ्ग्रेजी विषयको उत्तर कुञ्जी जारी गरेपछि तीनै परीक्षा यस वर्षको सेप्टेम्बरमा आयोजित गरिने घोषणा गरिएको हो। पुनर्परीक्षा 9 अनि 10 तारिक सेप्टेम्बरमा हुनेछ। यसका लागि परीक्षार्थीहरूले अतिरिक्त शुल्क दिनुपर्ने छैन। कोलकाता उच्च न्यायालयले केन्द्रीय अन्वेषण ब्युरो सिबिआईलाई आरजीकर अस्पताल दुष्कर्म अनि हत्या मामिलाको जाँच 3 सप्ताहभित्र पूरा गर्ने आदेश दिएको छ। न्यायालयले सिबिआईलाई 4 सप्ताहमा जाँच पूरा गर्ने याचिकालाई खारिज गरेको छ। सिबिआईले न्यायमूर्ति शम्पा सरकार अनि न्यायमूर्ति तीर्थकर घोषको पीठ समक्ष आरजीकर मामिलासित सम्बन्धित रिपोर्ट प्रस्तुत गरे। अब यस मामिलाको सुनवाई 24 तारिक सेप्टेम्बरमा हुनेछ। विदेश मन्त्री यसलाई पुनर्चोटि सुन्नुहोस्। विदेश राज्य मन्त्री पवित्र मार्गरिटाले लाओसको यात्रा अवधि राजधानी भ्यान्टियानीमा लाओसका उप प्रधानमन्त्री अनि विदेश मन्त्रीसित भेट गर्नुभयो। यसअघि श्री मार्गरिटाले भारत अनि लाओस पिडिआरको 70 साल विकास साझेदारीदेखि व्यापक साझेदारीसम्म विषयमा आयोजित एक संयुक्त गोष्ठीमा लाओस विदेश मन्त्रालयका सदस्यहरू अनि वरिष्ठ अधिकारीसितलाई सम्बोधित पनि गर्नुभयो। अमेरिकाले इरानको सरकार अनि त्यहाँको सेनाको वित्तीय स्रोत काट्ने कोसिस अन्तर्गत इरानको सबैभन्दा ठूलो वाणिज्यिक ब्याङ्क मेल्लीको एक वरिष्ठ अधिकारी अनि हङकङको एक कम्पनीमाथि प्रतिबन्ध लगाएको छ। अमेरिकी वित्त विभागले ब्याङ्क मेल्लीको दुवै शाखाका प्रबन्धक राजा मोहम्मद तैदीलाई निशाना बनाएको छ। उहाँले भन्नुभयो यो ब्याङ्कले इरानको सेवा, इस्लामिक रेभोल्युसनरी गार्ड कोरको कुदस फोर्स अनि रक्षा मन्त्रालयलाई सहयोग उपलब्ध गराउँदै आएको थियो। हङ्गरीमा आयोजित पीएसए बुडापेस्ट स्क्वेस ओपन फाइनलमा भारतका वेलाभेन सेन्थिलकुमारले घरेलु दावेदार बालाज फार्कसलाई 3-0 पराजित गरी खिताब जितेका छन्। क्वार्टर फाइनलमा उहाँले विश्वमा 18 वरियता प्राप्त अनि एसियाई खेलको स्वर्ण

पदक विजेता एनवो एन्जीलाई 3-0 हराएर अनि सेमी फाइनलमा आफ्नै देशका वीर चोटानीलाई 3-2 हराएका थिए। दुबईमा महिला एसिया कप T20 क्रिकेट प्रतियोगितामा श्रीलङ्काको भिडन्त आज संयुक्त अरब एमिरातसित हुनेछ। म्याच भारतीय समयअनुसार राति 8 बजेदेखि खेलिनेछ। भारतको पहिलो म्याच भोलि थाइल्यान्डसित हुनेछ। हङकङसित भारतको भिडन्त 3 सेप्टेम्बरमा हुनेछ भने भारत पाकिस्तानको म्याच 5 सेप्टेम्बरमा खेलिनेछ। यो समाचार युट्युबमा @AR कर्सङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा पुरैचोटि प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी आजदेखि उज्बेकिस्तानको 2 दिनको यात्रामा प्रस्थान गर्नुहुनेछ। उपराष्ट्रपति सिपी राधाकृष्णन आज तमिलनाडु, कर्नाटक, केरल अनि लक्षद्वीपको 3 दिनको भ्रमणमा जानुहुनेछ। विदेश मन्त्रालयले भनेको छ, नेपालको बाढ आपदाबाट हालसम्म 84 भारतीय नागरिकहरूलाई उद्धार गरिएको छ। विश्वविद्यालय अनुदान आयोगको राष्ट्रिय पात्रता परीक्षाको 84 विषयहरूको परिणाम घोषित गरिएको छ। र हङ्गेरीमा आयोजित पिएसए बुडापेस्ट स्क्वेस ओपन फाइनल भारतका वेनवेल सेन्तुल कुमारले जितेका छन्। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार लिएर अहिले बिहान 9 बजी उपस्थित हुने नै छौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। समय यस बेला बिहानको 7:35 भइरहेछ र अब प्रस्तुत छ कार्यक्रम सङ्गीत प्रभा, जस अन्तर्गत यहाँहरू समक्ष राख्नेछौँ विविध कलाकारको स्वरमा आधुनिक गीतहरू। तर त्यसभन्दा पहिले सुनौ यो छोटो सन्देश।

0: 2027. Our census, our progress.
1: लाग्पा छिरिङ तामाङको स्वरमा राखिरहेछु यो प्रथम कोसेली. शब्द छ दिलकश विद्याभूषणको अनि संगीत रविन्द्र सुन्दासको.

संगीत एउटा यस्तो अदृश्य समय यन्त्र हो जसले हामीलाई क्षणभरमै बितेका पुराना दिनहरू हराएका मानिसहरू र बिर्सिसकेका पलहरूमा पुर्याइदिन्छ। एउटा सामान्य धुनले पनि वर्षौँ पुराना यादहरूलाई यसरी ताजा गराइदिन्छ कि मानौ ती घटनाहरू भर्खरै मात्र घटेका हुन्। आउनु श्रोता, त कार्यक्रमको यो दोस्रो प्रस्तुति राखिरहेछौ। कर्म ग्याल्छेनको स्वरमा शब्द अनि संगीत रहेको छ कर्म ग्याल्छेनकै।

कार्यक्रमको अघिल्लो प्रस्तुति राखिरहेछौ लाग्पा छिरिङ तामाङको स्वरमा, शब्द छ दिलकश विद्याभूषणको अनि संगीत रहेको छ रविन्द्र सुन्दासको।

अब प्रस्तुत छ समसामयिक समीक्षा अनुवादक तथा वाचिका सबिना गिरी विषय संकट को यस घड़ीमा भारत सरकार नेपालको साथमा उभिएको छ आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी 26 अगस्त 2026मा तिब्बत सीमा नजिकैको रसुवा क्षेत्रमा भोटेकोशी नदीमा आएको बाढीपछि नेपालमा आएको बाढीमा बेपत्ता भएका हजारौं व्यक्तिहरूमा 300 भन्दा बढी भारतीयहरू छन् सुरक्षा अधिकारीहरूले भने अनुसार अहिलेसम्म बाढी प्रभावित क्षेत्रहरूबाट 165 जनाको शव निकालिएको छ अधिकारीहरूले भने अनुसार 579 पर्यटक बेपत्ता छन् जसमध्ये धेरैजसो तिब्बतको कैलाश मानसरोवर र नेपालको बागमती प्रान्तको गोसाई कुण्ड जाँदै थिए उनीहरूको भनाई अनुसार प्रभावित क्षेत्रका विभिन्न भागहरूबाट कम्तीमा 93 जनालाई उद्धार गरिएको छ नेपाल पर्यटन बोर्डका अनुसार बेपत्ता विदेशी नागरिकहरू बेलायत अस्ट्रेलिया संयुक्त राज्य अमेरिका मलेसिया दक्षिण अफ्रिका र नेदरल्याण्ड्स लगायत धेरै देशका छन् स्थानीय समय अनुसार बिहानी 9 बजेतिर भोटेकोशी नदीमा बाढ़ी आएको रसुवा र धादिङ जिल्लाहरूलाई असर गरेको बताएको छ पछि यो धादिङ नुवाकोट र चितवन जिल्लाहरूमा फैलिएको जसले गर्दा कम्तीमा 4 स्थायी पुलहरू र केही अस्थायी पुलहरूमा क्षति पुगेको छ प्रारम्भिक जानकारी अनुसार भूकम्पको कारणले गर्दा भोटेकोशी नदीमा पग्लिएको हिउँ र हिम पहिरो गएको थियो भोटेकोशी नदीमा अचानक आएको बाढ़ीले रसुवा क्षेत्रमा ठूलो अवरोध सृजना गरेको छ जसले गर्दा प्रभावित क्षेत्रहरूमा उपस्थित पर्यटक र अन्य मानिसहरूको सुरक्षामा चिन्ता उत्पन्न भएको छ अधिकारीहरू र उद्धार एजेन्सीहरू स्थितिको मूल्याङ्कन गर्न र बेपत्ता भएकाहरूको ठेगाना पत्ता लगाउन प्रयास जारी राखेका छन् नेपाल पर्यटन बोर्डले पर्यटक र उनीहरूका परिवारहरूको जानकारी वा सहयोग खोज्ने आपतकालीन सम्पर्क नम्बरहरू पनि जारी गरेको छ आपतकालीन सम्पर्कहरूमा टोल फ्री नम्बर 1234 हटलाइन 1144 र पर्यटक पुलिस नम्बर 9851289445 समावेश छन् पर्यटन बोर्डले प्रभावित क्षेत्रका पर्यटकहरूलाई शान्त रहन आधिकारिक च्यानलहरू मार्फत जानकारी गराउन र अधिकारीहरूले जारी गरेका सबै सुरक्षा निर्देशनहरू पालन गर्न आग्रह गरेको छ परिस्थितिलाई ध्यानमा राख्दै नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले प्रभावित क्षेत्रका संघीय सांसदहरूसँग परामर्श गर्नुभएको छलफल आकस्मिक बाढ़ीबाट भएको क्षति तटीय बस्तीको अवस्था र उद्धार तथा राहत प्रयासहरूमा केन्द्रित छ भारतले आकस्मिक बाढ़ीबाट प्रभावित छिमेकी राष्ट्रलाई सबै सम्भावित मानवीय सहयोग प्रदान गर्न तयार रहेको र नेपालका जनताको साथमा रहेको बताएको छ राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति सीपी राधाकृष्णनले यो कठिन घड़ीमा नेपालसँग ऐक्यबद्धता व्यक्त गर्नुभएको छ प्रधानमन्त्री नरेन्द्र मोदीले पनि आफ्नो नेपाली समकक्षी बालेन्द्र शाहसँग कुराकानी गर्नुभयो र नेपालमा बाढ़ीका कारण भएको ज्यान गुमाउनेप्रति संवेदना व्यक्त गर्नुभयो उहाँले नेपाललाई सबै सम्भावित मानवीय सहयोग प्रदान गर्न भारत तयार रहेको र भारतीय टोलीहरूले उद्धार र राहत प्रयासमा नेपाली अधिकारीहरूसँग नजिकबाट समन्वय गरिरहेको पनि पुष्टि गर्नुभयो भारतले विनाशकारी बाढ़ीको सामना गरिरहेको नेपाललाई सहयोग गर्न 10,000 मानवीय सहयोग र विपत्ति

राहत र आवश्यक औषधि पठाएको छ। सामाजिक सञ्जाल पोस्टमा विदेश मन्त्री डाक्टर एस जयशंकरले भन्नुभयो, यो चुनौतीको सामना गर्न भारत नेपाल र नेपालका जनताको साथमा उभिएको छ। केन्द्र सरकारले नेपालमा आएको बाढीबाट उत्पन्न परिस्थितिलाई नजिकबाट हेरिरहेको छ। केन्द्रीय गृहमन्त्री श्री अमित शाहले पनि छिमेकी देशसँग एकबद्धता व्यक्त गर्दै भन्नुभयो, नेपालमा बाढीबाट भएको विनाश अत्यन्तै दुःखद छ। यस विपत्तिमा प्रियजन गुमाएका परिवारहरूप्रति संवेदना रहेको छ। उहाँले नेपालमा भएको विपत्तिको बारेबाट बिहार र उत्तर प्रदेशका मुख्यमन्त्रीहरूसँग कुरा गर्नुभयो। प्रभावित हुन सक्ने सीमावर्ती क्षेत्रहरूमा स्थानीय प्रशासन र उद्धार टोलीहरू, राष्ट्रिय विपत प्रतिक्रिया बल एनडीआरएफ सँगसँगै उच्च सतर्कतामा राखिएको छ। भारतको केन्द्रीय जल आयोग सीडब्ल्यूसीको सल्लाहकार र मीडिया रिपोर्टहरू अनुसार नेपाल चीन सीमा नजिकै शंकास्पद बाढ़ी गतिविधिहरूका कारण भारतीय सीमाबाट लगभग 160 किलोमिटर टाढा नेपालको फुर्के खोलामा त्रिशुली नदीमा पानीको सतह अचानक बढ़ेको रिपोर्ट गरिएको छ। बाढ़ीको प्रभाव भारतको गण्डक नदीमा तलतिर बग्ने सम्भावना छ। बिहार र उत्तर प्रदेश राज्य सरकारले भारत नेपाल सीमा नजिकैका स्थानीय भारतीय समुदाय का लागि आवश्यक निकासी र अन्य सहयोग जस्ता उपायहरू अपनाएको छ। दुवै राज्यलाई सतर्क रहन र परिस्थितिको नजिकबाट निगरानी गर्न सल्लाह दिएका छन्। गृह मन्त्रालयका साथै विदेश मन्त्रालय, जलशक्ति मन्त्रालय र रक्षा मन्त्रालयका अधिकारीहरूले निरन्तर परिस्थितिको निगरानी गरिरहेको छन्। सीडब्ल्यूसीका अनुसार नेपालको

हिमाल पहाड़ तराई रुख बिरुवा र जीव जंतु का अनेकौ रंगहरूले यो संसारलाई आकर्षक बनाएका छन्। घाम र पानीको मिलनबाट आकाशमा देखिने सात रंगको इन्द्रेणी अनि बिहान र साँझको समयमा आकाशमा देखिने रातो पहेलो रंगले मानिसको मनलाई शान्ति र आनन्द दिन्छ। आजको यस नयाँ अंकमा हजुरहरू समक्ष नर्दन लाइट वा वैज्ञानिक नाम अरोरा बोरेलिस बारे कुराकानी गर्नेछौ। नर्दन लाइट्स वा अरोरा बोरेलिस एक अद्भुत प्राकृतिक दृश्य हो जसलाई प्राय ध्रुवीय क्षेत्रमा देखिन्छ। यो सूर्यबाट आउने चार्ज पार्टिकल्स पृथ्वीको चुम्बकीय क्षेत्र र वायुमण्डलसँग टक्राउँदा उत्पन्न हुने रंगीन उज्यालो हो। हालैका वर्षहरूमा शक्तिशाली सौर्य आँधीका कारण यो दृश्य अमेरिका, युरोप र क्यानाडासम्म देखिएको छ। उत्तरी गोलार्धमा सूर्यबाट निस्कने इलेक्ट्रोन र प्रोटोन जस्ता चार्ज पार्टिकल्स पृथ्वीको चुम्बकीय क्षेत्रसँग टक्राउँछन् र अक्सिजनसँग टक्राउँदा हरियो रंग, नाइट्रोजनसँग टक्राउँदा रातो अनि बैगुनी रंगहरू देखा पर्छन्। ध्रुवीय क्षेत्रहरू नर्वे, स्वीडेन, फिनल्याण्ड, आइसल्याण्ड, क्यानाडा, अलास्का अनि शक्तिशाली सौर्य आँधी हुँदा मध्य युरोप, अमेरिका र अन्य क्षेत्रहरूमा पनि देखिन्छ। यो एक अद्भुत प्राकृतिक दृश्य कहिले देखिन्छ भन्दा सेप्टेम्बरदेखि मार्चसम्मको चिसो मौसम र रातको समयमा अन्धारो आकाशमा विशेष गरी मध्यराततिर पनि देखा पर्छन्। सांस्कृतिक महत्व पुराना संस्कृतिहरूमा कतिपयले यसलाई देवताको सन्देश मान्थे भने कतिपयले आत्माको यात्रा वा शुभ संकेतको रूपमा लिने गर्थे। आधुनिक अध्ययन अनुसार वैज्ञानिकहरूले सेटेलाइट र अन्तरिक्ष स्टेशनबाट नर्दन लाइट्सको अध्ययन गर्छन्। यसले जीपीएस, रेडियो सिग्नल र पावर ग्रिडमा असर पार्न सक्छ। 2026 जनवरी महिनामा रोचक घटना के घटेको थियो भने 20 वर्षकै सबैभन्दा ठूलो सौर्य आँधीका कारण नर्दन लाइट्स अमेरिका र युरोपसम्म देखिएको थियो। अन्तरिक्ष यात्रीहरूले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट चन्द्रमा अस्ताउँदै गर्दा हरियो रातो प्रकाशको अद्भुत दृश्य खिचेका थिए। नर्दन लाइट्स प्रकृतिको अद्भुत कला हो जसले आकाशलाई हरियो, रातो अनि बैगुनी रंगले सजाउँछ। यदि तपाईँले यसलाई प्रत्यक्ष देख्न चाहनुहुन्छ भने उत्तरी युरोप वा अलास्का जस्ता स्थानहरूमा चिसो मौसममा यात्रा गर्नु उपयुक्त हुन्छ। नर्दन लाइट्स वा अरोरा बोरेलिसको थप विश्लेषण गर्दा यसलाई तीन तहमा बुझ्न सकिन्छ। वैज्ञानिक पक्ष सूर्यबाट निस्कने चार्ज पार्टिकल्स वा सोलर विन्ड पृथ्वीको चुम्बकीय क्षेत्रसँग टक्राउँदा वायुमण्डलमा अक्सिजन र नाइट्रोजनसँग प्रतिक्रिया हुन्छ। यसले हरियो, रातो, बैगुनी, निलो जस्ता रंगीन प्रकाश उत्पन्न गर्छ। यो दृश्य प्राय 80-300 किलोमिटर उचाइमा देखिने गर्छ। सांस्कृतिक पक्षबारे भन्नुपर्दा नर्डिक संस्कृतिमा यसलाई देवताको नृत्य भनिन्थ्यो। इनुइट जनजातिमा आत्माको यात्रा वा मृत आत्माको संकेत मानिन्थ्यो। एसियाली संस्कृतिमा यसलाई शुभ संकेत वा प्राकृतिक सौन्दर्यको प्रतीकको रूपमा लिइन्थ्यो। वैज्ञानिकहरूले यसलाई अन्तरिक्ष मौसमको सूचकका रूपमा प्रयोग गर्छन्। पर्यटन उद्योगमा नर्दन लाइट्स हेर्न विशेष यात्रा प्रयोग गर्छन्। नर्दन लाइट्स केवल दृश्य सौन्दर्य मात्र होइन, पृथ्वी र सूर्यबीचको अन्तर्क्रियाको प्रत्यक्ष प्रमाण हो। यसले विज्ञान, संस्कृति र आधुनिक जीवनमा गहिरो प्रभाव पार्छ। नर्दन लाइट्स प्राय 80-300 किलोमिटर उचाइमा देखिन्छ, जुन विमानको उचाइभन्दा धेरै माथि हुन्छ।

केही स्थानमा मानिसहरूले हल्का क्र्याकल वा हिस जस्तो आवाज सुनेको दावी गरेका छन्। नर्दन लाइट्सको तीव्रता सूर्यको गतिविधि सन स्पट साइकल अनुसार बढ्छ वा घट्ने गर्छ। नर्दन लाइट्स वा अरोरा बोरेलिसको गठन प्रक्रिया र महत्वबारे भन्नुपर्दा, सौर्य गतिविधि वा सोलर एक्टिभिटी सूर्यमा हुने विस्फोटबाट चार्ज पार्टिकल्स निस्कन्छन्। यी पार्टिकल्सलाई सोलर विन्ड भनिन्छ, अनि पृथ्वीको चुम्बकीय क्षेत्रले सूर्यबाट आएका पार्टिकल्सलाई ध्रुवीय क्षेत्रमा मोड्छ। उत्तरी ध्रुवमा अरोरा बोरेलिस भनिन्छ। नर्दन लाइट्स वा अरोरा बोरेलिस संसारकै सबैभन्दा अद्भुत प्राकृतिक दृश्य मध्ये एक हो। रातको अँधेरो आकाशमा हरियो, रातो, बैगुनी, निलो रंगका उज्यालो नृत्य गर्दै गरेको देखिन्छ। यो केवल सौन्दर्य मात्र होइन, पृथ्वी र सूर्यबीचको अन्तरक्रियाको प्रत्यक्ष प्रमाण पनि हो। सूर्य निरन्तर ऊर्जा उत्सर्जन गर्ने तारा हो। यसको सतहमा हुने विस्फोटबाट चार्ज पार्टिकल्स निस्कन्छन्। यी पार्टिकल्सहरूलाई सोलर विन्ड भनिन्छ। जब यी पृथ्वीको चुम्बकीय क्षेत्रतर्फ आउँछन्, तब नर्दन लाइट्सको आधार तयार हुन्छ। पृथ्वीको चुम्बकीय क्षेत्र पृथ्वीलाई घेरिरहेको चुम्बकीय क्षेत्र प्राकृतिक ढाल जस्तै हो। यसले सूर्यबाट आएका पार्टिकल्सलाई ध्रुवीय क्षेत्रमा मोड्छ। यही कारण अरोरा बोरियालिस उत्तरी ध्रुवमा र अरोरा अस्ट्रेलिस दक्षिणी ध्रुवमा देखिने गर्छ। मानव सभ्यताको प्रारम्भदेखि नै नर्दन लाइट्सले मानिसलाई आकर्षित गरेको छ। रातको अँधेरो आकाशमा अचानक हरियो, रातो, बैगुनी, निलो रंगका उज्यालोहरू नृत्य गर्न थालेपछि मानिसहरू अचम्मित हुन्छ। यो दृश्य केवल सौन्दर्य मात्र होइन, विज्ञान, संस्कृति र मानव कल्पनासँग गहिरो सम्बन्ध राख्छ। नर्दन लाइट्सलाई देख्दा आकाशमा रंगीन पर्दा झैं फैलिएको जस्तो लाग्छ। कहिले हरियो लहर त कहिले रातो चमक, कहिले बैगुनी धागो जस्तै आकृति देखिन्छ। यी उज्यालोहरू निरन्तर गतिशील हुन्छन्, कहिले तेज त कहिले मन्द, कहिले आकाशभरि फैलिने गर्छन्। यही गतिशीलता र रंगीनता यसलाई अद्वितीय बनाउँछ। मानव सभ्यताको प्रारम्भदेखि नै नर्दन लाइट्सले मानिसलाई आकर्षित गरेको छ। नर्दन लाइट्सले साहित्य, कला र संगीतमा पनि ठूलो प्रभाव पारेको छ। कविहरूले यसलाई प्रेम, रहस्य र सौन्दर्यसँग जोडेर वर्णन गरेका छन्। चित्रकारहरूले यसलाई आकाशीय चित्रमा उतारेका छन् भने आधुनिक समयमा यसले चलचित्र र फोटोग्राफीमा विशेष स्थान पाएको छ। पुराना संस्कृतिहरूले यसलाई दैवी शक्ति मान्दा आधुनिक विज्ञानले यसको कारण खोज्न थाल्यो। सूर्यबाट आउने चार्ज पार्टिकल्स पृथ्वीको चुम्बकीय क्षेत्र र वायुमण्डल बीचको अन्तरक्रियाले यसलाई उत्पन्न गर्छ भन्ने तथ्य वैज्ञानिकहरूले प्रमाणित गरे। यसरी नर्दन लाइट्स केवल रहस्यमय दृश्य नभई वैज्ञानिक अध्ययनको विषय पनि बन्यो। आज नर्दन लाइट्स केवल प्राकृतिक सौन्दर्य मात्र होइन, अन्तरिक्ष मौसम बुझ्न महत्वपूर्ण सूचक पनि हो। यसले जीपीएस, रेडियो तरंग र पावर ग्रिडमा असर पार्न सक्छ। साथै पर्यटन उद्योगमा यसको ठूलो योगदान रहेको छ। यस अध्यायले नर्दन लाइट्सको सामान्य परिचय, यसको सौन्दर्य, ऐतिहासिक पृष्ठभूमि र मानव सभ्यतामा प्रभावबारे विस्तृत व्याख्या गरिएको छ। सौर्य गतिविधि नर्दन लाइट्सको मुख्य कारण हो। जब सोलर विन्ड पृथ्वीको चुम्बकीय क्षेत्रसँग टक्राउँछ, पार्टिकल्स ध्रुवीय क्षेत्रमा केन्द्रित हुन्छन्। यी पार्टिकल्स वायुमण्डलमा अक्सिजन र नाइट्रोजनसँग टक्राउँदा रंगीन प्रकाश उत्पन्न हुन्छ। शक्तिशाली सीएमई हुँदा नर्दन लाइट्स अझै चम्किलो र व्यापक देखिन्छ। नर्दन लाइट्स वा अरोरा बोरियालिस प्राय धेरै मानिसहरूले देख्छन्, किनकि उत्तरी ध्रुव नजिकै बसोबास गर्ने देशहरू धेरै रहेका छन्। वैज्ञानिकहरूले अन्तरिक्ष मौसमको पूर्वानुमान गर्न प्रयास गरिरहेका छन्। यसले जीपीएस संचार र पावर प्रणालीलाई सुरक्षित राख्न मदत गर्नेछ। नर्दन लाइट्स अध्ययनले पृथ्वी र सूर्यबीचको सम्बन्ध अझै गहिरो रूपमा बुझ्न सहयोग गर्नेछ। नर्दन लाइट्स संसारकै सबैभन्दा अद्भुत प्राकृतिक दृश्य मध्ये एक भएकाले यसलाई प्रत्यक्ष हेर्न लाखौं मानिसहरू ध्रुवीय क्षेत्रमा यात्रा गर्छन्। यात्रुहरू विशेष गरी सेप्टेम्बर महिनादेखि मार्च महिनासम्मको चिसो मौसममा यात्रा गर्छन्, जसका निम्ति अरोरा टुर्स, क्रूज प्याकेजेस र एडभेन्चर ट्रिप्स भनेर लोकप्रिय छन्। यात्रुहरूले अरोरा हेर्नलाई जीवनको अद्भुत अनुभव मान्छन्।
ग्लास इग्लोस स्नोमोबाइल टूर डॉग स्लेडिंग

यस्ता गतिविधिहरू अरोरा अनुभवसँग जोडिन्छन्। फोटोग्राफी र भिडियो यात्रुहरूको प्रमुख आकर्षण हुन्छ। मौसम अनिश्चित हुँदा अरोरा देख्न नपाउने सम्भावना हुन्छ। चिसो मौसम यात्रुहरूको लागि चुनौतीपूर्ण हुन्छ। वैज्ञानिकहरूले भविष्यमा अरोरा गतिविधि पूर्वानुमान गर्न अझै सठिक प्रणाली विकास गर्ने प्रयास गरिरहेका छन्। यसले जीपीएस संचार प्रणाली र पावर ग्रिडलाई सुरक्षित राख्न मदत गर्नेछ। अरोरा अध्ययनले पृथ्वी र सूर्य बीचको सम्बन्ध अझै गहिरो रूपमा बुझ्न मदत गर्नेछ। यसले अन्तरिक्ष विज्ञान, भौतिक शास्त्र र वायुमण्डलीय अध्ययनमा नयाँ ज्ञान प्रदान गर्नेछ। अरोरा केवल प्राकृतिक सौन्दर्य मात्र होइन, पृथ्वीको सुरक्षाको प्रत्यक्ष प्रमाण हो। हवस् त श्रोता, आजको कार्यक्रम रंग बिरंगको संसारमा हामी यहाँहरू समक्ष कुराकानी गरिरहेका थियौ नर्दन लाइट्स वा अरोरा बोरालिसको बारेमा। त यहाँहरू समक्ष कुराकानी गर्दा गर्दै कार्यक्रमबाट अब विदा माग्ने समय भइसकिसकेको छ। तबसम्मलाई कार्यक्रम प्रस्तुत लेखनाथ राईको साथमा म उद्घोषिका रेबिनालाई पनि आज्ञा दिनुहोस्। नमस्कार।

एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। साथै हाम्रो कार्यक्रमहरू प्रसारण भइरहेछ आकाशवाणी दार्जिलिङ एफएम 100.2 मेगाहर्ज अनि मोबाइल एप न्यूज अन एआईआर, साथै प्रसार भारती वेब्स ओटिटी प्लेटफर्ममा पनि यहाँहरूले हाम्रो कार्यक्रमहरू सुनिरहनु भएको छ। समय यस बेला बिहानको 8:46 भइरहेछ। अब अघिल्लो क्रममा प्रस्तुत छ कार्यक्रम योजना, जसमा आजको विषय रहेको छ प्रधानमन्त्री कौशल विकास योजना, अनि यसको साथै यहाँहरू समक्ष राख्नेछौ विविध हिन्दी चलचित्रका गीतहरू।

प्रधानमन्त्री कौशल विकास योजना भारत सरकारको सिप विकास सम्बन्धी एउटा मुख्य योजना हो, जसको शुरूआत सन् 2015 सालमा कौशल विकास तथा उद्यमशीलता मन्त्रालयले गरेको हो। यसको उद्देश्य युवाहरूलाई उद्योग अनुसारको व्यवहारिक सिप तालिम दिएर रोजगार वा स्वरोजगार बनाउनु हो। यस योजना अन्तर्गत दिइने सम्पूर्ण तालिमहरू पूर्ण रूपमा निशुल्क हुन्छन्। तालिम सफलतापूर्वक पूरा गरेपछि सरकारद्वारा मान्यता प्राप्त प्रमाणपत्र र वित्तीय प्रोत्साहन प्रदान गरिन्छ। यसको निम्ति योग्यता भारतीय नागरिक हुनुपर्ने, बेरोजगार वा स्कूल कलेज छाडेका युवाहरूले यसमा आवेदन दिन सक्छन्। नयाँ सिप सिक्न चाहने बेरोजगार युवाहरूका लागि छोटो अवधिको तालिम, पहिले नै कुनै काम वा सिपको अनुभव भएका मानिसहरूलाई परीक्षा दिएर आधिकारिक प्रमाणपत्र दिने व्यवस्था, तालिम पूरा गरेपछि रोजगारी पाउनका लागि सहजीकरण वा सहयोग गरिन्छ।

प्रधानमन्त्री कौशल विकास योजना अन्तर्गत 300 भन्दा बढी फरक फरक क्षेत्रहरूमा तालिम उपलब्ध रहेको छ। टेक्नोलोजी तथा आईटीमा डाटा इन्ट्री, कम्प्युटर हार्डवेयर, सफ्टवेयर विकास, मोबाइल रिपेयरिङ, स्वास्थ्य क्षेत्रमा नर्सिङ असिस्टेन्ट, फार्मेसी सहायक, एम्बुलेन्स चालक, निर्माण तथा प्राविधिकमा इलेक्ट्रिसियन, प्लम्बर, वेल्डियर, कार्पेन्टर, एसी फ्रिज रिपेयरिङ, फैसन तथा कपडामा सिलाई बुनाई, टेक्सटाइल डिजाइन, हस्पिटालिटी तथा रिटेलमा होटल म्यानेजमेन्ट, कुकिङ, सेल्स एक्जिक्युटिभ, ग्राहक सेवा, कृषि तथा कृषि प्रविधिमा आधुनिक खेती, जैविक खेती, सौर्य ऊर्जा सम्बन्धी काम,

डिजिटल पोर्टल स्किल इन्डिया डिजिटल .gov.in वा प्रधानमन्त्री कौशल विकास योजनाको आधिकारिक वेबसाइटमा गएर रेजिस्ट्रेसन गर्न सकिन्छ। आफ्नो नजिकैको प्रधानमन्त्री कौशल विकास योजना ट्रेनिङ सेन्टरमा पनि गएर सोझै फारम भर्न सकिन्छ।

0: छोरीको नयाँ खाता खोल्न अनि मेरो केवाईसी अपडेट गर्न।
1: ए, यो त झटपट हुने काम हो त।
0: कसरी नि?
1: यदि केवाईसी विवरणमा केही परिवर्तन छैन वा ठेगाना मात्र फेरिएको हो भने ब्याङ्कमा दर्ता भएको इमेल, मोबाइल, अनलाइन वा पत्र मार्फत स्व घोषणा गरिदिए पुग्छ।
0: अनि अरू केही परिवर्तन गर्न पर्यो भने नि?
1: घरमै बसी बसी भिडियो केवाईसी वा आधार ओटिपी आधारित ई केवाईसीबाट गर्न सकिन्छ। तर ध्यान रहोस्, ब्याङ्कको आधिकारिक माध्यमबाट मात्रै नि।
0: यो त चाउचाउ पकाउन जति सजिलो पो रहेछ त।
1: आरबीआई भन्छ
2: केवाईसी सुरक्षित ब्याङ्क तर्फ पहिलो पाइला।

0: In the first phase of census, the house listing and housing census will be conducted. This will record details about your dwelling and housing. Let us make this effort successful through our participation. Let every person join, every household take part, and let the nation move forward. Census 2027, our census, our progress.
1: प्रधानमन्त्री कौशल विकास योजनाका मुख्य फाइदाहरू तालिम अध्ययन सामग्री र परीक्षाको कुनै शुल्क लाग्दैन तालिम र मूल्याङ्कन सफलतापूर्वक पूरा गरेपछि लगभग रु 5,000 देखि 8,000 सम्मको आर्थिक प्रोत्साहन सोझै ब्याङ्क खातामा आउने गर्छ तालिम केन्द्रहरूले कम्पनीहरूसँग मिलेर रोजगारीका लागि अन्तर्वार्ताको व्यवस्था मिलाउँछ विशेष क्षमता भएका व्यक्तिहरूका लागि उनीहरू अनुकूलका तालिम कार्यक्रमहरू पनि उपलब्ध रहेका छन् प्रधानमन्त्री कौशल विकास योजना हाल आधुनिक र नयाँ पुस्ताका सिपहरू यस प्रकार रहेका छन् आर्टिफिसियल इन्टेलिजेन्स र मसिन लर्निङ रोबोटिक्स र 3D प्रिन्टिङ ड्रोन प्रविधि र यसको मर्मत साइबर सुरक्षा इलेक्ट्रिक व्हीकल प्रविधि पाठ्यक्रम अनुसार तालिम 150 घण्टादेखि 300 घण्टासम्म लगभग 1 महिनादेखि 3 महिनासम्मको हुनेछ तालिम सकिएपछि तेस्रो पक्ष वा थर्ड पार्टी एजेन्सीले परीक्षा लिनेछ परीक्षा उत्तीर्ण गरेपछि मात्र आधिकारिक नेसनल स्किल क्वालिफिकेसन फ्रेमवर्क ले मान्यता प्राप्त प्रमाणपत्र दिइन्छ महिलाहरूका लागि स्वरोजगार बन्न मद्दत पुग्ने विशेष तालिम र कोटाको

0: अब समय भएको छ 9 बजेको मुख्य समाचारको।
1: नमस्कार, बिहान 9 बजेको मुख्य समाचारको साथ उपस्थित छु म विश्व। नेपाल अनि तिब्बतमा विनाशकारी बाढका कारण मृतकहरूको संख्या बढेर 579 भएको छ। 1924 जना बेपत्ता छन्। भारतले बाढ प्रभावित नेपाललाई मानवीय सहायता तीव्र गरेको छ। मानवीय सहायता सामग्री सहितको तेस्रो विमान हिजो काठमाडौँ पुगेको छ। पश्चिम बङ्गाल सरकारले विदेश मन्त्रालयसित नेपालमा आएको बाढमा बेपत्ता राज्यका मानिसहरूको खोजीका लागि एक प्रतिनिधि मण्डल पठाउने अनुमति मागेको छ। उपराष्ट्रपति सिपी राधाकृष्णन आज तमिलनाडु, कर्नाटक, केरल अनि लक्षद्वीपको 3 दिनको भ्रमणमा जानुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदी आजदेखि उज्बेकिस्तानको 2 दिनको यात्रामा प्रस्थान गर्नुहुनेछ। किसान कल्याण एवं ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले भन्नुभयो, विकसित पञ्जाब बिना भारत विकसित भारत बन्न सक्दैन। उपराष्ट्रपति सिपी राधाकृष्णनले राष्ट्रिय खेलकुद दिवसको अवसरमा देशवासीलाई शुभकामना दिनुभएको छ। भारतले अमेरिकासँग एन्टी ट्याङ्क मिसाइल प्रणाली खरिदका लागि सम्झौता गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तरिक्ष यानको चालक दललाई सर्वोच्च अन्तरिक्ष सम्मानबाट सम्मानित गर्नुभएको छ। अमेरिकामा ट्रम्प प्रशासनले H-1B र अन्य विदेशी कामदारका लागि 60 दिने स्वैच्छिक ग्रेस अवधि अन्त्य गर्ने प्रस्तावको समीक्षा पूरा गरेको छ। राष्ट्रिय राजधानी क्षेत्र दिल्लीमा सिएनजीको मूल्यमा 3.89 रुपियाँ प्रति किलोग्रामको वृद्धि गरिएको छ। दुबईमा महिला एसिया कप T20 क्रिकेट प्रतियोगितामा श्रीलङ्काको सामना आज संयुक्त अरब अमिरातसित हुनेछ। भारतको पहिलो म्याच भोलि थाइल्यान्डसित हुनेछ। अनि मौसम विभागले ओडिसामा आगामी 2 दिनदेखि 3 दिनको अवधि मुसलधारे वर्षाको अरेन्ज अलर्ट जारी गरेको छ। सुन्दै हुनुहुन्थ्यो बिहान 9 बजीको मुख्य समाचार। समाचारको अघिल्लो क्रममा बिहान 9:25 प्रादेशिक समाचार लिएर हामी पुनः उपस्थित हुने नै छौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

0: সেনাবাহিনীর জন্য জ্যাভলিন অ্যান্টি ট্যাঙ্ক ক্ষেপণাস্ত্র ক্রয়ের লক্ষ্যে মার্কিন যুক্তরাষ্ট্রের সঙ্গে একটি চুক্তি স্বাক্ষর করেছে ভারত। নেপাল ও তিব্বতে বিধ্বংসী হরপাবানে এখনও পর্যন্ত মৃতের সংখ্যা 579। হকির জাদুকর মেজর ধ্যানচাঁদের 121তম জন্মবার্ষিকী আজ জাতীয় ক্রীড়া দিবস হিসেবে পালিত হচ্ছে। খবর শেষ হলো এরপর স্থানীয় সংবাদ সকাল 10:10।
1: यो आकाशवाणी खरसाङ हो, प्रादेशिक समाचार सीमा क्षेत्रबाट सुन्नुहोस्। नेपाल अनि तिब्बतमा विनाशकारी बाढ़का कारण मृतकहरूको संख्या बढेर 579 भएको छ। 1924 जना बेपत्ता छन्, हालसम्म 579 शव पाइएको छ, जबकि 101 घाइतेहरूलाई अस्पतालमा भर्ती गरिएको छ। यसैबीच भारतले बाढ़ प्रभावित नेपाललाई मानवीय सहायता तीव्र गरेको छ। मानवीय सहायता सामग्री सहितको तेस्रो विमान हिजो काठमाडौँ पुगेको छ। विदेश मन्त्री सुब्रमण्यम जयशंकरले बताउनु भए अनुसार सहायता सामग्रीमा पोर्टेबल जेनेरेटर, खाद्य सामग्री अनि जल शोधनको सामग्री सामेल छ। डाक्टर जयशंकरले बताउनु भए अनुसार बचाउ अभियानका लागि चिकित्सकहरू, प्यारामेडिक्स अनि रेकी टीम सहित 11 सदस्य दल पनि प्रभावित क्षेत्रमा उपस्थित छन्। पश्चिम बंगाल सरकारले विदेश मन्त्रालय स्थित नेपालमा आएको बाढ़मा विपत्ता राज्यका मानिसहरूको खोजीका लागि एक प्रतिनिधि मण्डल पठाउने अनुमति मागेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले भन्नुभयो अनुमति पाए लगत्तै एक प्रतिनिधि मण्डल काठमाडौँ पठाइनेछ, जसमा राज्यका एक मन्त्री, एक विधायक, महानिरीक्षक स्तरका पुलिस अधिकारी अनि भारतीय प्रशासनिक सेवाका वरिष्ठ अधिकारी सामेल हुनेछ। मुख्यमन्त्रीले हिजो भवानी भवनमा लापत्ता भएकाहरूको परिवारसित भर्चुअल बैठकपछि यो जानकारी दिनुभएको हो। उहाँले भन्नुभयो पश्चिम बंगालका 37 जना बेपत्ता भएको आधिकारिक सूचना प्राप्त भएको छ। मुर्शिदाबाद राज्यको पहिलो जिल्ला बनेको छ जहाँ भारत बंगलादेश सीमामा बारबन्दीका लागि भूमि हस्तान्तरणको प्रक्रिया पूरा भएको छ। जिल्ला प्रशासनले हालैमा 28.65 एकर भूमि बीएसएफलाई कब्जाको अधिकार अन्तर्गत सुम्पिएको छ, ताकि चार चन्दनपुर अनि हजरती मीरगंजमा 3.86 किलोमिटरको क्षेत्रमा बारबन्दी गर्न सकियोस्। कुल मिलाएर जिल्लामा लगभग 48 किलोमिटरको सीमामा बारबन्दीका लागि बीएसएफलाई 334.24 एकर भूमि सुम्पिसकिएको छ। यो पाइला राज्य सरकारद्वारा बंगलादेशसित जोडिएको 9 जिल्लाहरूमा लगभग 1025 एकर भूमि सीमा बारबन्दी अनि बीएसएफ चौकीहरूको निर्माणका लागि सुम्पिने निर्णयपछि उठाइएको छ। प्रशासनिक सूत्र अनुसार मुर्शिदाबादलाई सीमा बारबन्दीका लागि सर्वोच्च प्राथमिकता दिएको छ, किनभने यो जिल्ला हालका वर्षहरूमा बंगलादेशी घुसपैठीका लागि प्रमुख मार्गहरूमध्ये एकको रूपमा हेरिएको छ। कोलकाता उच्च न्यायालयले केन्द्रीय अन्वेषण ब्यूरो सीबीआईलाई आरजीकर मेडिकल दुष्कर्म अनि हत्या मामलाको जाँच 3 सप्ताहभित्र पूरा गर्ने आदेश दिएको छ। न्यायालयले सीबीआईलाई 4 हप्तामा जाँच पूरा गर्ने याचिकालाई खारिज गरेको छ। आज सीबीआईले न्यूनतम सम्पा सरकार अनि न्यायमूर्ति तीर्थकर घोषको पीठ समक्ष आरजीकर मामलासित सम्बन्धित रिपोर्ट प्रस्तुत गरे। अब यस मामलाको सुनवाई 24 सितम्बरमा हुनेछ। अगस्त 2024 अस्पतालमा पीजीटी द्वितीय वर्षकी डाक्टरको दुष्कर्मपछि हत्या गरिएको थियो। न्यायालयले यस मामलामा सञ्जय राईलाई आजीवन कारोबासको सजाय सुनाएको छ। इन्डियन गोर्खा जनशक्ति फ्रन्टले हिजो दार्जीलिङको गोर्खा रंगमञ्च भवनमा आफ्नो पहिलो अधिवेशन सम्पन्न गरेको छ। अधिवेशनमा पार्टीको पूर्ण केन्द्रीय समिति गठन गरिएको छ, जसमा अजय एडवर्ड पार्टीको अध्यक्ष रहनेछन् भने नारी शक्तिको बागडोर वन्दना राईले सम्हाल्नेछिन्। पार्टीको महासचिवको रूपमा एनबी खवासलाई चयन गरिएको छ। अधिवेशनमा मुख्य अतिथि तथा प्रमुख वक्ताको रूपमा डाक्टर हर्कबहादुर छेत्री उपस्थित थिए। अधिवेशनपछि पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा श्री एडवर्डले भावी रणनीतिबारे खुलासा गरे। उनले क्षेत्रमा व्याप्त भ्रष्टाचार ठूलो समस्या रहेको बताए। यसका साथै पीपीएसका लागि गठबन्धन दलका प्रतिनिधिहरूबीच बन्द कोठाभित्र भएको त्रिपक्षीय बैठक जातिका लागि खतरनाक हुने बताए। हकी बंगालले आज कोलकातामा आफ्नो वार्षिक पुरस्कार समारोह 2026 आयोजित गर्नेछ। आकाशवाणी खरसाङबाट प्रादेशिक

0: समाचार पूरा भयो। अघिल्लो समाचार लिएर 10 बजे उपस्थित रहनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। आज श्रोतालाई सुनाउन लागिरहेका छौँ रेडियो रङ्गमञ्च अन्तर्गत नाटक जमाना बदलिएछ। यसका लेखक हुनुहुन्छ सुरेन्द्र पोद्दार। त सुनौ श्रोतागण, नाटक जमाना बदलिएछ।

0: तल्लो भरे काइलो अन खोदा हिडी छौ बिहारे लौरो ट्याक्दै
1: ए दाजु नमस्ते हो नमस्ते
0: ए नमस्ते नमस्ते लाइक
1: म त यही एक सुरमा हिँड्दै थिए यादै गरिन है
0: अनि कता हिडिस त लौरो पटेक्न थालेछ त मलाई यहाँ बस बस बस यसो तानेर बस
1: ए हुन्छ नि यसो यो गाउँ ढुल्न निस्केको के दाजु
0: अनि यो लौरो चाहिँ किन टेकेको भनेको
1: ए होइन हौ दाजु अस्तिको हप्ता त्यो माथि ठाडो गाउँको त्यो देवीलालको छोरो छैन अर्जुन क्या त हौ त्यो अर्जुनको बिहाबाट फर्किँदा हो ढुङ्गामा ठोकिएर त हुरुक्कै नै हो दाजु ए सोलो डोलो भएको थियो हिँड्नै नहुने नि
0: कस्तो मुला थियो रातो माटोमा यसो भुइँ जम्पर फुटेर ठ्याप्प बाँधे भए त कम्ती भइहाल्छ
1: बरु अहिले अलिअलि हिँड्दैछु नि हौ दाजु
0: अनि बिहामा यसरी सड्का होला
1: होइन हौ दाजु कहाँ मलाई पनि त्यो प्रेसर कि के भन्ने भएछ नि एक महिना जति भयो नि हौ एक थोपा पनि खाएको छुइनँ नि
0: अब नुनहरू अलिक खानु हुँदैन भन्छ त्यो अलिक मुख बार्नु है केटा
1: हुन्छ हुन्छ दाजु हुन्छ हुन्छ
0: अनि त्यहाँ किन त्यसरी उभिरहेको हो उयो मुढा तानेर बस्न हो
1: हुन्छ हुन्छ हुन्छ मरे नि दाजु यो गेडीपट्टि त अहिले पनि निकै दुख्छ नि हौ
0: यो बेलुका चाहिँ मैले भनेको चाहिँ भुइँ चम्पल लगाइहाल्नु
1: हुन्छ हुन्छ दाजु अन्त तपाईँ त कता नातिको बिहामा पो गएको छ भन्दै थियो
0: कालेबुङमा कालेबुङमा
1: ए हजुर
0: मेरो माइलो छोरो क्या खिसो
1: हजुर हजुर
0: त्यो त्यहाँ छ नि त्यसकै छोरा अरुणको बिहा छ कि त्यसकै बिहामा गएको नि
1: आज भन्दाखेरि पनि यो छोरोले चाहिँ के गर्छ हौ दाजु
0: त्यसले त्यो पिएचसीमा काम गर्छ हौ
1: हजुर हजुर अच्छा अच्छा
0: बजारमा बुहारीले एउटा होटेल खोलेकी थिए
1: हजुर
0: अब तिनीहरू चाहिँ अब त्यतै बस्छ घर पनि त्यतै बनायो
1: हजुर हजुर
0: अब जेठा चाहिँ दिल्लीतिरै बासियो
1: हजुर
0: छोरा बुहारी दुवै सबै उतै काम गर्छन्
1: त्यही त हो दाजु अचेलको यो नानीहरू गाउँ बस्तीमा कहाँ बस्न सक्छन् र अबको 30-40 वर्षमा त हाम्रो गाउँ बस्ती सबै खाली हुने होला हौ दाजु अघि खै म त छक्कै पर्छु अन्त दाजु बिहा त राम्रै भयो होला नि
0: के कुरा गर्छस् त्यो बिहाको खै काइलो अहिलेको हिसाबले त खै अब राम्रै होला तर हाम्रो हिसाबले भने मलाई त एकदमै राम्रो लागेन है
1: किन हो दाजु अहिले त झन् बिहामा त कस्तो खर्च गर्छन् मान्छेहरूले हाम्रो पालिमा त त्यस्तो कहाँ हुन्थ्यो र दाजु हो कि भन्नुहोस् त
0: हो खर्च र स्वाङ भनिन सक्नु छ
1: त्यो त हो
0: तर जुन मजा र आनन्द थियो हाम्रो समयको बिहामा थियो नि काइलो
1: त्यो त कुरै
0: अब त्यो सबै सकिएछ
1: कुरै आएन
0: समय कति साह्रो बदलिएछ भने यो पालि चाहिँ मैले पक्का थाहा पाएँ
1: दाजु होइन त्यस्तो चाहिँ के भयो हौ
0: होइन म त त्यो बातले गर्दा क्या गाउट हल्लो न चल्लो भएको थिएँ माइलाले फोन गरेछ
1: हजुर हजुर
0: र एक हप्ता अघि सकि नसकी अब बिहा हो भनेर एक हप्ता अघि नै तिमीले भाउजूलाई लिएर म गएँ
1: हजुर हजुर हजुर
0: बाटोमा भाउजूलाई भन्दै गएँ

0: आउनु पनि पाँचै दिन रह्यो
1: हजुर
0: ढिलो आयो भनेर माइला र बुहारी अब रिसाउने पो होला कि छिट्टो आउने मेरो अवस्था नै थिएन भनिदेऊ है भनिदेऊ है तिमीले भन्दै भन्दै गए नि तिन बजीतिर पुग्यौ यसो हेर्छौ त गेट बन्द छ घरमा सब चकमन्न छ गेट खोलेर भित्र पस्यौ गेट खोलेका आवाज सुनेर घरभित्रबाट तिखो स्वरले कुकुर भुक्न थाल्यो बेल बजायौ काम गर्ने केटीले दैलो खोली हामीलाई देखेर छक्क पर्दै उसले भने अङ्कलको बाबु आमा हो हामीले हो भनेपछि उसले भित्र लगे काइला घरभित्र त्यो केटी र कुकुर बाहेक कोही थिएन साँझमा पहिले बुहारी आई
2: अरे आमा बाबा ढोक छ है तपाईँहरू कहिले आउनुभयो
0: दिउँसो तिन बजीतिर आइपुग्यौँ माइला खै
2: उहाँको अफिसमा अडिट चल्दैछ कि केही ढिलो आउनुहुन्छ आमा तपाईँहरूले केही खानुभयो के त
3: खायौँ नि बुहारी त्यो काम गर्ने केटी बाठी रहेछ त्यसले नै चिया खाजा बनाइदियो नि
2: हो नि आमा त्यो त हाम्रो छोरी जस्तै छ नि अस्तिको वर्ष क्या त रियाङबाट ल्याएको
3: ए
2: बिचराको आमा बाबु छैन मामा माइजूसित बस्दो रहेछ कि मामा चाहिँ उसकै अफिसमा फोर्थ क्लास स्टाफ छ
0: अन्त हानी बानी चाहिँ कस्तो छ नि
2: एकदमै राम्रो छ बाबा अनि आमा क्या अहिले त मलाई ढुक्कै छ नि घरको सब राखन धारण हिसाब किताब पकाउनु तुलाउनु सब त्यसैले गर्छ नि आमा बाबा तपाईँको जिउ कस्तो छ
0: खै ए ठिकै छ अब बुढेसकालमा खै कोही बेला के हुन्छ कोही बेला के हुन्छ यो गाउट भन्ने बिमारले चाहिँ
2: अब ओल्ड एजमा त्यस्तै हो नि बाबा आमा तपाईँ खुट्टा माथि राखेरै बस्नुहोस् न
3: हुन्छ हुन्छ नि
2: तपाईँहरू टिभी हेर्दै गर्नुहोस् है म आइहालेँ
0: अब राति 8 बजी माइलो आयो त्यो सित हाम्रो खानाको टेबलमा भयो
2: बाबा तपाईँ रोटी खानुहुन्छ कि भात दुईवटा बनाएको छु
0: एउटा रोटी र अलिकति भात थाल न
2: आमा तपाईँलाई
3: मलाई मलाई रोटी नदेऊ हौ नानी म भातै खान्छु
2: लिनुहोस् आमा यहाँ सुप छ यहाँ पनिर छ यो चाहिँ खसीको मासु है
3: ल ल बुहारी त्यही होस् न हामी लिइहाल्छौँ नि
0: माइला पनि आइपुगेछ
4: बाबा ढोक छ है
0: ल ल
4: आमा ढोक छ है
3: के माने हुन छोरा
0: हन ए माइला
4: हजुर
0: तिमीहरूले यहाँ बिहा अब यसै महिनाको 14 तारिक भनेको होइन
4: यसै महिनाको 14 तारिक किन तपाईँलाई होइन जस्तो लाग्यो क्या बाबा
0: अनि खोइ खोइ त हौ आजसम्म अब हेर्दै यहाँ केही यताउति सुरसार भएको छैन 9 तारिक भइसक्यो तिमीहरू दुईजनै आफ्नो आफ्नो अफिस जाँदै रहेछौ बिहाको केही चाजोबाजो केही मिलाएको छैन
4: सबै ठिक भइसक्यो नि बाबा तपाईँ किन सुर्ताउनुहुन्छ कम्युनिटी हल बुक गऱ्यौँ क्याटरिङको व्यवस्था पनि गरियो डेकोरेटरलाई पनि एडभान्स दिइसक्यौँ
0: त्यो सब त ठिकै छ तर अब खै तिमीहरूले अब त्यो तम्बु टागेको खसीहरू यसो जोगाड गरिस् के त
2: बाबाले पनि के कुरा गर्नु भएको अहिलेको जमानामा के को तम्बु के को खसी त्यो सब केही गर्नु पर्दैन
0: अब तिमीहरूले पो अब के कुरा गरेको मैले बुझिन तम्बु नटागी खसी नकाटी छोराको बिहा अब कसरी गर्ने
4: होइन बाबा सुन्नुहोस् न खसी कुखुरा पोर्क सबै मासु हुन्छ माछा हुन्छ तपाईँ किन सुर्ता गर्नुहुन्छ बाबा
0: राम्रै हो हुन्छ भने त ठिकै छ होइन खै त खसी सुँगुरहरू खै
2: आमा लिनुहोस् न तपाईँले त केही पनि खानै भएको छैन त
3: भयो भयो बुहारी भयो दिउँसो खाजा खाएको खै भजेकै छैन
2: यो सुप त लिनुहोस् न यसले केही बिगार गर्दैन
3: भयो भयो
4: बाबाले चाहिँ कमान बस्तीकै जस्तो बिहाको कुरा गर्नुहुँदैछ मैले अघि नै भने त हामीले क्याटरिङलाई

0: के गरेका छौं?
1: खै के क्याटरिङ फ्याटरिङ म त बुद्धिन है।
0: हामीलाई के चाहिन्छ त्यो उनीहरूलाई बताउनु पर्छ कि बाबा, अनि त्यो सबै बनाउने जिम्मा तिनीहरूको हो। हामीले टाउको दुखाउनै पर्दैन यसमा केही पनि।
1: होइन, मैले त अब केही भनिनँ त। सायद अहिलेको अब चलन त्यस्तै होला भनी अब चुप लागे।
2: हजुर,
1: बिहाको जुन चहल पहलको कल्पना गरेर हामी दुई बुढाबुढी गएको थियौँ, त्यस्तो त केही पनि भएन।
2: हजुर हजुर,
1: बिहेको दिन 10-12 सिङ्गारिएका गाडीहरू घर अघि आएर खडा भए। हामी सबै त्यसमा पालैसँग चढ्यौँ। एउटा गच्चपले सिङ्गारिएको होटलमा पुर्या। दिनभरि आउनेहरू आए। 8 पार्टी सकियो।
2: हजुर हजुर,
1: बिहा सकिएपछि हामी सबै गाडीमा चढेर घरतिर लाग्यौँ।
2: हजुर हजुर,
1: छोरा बुहारी आफ्नो आफ्नो कमरातिर गए, नाता नातिनी बुहारी पनि आफ्नो कमरातिर लागे, म र श्रीमती हाम्रै कमरामा गयौँ। थाकेर होला सबै सधैँभन्दा छिट्टै सुते। म भने खल्लो मानेर धेरै बेरसम्म बसिरहे, निन्द्रै लागेन।
2: होइन दाजु, होइन त्यस्तो दामी बिहा भएछ, होइन तपाईँलाई चाहिँ के को खल्लो लाग्यो भन्नुभएको?
1: हेर नानी, हाम्रो टाइममा बिहा भनेको अर्कै चिज थियो क्या?
2: त्यो त हो, त्यो त हो नि दाजु,
1: गाउँ नै रमाइलो।
2: त्यो त पक्का हो, पक्का हो।
1: तिमीलाई मेरो बिहे भएको थाहा छ होइन?
2: के कुरा गर्नु भएको दाजुले, होइन तपाईँको बिहा म कहिले भुल्न सक्छु र? त्यतिको खटाई त मैले जिन्दगीमा अहिलेसम्म खटेको छुइनँ है दाजु।
1: तँलाई के याद छ लु भन त।
2: के चाहिँ याद छैन दाजु, त्यो भन्नुहोस् न। झन्डै 40 बितिसकेर पनि त्यो बिहा आजसम्म मलाई हिजो जस्तो लाग्छ हौ दाजु। एक दिन म खेतबाट आया हो फर्किँदै थिएँ, बारीको कान्लाबाट तपाईँको आमाले कराउँदै भन्नुभयो क्या,
3: ए काइला, तिमीहरूलाई निम्तो दिएर बोलाउनु पर्ने? होइन तिमीहरूले त बडा भाउ पो खोज्दैछस् त।
2: होइन के को भाउ खोज्नु हौ माइजु, होइन के चाहिँ भयो भन्नुहोस् त लु।
3: तिमीहरूलाई दाजुको बिहा छ भनेर थाहा छैन?
2: त्यो त थाहा छ नि माइजु, अन्त अहिले बिहा आउनु त 2 जति छ होइन र? अनि किन के को हतार लु भन्नुहोस् त।
3: 2 त आँखा झिमिक्क गर्दै बित्छ नि हौ काइला। ए काइला सुन।
2: हजुर हजुर माइजु।
3: भरे बेलुका मैले सबैलाई सल्लाह गर्नु बोलाएको छु है।
2: भइगयो भइगयो, म पनि आइहाल्छु कि माइजु। भन्दाखेरि नि जाँड त छ होला नि, जाँड जाँड।
3: किन जाँड मात्रै र काइला, के छ के? अब हाम्रो गाउँ पनि बिग्रिँदै गएछ। अघि हामी तरुणी हुँदा कसैको घरमा बिहा भयो भने महिना दिनदेखि गाउँलेहरू सरसल्लाहको लागि आउन थाल्थे। के कसो पुग अपुगको विषयमा सोध्थे। खै अहिले त घर घरमा गएर बोलाउनु पर्ने भयो है।
4: होइन भाउजू, भाउजूको आफ्नै घरमा परेकोले पो त तपाईँलाई त्यस्तो लागेको नि, किन अतालेको? हामी सबै गरिहाल्छौँ नि।
3: अतालेको होइन नि हो सुब्बा भाइ, बुढो भापो ढुक्कै बस्नु
4: हो नि,
3: सबै भार त आफै माथि छ, टाइममै सबै जोगाड भएको राम्रो होइन र?
4: हो नि भाउजू, गाउँभरिको मरौ परौ बिहे बटुल सबै त भाउजूले सजिलै टार्छौ भने यो पनि त टरिहाल्छ नि।
3: टरिहाल्छ भनेर हुँदैन नि नानी, काम त भोलिदेखि नै सुरु गर्नुपर्छ।
4: पर्छ नि,
3: घरमा 2 खसी छ, अझै एउटा त खोज्नुपर्छ होला,
4: त्यो भइहाल्छ।
3: चामल केलाउनुको लागि गाउँकाहरू आइहाल्छन् र केटा हो, यसो तिर्पल सिर्पल टाङ्ने मेलो त गर्नुपर्छ होला है भोलिदेखि नै।
4: ल हो, ठिकै छ भाउजू, तिमीले भोलिदेखि दाउराको निम्तो दिइहाल। काइला, ए काइला, केटाहरू लिएर बाँस ओसार्नु जाए। यो अगाडिको आँगनमा तिर्पल लगाएर खाना पाउने ठाउँ बनाउनु कस्तो होला? यो पछिल्लोतिर चाहिँ खाना पकाउने ठाउँ बनाऊ होइन भाउजू?
3: ठिकै छ त्यो त। अन्त नौमती बाजा चाहिँ कहाँबाट ल्याउने सुब्बा?
4: किन, डाँडा गाउँको पार्टी ठिकै छ होइन, तिनीहरूलाई नै ल्याउनु पर्छ। अस्ति नरेको बिहामा पनि तिनीहरू नै आएको थियो। यो सन्तुलाई सगुन लिएर भोलि नै पठाउनुहोस् न।
3: केटाहरूलाई

0: भरोसा नगर है सुब्बा, त्यो काम चाहिँ तिमीले नै गर।
1: लौ त लौ, त्यो मेरो जिम्मा। आउनेहरूमा सन्तानको लिस्ट मात्रै बनाउनु पर्छ। गाउँको त्यही 160 घर नै त हो। लुगाफाटा गरगहनाको बन्दोबस्त तपाईँले गर्नु पर्यो।
0: गरगहना त घरमै छ नि, खालि पोते मात्रै ल्याउनु छ। लुगा लिनु चाहिँ म मुन्ना बुहारी र लक्ष्मीलाई पठाउँला नि।
1: ल, खसी त तल त्यो झ्याँक्रीकोमा पनि देखेको थिएँ हौ। भाउजू सोधी पठाउनुहोस् त।
0: ए काइला, भोलि नै गएर त्यो सोधेर आइज है त ल।
2: ए हुन्छ हुन्छ, त्यो त म सोधिहाल्छु नि माइजू। अहिले चाहिँ नि यसो जहाँ सहाँ के कसो छ यसो निकालौँ न। बिहा गर
0: भन्छ अब एकैचोटि बिहामै मरे खानु नि हौ यो काइला पनि। खै
2: खै माइजू पनि खै चाड खानुलाई 15 दिन पर्खिनु माइजू। होइन हौ माइजू, म त खै मादल है केटा हो, अर्कै मादल छैन, मादल त छ होला नि भित्र। होस् छोडे, अब हामी नै गाउँ होला। म त ल सन्चै चलाउनु सुरु गरेँ माइजू, म त

0: जहाँ नदी धरै पाइन राति झन् 9 बजीसम्म रमाइलो गऱ्यौँ नि हौ दाजु। बिहाको दिन पनि नि दाजु भात खौरे भएर जाँदा खुब रमाइलो गऱ्यौँ नि हौ हामी त। त्यही माथि म र हर्के त गएको फेरि हो भात खौरे
1: कुन हर्के हो
0: हेतेरको दाजु पनि होइन त्यो के हो माथि पोक्सी घुम्तीको पोक्सीको बुढा क्या त हो त्यो पोक्सी एकखेप रिटेसँग पनि लाग्यो भनेर झगडा पनि भएको थियो नि त्यो पोक्सीको कुरा गरेको कि होइन त्यो त भात खौरे भएर कहिले गएको रहेनछ नि त म रात।

0: 哎，不给外头啦！我拿到脸上去做，哎，不给你弄。
1: 来
0: 来来，哎，不给，哎，不给，不是你，哎，不给，你干嘛来？这来骗了，我说来。我们叫编辑，编辑看，我一个人就把这个编辑在那骗了，去骗了哪个？听到没？
2: 不是你，你不讲，还讲这种事
0: 情？哎，摆了，是路开了，该路开了。
3: 哦吼，个地气都把口的打住了，把你不爱不弄不还走？阿诺斯阿诺斯，也地打了把那阿诺塔克弄不弄都不还有啦？啦啦啦，一千年一查的嘛，阿姆个诺斯，一个丢，伢打住了过来个，阿吉把那个丢，卡着个，不是阿鲁列阿诺呢？巴斯诺斯，巴斯诺斯，今天哪找弄不还个？
4: 叫考官带我上去嘛，天气快要丢。
0: 丢了，丢了，快！
5: 你这男的有眼吗？不愿意。
6: मैले केही भन्न नपाई तरुणीहरू देखेर मख परेको हर्के बसिहाल्यो त्यही माथि त्यो बेन्ची भाँचेको बेन्ची लुगाले छोपेर राखेको रहेछ बस्ने बित्तिकै उत्तानो परे नि हो दाजु त्यही माथि त्यो भाँचिएको त्यो चोसोमा हर्केको पेन्टको गोजी अर्के छ हर्ले नि भाँचेर त आमामा त्यो हर्के त सेउली समात्नु न पत्लुङ समात्नु आमामा बिचोक भयो
7: ठिटी
6: हौ ठिटीहरू इत्री इत्री हाँस्न थाले दाजु एउटी त निकै बाठी रहेछ एउटी बाठीले त भनी त हाली
3: ए केटी हो होइन कस्तो हौ तिमीहरू त अलिक राम्रो बेन्ची ल्याएर राखिदिनु पर्दैन हेर त सबैजना लडे बिचरा चोट त लागेन होला नि
6: अर्केले पत्लुङको धुलो टटकाउँदै लागेन भन्यो त्यसलाई लाज पनि लाग्यो होला एउटीले ट्रेमा सजाएको सर्बतको जुस ग्लासमा ल्याएर मलाई भनी गरम भयो होला कि सर्बत लिनुहोस् न

0: फुर्सानी को धुलो आएगा फेरि।
1: दाजु मलाई त्यो केटीले स्वर्गत दिए कि मैले होइन मेरो व्रत छ खाँदिन भने क्या?
2: केही त खानुहोस् न, केही पनि खानु हुँदैन र?
1: अहँ अन्न सन्न केही खाँदिन। अँ तपाईँको त्यो स्याउ जस्तो गाला पाए चाहिँ
2: कति कति छाडा रहेछ, मनै नपर्दो है।
3: ल ल ल नानी हो, लु छोरा केटी हो, तपाईँहरू जानुहोस् गएर हाम्रो बेहुलालाई तपाईँहरू लिएर आउनु ल। भयो भयो, लु जानु दिनु त, लु जानु।

0: गजब मजा आएको थियो नि हौ दाजु, त्यतिखेर कम्ता रमाइलो भएको थिएन हौ।
1: दाजु चिया लिनुहुन्छ?
0: होइन, लिनु त हुन्छ नि बहिनी, तर आमाले नि नचिनेको हातको केही नखानु भनेकोले पहिला चिना परिचय गरिहालौ न भनेर नि। बहिनीको नाम चाहिँ के होला नि?
1: मेरो नाम
0: हजुर
1: धनलक्ष्मी। अब त चिया खानुहुन्छ होला गिनी।
0: हजुर, अब नाम मात्रै भनेर चिना जाने कहाँ हुन्छ र हौ बहिनी, यसो शाखा सन्तानको बारेमा पनि अलिकति जान्न पाए अलिकति राम्रो हुन्थ्यो।
1: भयो भयो, अहिले फुर्सद छैन, भरे भन्छु नि ल। चिया खानुहुन्न अघि?
0: अब खानु त मन छ नि, तर अघि जस्तो
1: अघिको कुरा चाहिँ भुल्नु भएकै छैन क्या तपाईँ?
0: कुरा चाहिँ भुले नि, तर त्यो स्याउ जस्तो खाना चाहिँ भुलेको छुइनँ नि बहिनी।
1: मलाई किन? मेरो नौरनको नाम चाहिँ धनलक्ष्मी हो कि, तर यो नामले मलाई कहाँ चिन्छ र? सबले मलाई गाउँमा काइली काइली भनेर, नामै काइली भइसक्यो नि।
0: यो त एकदम रमाइलो भयो, यो त साह्रै राम्रो भयो नि हौ बहिनी।
1: कसरी
0: कसरी नि? अब मेरो नाम काइला, तिम्रो नाम काइली, क्या जोडी मिल्यो।
1: के जस्तो कुरा गर्नु?
0: चिया चाहिँ नदी गएको
1: नजिस्किनु नि क्या, खाने भने खान्छु भन्नु, नभए म गएँ हिँडेँ। लु पक्रिनुहोस् त ग्लास।
0: ए ल ल ल ल।

0: चिया दिएर काइली त गई दाजु, तर मलाई भने त्यो केटी साह्रै मन पर्यो।
1: तँ त काइलीसँगै हुरुक्कै भएछ नि त।
0: दाजु मनमनमा सोचे क्या, बिहे गरे भने त्यसैलाई गर्छु।
1: ल
0: तिम्रो बिहे पछि 6 महिना त्यो गाउँमा धाएर धाएर धाएर धाएर काइलीलाई बिहाको निम्ति राजी गराइ छाडे नि हौ दाजु मैले।
1: चित्ताए कि दिताए पो गरेछ।
2: अब मेरो बिहेको कुरा गर्दा गर्दै तपाईँले कहाँ आफ्नै बिहेको कुरोतिर पो लागेछ।
0: अब आफ्नै बिहाको कुरा पनि कति चाख मानेर सुनेको फेरि दाजुले।
2: काइला
0: हजुर दाजु,
2: त्यो बेलाको बिहा साक्षीकै बिहा नै हुन्थ्यो नि हो।
0: त्यो चाहिँ हो है हो दाजु,
2: पक्का भई रमाइलो हुन्थ्यो।
0: हजुर हजुर,
2: मेरो बिहाको भोज झन्डै 1 हप्ता 10 दिन नै चलेको थियो।
0: मलाई
2: थाहा छ होइन
0: दाजु, गदा जस्तो खट्ने म अनि दाजु, मलाई याद नहुनु? बिचरा माइजूको खटाई देखेर मेरो जिउ पो दुखेको नि हौ दाजु।
3: ए काइला
0: हजुर,
3: अनि यो समाजको भाँडा कुडा पुर्याउने मेलो किन नगरेको हँ तिमीहरूले? त्यो किर्नेलाई बोलाएर पुऱ्याइहाल्नु नि हौ यति भाँडा।
0: खै पुऱ्याउँ त भनेको नि माइजू, अब तपाईँहरूको आउने मान्छे खै घट्दैन, गुवारुवर्ती आएको आएकै खाएको खाएकै माटेको माटेकै, हामी के गर्नु?
3: आउनेहरू त आउँदै गर्छ नि, दुःख सुख घरकै भाँडाले काम चलाउँदै गरौँला नि। अँ साँच्ची काइला, त्यो
0: हजुर
3: मैथुकोमा मैले कुखुरा भनिराखेको छु, त्यो पनि ल्याउनु पर्छ है, आउनेलाई त खुवाउनै पर्यो नि।

0: उता फेरि सम्धी खालको पनि फेरि कसको मरौ पर्यो अरे, हिजो मात्रै 45 काम सक्यो, त्यहाँबाट पनि त कोही न कोही त आउला। ऊ मन्सी बाजेहरू तीर्थबाट अस्ति मात्रै आइपुग्यो अरे, तिनीहरू पनि त आउँछ नै होला नि है। कत्रो सन्तान छ नि,
1: किन
0: के
1: भयो?
0: ल ल पक्कै आउनु है, ल ल ल।

0: दाजु, आजसम्म सम्झँदा रमाइलो लाग्छ नि हो त्यो क्षणहरू सम्झँदा त।
1: त्यही त काइला, हाम्रो जमानाको बिहा त्यस्तो हुन्थ्यो।
0: हो नि हौ,
1: होला हामी पढा लेखा थिएनौ, आजको मान्छे जस्तो बुद्धिमान पनि थिएनौ
0: पक्का।
1: तर बाँच्न भने हामीले पनि जानेका
0: थियौँ। यो चाहिँ पक्का कुरा गर्नुभयो दाजु तपाईँले?
1: नातिको बिहा देखेर त काइला साँच्चै जमाना बद्लियो भनेर मलाई त पुरै विश्वास भयो।
0: पक्का हो, पक्का।
1: न भात खौरी
0: हजुर,
1: न लोकन्दे,
0: त्यही त,
1: न भतेर, न दियो कलश, न टिका टालो, न रत्नेउली। हाम्रै टाइम ठिक थियो नि हो काइला, हाम्रै टाइम ठिक थियो।
0: होइन, आजकलको त म त कुरा सुन्दा पनि अचम्म लाग्छ हौ दाजु। होइन, मेरो छोरीले भन्दै थियो, बाउ होइन आजकल त बिहा त कम्प्युटरमा हुन्छ भन्छ। ल,
1: के भन्छ है मुला?
0: त्यही त, कम्प्युटरमा त्यो के अरे इमेलमा बिहा हुन्छ अरे। लौ, म
1: इमेलमा,
0: त्यही त, इमेलमा बिहा हुन्छ अरे। मैले त भन्दै दाजु, तिमीहरूको त इमेलमा बिहा हुन्थ्यो होला, हाम्रो चाहिँ पहिला फिमेलसित बिहा हुन्थ्यो भने के भयो? सबै कहाँ पुगेछ हौ दाजु?
1: हो नि हो खैला, यो भन्दा त मलाई एउटा गीत पो याद आयो।
0: कुन चाहिँ भन्नु त?
1: अब के भन्दे हाम्रो समय दस

यतिन्जेल श्रोताले सुन्नुहुन्थ्यो सुरेन्द्र पोद्दारद्वारा लिखित नाटक जमाना बदलिएछ। यसमा भाग लिने कलाकारहरू थिए विनोद प्रकाश शर्मा, महेन्द्र बागदास, रानु देवान, कबीर शङ्कर, टीका प्रसाद घिमिरे, गायत्री सिंह, सज धमानु अनि लक्ष्मी प्रधान। प्रस्तुता एसपी शर्मा, प्रस्तुति सहयोगी निर्मल गुरुङ। यो कार्यक्रमको प्रसारण आकाशवाणीको खरसाङ केन्द्रबाट।

आकाशवाणी प्रस्तुत गर्दछ प्रमुख समाचार सुन्नुहोस् सीमा छेत्रीबाट। नेपाल अनि तिब्बतमा विनाशकारी बाढ़का कारण मृतकहरूको संख्या बढेर 579 भएको छ। 1924 जना बेपत्ता छन्। पश्चिम बंगाल सरकारले विदेश मन्त्रालयसित नेपालमा आएको बाढ़मा बेपत्ता राज्यका मानिसहरूको खोजीका लागि एक प्रतिनिधि मण्डल पठाउने अनुमति मागेको छ। उपराष्ट्रपति सीपी राधाकृष्णन आज तमिलनाडु, कर्नाटकका केरल अनि लक्षद्वीपको 3 दिनको भ्रमणमा जानुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदी आजदेखि अजबेकिस्तानको 2 दिनको यात्रामा प्रस्थान गर्नुहुनेछ। विज्ञान तथा प्रौद्योगिकी राज्य मन्त्री जितेन्द्र सिंहले भन्नुभयो, जम्मू अनि श्रीनगर बीच तेस्रो वन्दे भारत रेलगाड़ी शीघ्र शुरू गरिनेछ। वित्त मन्त्री निर्मला सीतारमण संयुक्त राज्य अमेरिकाको 6 दिने भ्रमणमा हुनुहुन्छ, जहाँ उहाँले G20 वित्त मन्त्रीहरूको बैठकमा भाग लिनुहुनेछ अनि सीईओ र व्यापारिक नेताहरूसँग लगानीका अवसरहरूको बारेमा कुराकानी गर्नुहुनेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलासँग अहिलेसम्मकै सबैभन्दा ठूलो तेल सम्झौताको घोषणा गर्नुभएको छ। भारतले अमेरिकासँग एन्टी ट्याङ्कर मिसाइल प्रणाली खरिदका लागि सम्झौता गरेको छ। अमेरिकामा ट्रम्प प्रशासनले H-1B र अन्य विदेशी कामदारका लागि 60 दिने स्वैच्छिक ग्रेस अवधि अन्त्य गर्ने प्रस्तावको समीक्षा पूरा गरेको छ। आकाशवाणीबाट प्रमुख समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी दिउँसो 1 बजे उपस्थित रहनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। श्रोताले हाम्रो कार्यक्रमहरू आकाशवाणी दार्जिलिङ एफएम 100.2 मेगाहर्ज अनि मोबाइल एप न्यूज अन एआईआर साथै प्रसार भारती वेब्स ओटिटी प्लेटफर्ममा पनि सुनिरहनु भएको छ। अब पालो भएको छ रोचक तथ्य अनि आजको दिनको विशिष्ट अनि साथमा हिन्दी चलचित्रका गीतहरू राखेर कार्यक्रम हेलो खरसाङमा यहाँहरूलाई मनोरञ्जन गराउनेछौ। त कार्यक्रम हेलो खरसाङको पर्खाइमा बसिरहनुभएका सम्पूर्ण श्रोतालाई प्राविधिक मित्र सिएल ब्राह्मीण, प्रसारण सहयोगी महेश दाहाल अनि म उद्घोषिका रेबिना सुब्बाको तर्फबाट हार्दिक स्वागत अनि न्यानो अभिवादन।

यहाँहरू समक्ष अब राखिरहेछौ केही राम्रो विचारहरू। समय र परिस्थिति जस्तोसुकै भए पनि आफ्नो लक्ष्यबाट कहिले विचलित नहुनुहोस्। आजको मेहनतले नै भोलिको उज्जवल भविष्यको निर्माण गर्छ।

अब आजको दिनको विशेषताबारे भन्नुपर्दा, आज हो इन्टरनेसनल डे अगेन्स्ट न्युक्लियर डे टेस्ट अर्थात् अन्तर्राष्ट्रिय आण्विक प्रशिक्षण विरुद्ध दिवस। अन्तर्राष्ट्रिय आण्विक प्रशिक्षण विरुद्ध दिवस हरेक वर्ष अगस्त 29 मनाइन्छ। यस दिवसको उद्देश्य आण्विक हतियारको प्रशिक्षणबाट हुने विनाश र वातावरणीय असरबारे जनचेतना फैलाउनु हो। यसले विश्वमा शान्ति, सुरक्षा र आण्विक हतियार मुक्त भविष्यको आवश्यकता सम्झाउँछ।

संयुक्त राष्ट्र संघको महासभाले सन् 2009 सालमा डिसेम्बर 6 पारित गरेको प्रस्ताव अनुसार सन् 2010 सालदेखि यो दिवस मनाउन शुरू गरिएको हो। सन् 1991 सालमा अगस्त 29 काजाकिस्तानमा रहेको विश्वकै ठूला आण्विक प्रशिक्षण क्षेत्रहरूमध्ये एक आण्विक प्रशिक्षण केन्द्र स्थायी रूपमा बन्द गरिएको थियो। सोही ऐतिहासिक दिनको सम्झनामा काजाकिस्तानको पहलमा यो दिवस तय गरिएको हो। आण्विक हतियार प्रशिक्षणले मानव जीवन, वातावरण, स्वास्थ्य र भावी पुस्तामा पार्ने विनाशकारी असरहरूबारे संसारभर जनचेतना फैलाउनु रहेको छ। सबै प्रकारका परमाणु हतियार प्रशिक्षणहरू अन्त्य गर्न र व्यापक परमाणु प्रशिक्षण प्रतिबन्ध सन्धिलाई पूर्ण रूपमा लागू गराउन दबाव दिनु हो। आण्विक हतियार मुक्त, सुरक्षित र शान्तिपूर्ण विश्वको निर्माण गर्नु नै यस दिवसको मुख्य लक्ष्य रहेको छ।

चलचित्र एयरलिफ्टबाट राखिरहेछु यो अघिल्लो साङ्गीतिक कोशिली. अमल मल्लिक, अरिजित सिंह अनि तुलसी कुमारको स्वरमा, शब्द छ कुमारको अनि सङ्गीत रहेको छ अमल मल्लिकको.

आजको दिनको अघिल्लो विशेषता रहेको छ ध्यानचन्द र जयन्ती राष्ट्रिय खेलकुद दिवस। भारतमा ध्यानचन्द र जयन्तीको अवसरमा हरेक वर्ष अगस्त 29 राष्ट्रिय खेलकुद दिवस मनाइन्छ। भारतका महान हकी खेलाड़ी मेजर ध्यानचन्दको जन्म सन् 1905 सालमा अगस्त 29 भएको थियो। उनलाई हकीका जादुगर मानिन्छ। उनले भारतलाई सन् 1932 अनि सन् 1936 सालको ओलम्पिकमा लगातार 3 स्वर्ण पदक दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए। मेजर ध्यानचन्दको योगदानको सम्मान गर्दै भारत सरकारले सन् 2012 सालदेखि प्रत्येक वर्ष अगस्त 29 राष्ट्रिय खेलकुद दिवसको रूपमा मनाउन थालेको हो। यस दिन खेलकुद क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने खेलाड़ी र प्रशिक्षकहरूलाई राष्ट्रपतिद्वारा खेल रत्न, ध्यानचन्द खेल रत्न, अर्जुन पुरस्कार र द्रोणाचार्य पुरस्कार जस्ता प्रतिष्ठित सम्मान प्रदान गरिन्छ। देशभर खेलकुद प्रतिको जनचेतना र शारीरिक फिटनेस बढाउन विविध खेलकुद कार्यक्रमहरू आयोजना गरिन्छ।

महान हकी खेलाडी मेजर ध्यानचन्दको योगदानको सम्मान गर्न यो दिवस मनाइन्छ। यस दिनले खेलकुदको महत्व, अनुशासन, स्वास्थ्य

0: 2027. Our census, our progress.
1: अब सुनौ रोचक तथ्य. शुक्र ग्रहमा एक दिन त्यहाँको एक वर्षभन्दा लामो हुन्छ, किनकि यसलाई सूर्यको परिक्रमा गर्न भन्दा आफ्नै अक्षमा घुम्न धेरै समय लाग्छ.

प्लास्टिक नष्ट हुन 450 वर्ष लाग्छ भने एउटा काँचको बोतल माटोमा पूर्ण रूपमा नष्ट हुन वा पग्लिन करिब 40 लाख वर्ष लाग्छ।

संसारको सबैभन्दा पुरानो वृक्ष क्यालिफोर्नियामा रहेको मेथुसेला नामक रुख करिब 4,800 वर्षभन्दा बढी पुरानो मानिन्छ।

कार्यक्रम हलो खरसाङमा यहाँलाई विविध जानकारी, रोचक तथ्य अनि विविध साङ्गीतिक कोसिलहरू राख्दा राख्दै हलो खरसाङको निर्धारित समय सकिसकिसकेको छ। अब यहाँहरू समक्ष अघिल्लो कार्यक्रम लिएर उपस्थित भइसकिसकेको छ साथी प्रेमिका थापा।

एफएम 103.5 मेगाहर्ज लगाए दार्जिलिङको एफएम 100.2 मेगाहर्ज र प्रसार भारतीको वेब्स ओटीटी प्लेटफर्म अनि न्यूज अन एआईआर एपमा श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र। समय अहिले बिहानको ठिक 10:31:40 भइरहेछ। र आजको विविध कार्यक्रमहरूको साथमा उपस्थित भइसकेकी छु म प्रेमिका, साथमा हुनुहुन्छ प्रसारण सहयोगी निरन अनि प्राविधिक मित्र सचिन लोहागन र सूरज प्रधान।

र आधुनिक गीत आजको समय समाज जीवनशैली र मानवीय भावनालाई संगीत र शब्द मार्फत अभिव्यक्त गर्ने सुन्दर माध्यम हो। यसले प्रेम, पीडा, खुसी, आशा, संघर्ष, सम्बन्ध, प्रकृति तथा जीवनको विविध अनुभूतिहरूलाई सरल र मन छुने ढंगले प्रस्तुत गर्छ। समयसँगै मानिसको सोच, रुचि र जीवनशैली परिवर्तन हुँदै जाँदा गीत संगीतको स्वरूपमा पनि नयाँपन आएको छ, जसलाई हामी आधुनिक गीतको रूपमा अनुभव गर्छौं। र आधुनिक गीतको सबैभन्दा ठूलो विशेषता यसको भावनात्मक स्पर्श र विविधता हो। कुनै गीतले प्रेममा परेको मनलाई खुसी बनाउँछ भने कुनै गीतले बिछोडको पीडा सम्झाइदिन्छ। कुनै गीतले जीवनमा अघि बढ्ने प्रेरणा दिन्छ भने कुनै गीतले आफ्ना पुराना सम्झनाहरूमा पुर्याउँछ। यसैले आधुनिक गीत केवल मनोरञ्जनको साधन मात्र नभई मनका भावनाहरू व्यक्त गर्ने एक सशक्त माध्यम पनि हो।

आधुनिक गीत समयसँगै परिवर्तन हुँदै जाने भए पनि यसको मूल उद्देश्य भने एउटै हुन्छ, मानिसको मन छुने, भावना जगाउने र जीवनको कथाहरूलाई सङ्गीतमा सजाउने। र एउटा राम्रो गीतले थाकेको मनलाई शान्ति दिन सक्छ, निराश मनमा आशा जगाउन सक्छ र एक्लोपनमा साथी बनेर साथ दिन सक्छ। यसर्थ आधुनिक गीत हाम्रो जीवनको एउटा सुन्दर साङ्गीतिक यात्रा हो। यसमा वर्तमान समयको आवाज छ, नयाँ पुस्ताको सपना छ र प्रेमको मिठास अनि पीडाको अनुभूति छ र यसले जीवनलाई अझ सुन्दर ढङ्गमा बुझ्ने प्रयास गर्छ। साँसो गीत कानले मात्र सुनिँदैन, यो त हृदयले सुन्ने र आत्माले महसुस गर्ने एउटा कला हो।

दिल्ली केन्द्रबाट समाचारको प्रसारणपछि सबै आदरणीय श्रोताहरूलाई स्वागत जनाउँदछौँ आकाशवाणीको खरसाङ केन्द्रमा। समय अहिले पूर्वाह्न 11:05 भइरहेछ र अब श्रोताहरूलाई सुनाइरहेछौँ विविध कलाकारहरूको स्वरमा हिन्दी फिल्मी गीतहरू। त प्रथम कोशेली स्वीकार्नुहोस् फिल्म गुरुबाट हरिहरन, अलका याग्निक अनि एआर रहमानको समूह शर्मा, शब्द गुलजारको अनि सङ्गीत एआर रहमानकै।

संगीत केवल मनोरञ्जनको साधन मात्र होइन, यो आत्माको भाषा, हृदयको धड्कन र भावनाहरूको सबैभन्दा सुन्दर अभिव्यक्ति हो। शब्दले व्यक्त गर्न नसकेका अनुभूतिहरूलाई सङ्गीतले सहजै बोलाइदिन्छ। जब जीवनमा थकान, पीडा र निराशाले मनलाई भारी बनाउँछ, तब एउटा मधुर धुनले मनलाई शान्त बनाउँदै नयाँ ऊर्जा र आशा जगाउँछ। र श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ विविध कलाकारहरूको स्वरमा हिन्दी चलचित्रका गीतहरू। र अबको अघिल्लो गीत स्वीकार्नुहोस् फिल्म बागी 2 बाट आतिफ असलमको स्वरमा, शब्द अनि सङ्गीत अर्कोको।

भर्खरै यहाँले सुन्नुभयो फिल्म युवराजबाट बेनी दयाल अनि श्रेया घोषालको युगल शर्मा, शब्द गुलजारको अनि संगीत एआर रहमानको। तसोत हामी कार्यक्रमको अन्ततिर आइसकेका छौँ र अन्तिम कोशेली फिल्म भारतबाट अभिजित श्रीवास्तवको शर्मा, शब्दकार इशाद कामेल अनि संगीतकार विशाल शेखर।

यतिन्जेल श्रोताले सुन्नुभयो विविध कलाकारहरूको शर्मा हिन्दी फिल्मी गीतहरू सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 मेगाहर्ज। र अबको क्रममा फेरि पनि यहाँलाई मनोरञ्जन गराउन लागिरहेछौँ कैलाश खेर अनि फाल्गुनी पाठकको शर्मा रहेको हिन्दी गीतहरूबाट।

भारतीय संगीत जगतमा आफ्नो विशिष्ट आवाज, भावपूर्ण गायन र आत्मीय प्रस्तुतिको कारण छुट्टै पहिचान बनाउन सफल गायक हुन् कैलाश खेर। उहाँको आवाजमा रहेको गहिराई, मिठास र भावनाले श्रोताको मनलाई सहजै छुन्छ। उहाँले हिन्दी चलचित्रका गीत मात्र नभई विभिन्न भाषाका गीत मार्फत पनि आफ्नो प्रतिभा प्रस्तुत गर्दै संगीत प्रेमीहरूको मनमा विशेष स्थान बनाउन सफल भएका छन्। कैलाश खेरको गायन शैली अरूभन्दा निकै फरक र मौलिक मानिन्छ। उहाँको आवाजमा लोक सङ्गीत, सुफी सङ्गीत र भारतीय शास्त्रीय सङ्गीतको सुन्दर प्रभाव पाइन्छ। उनले गीत गाउँदा केवल शब्द उच्चारण गर्नुहुन्न, बरु गीतको भावना र आत्मालाई आफ्नो आवाज मार्फत जीवन्त बनाउनुहुन्छ। यही कारणले उनका गीतहरू सुन्दा श्रोतालाई गीतसँग भावनात्मक रूपमा जोडिएको अनुभूति हुन्छ।

अल्लाह के बन्दे तेरी दिवानी सैयाँ चक्दे फट्टे जस्ता गीतले उनलाई घर घरमा चिनाएका छन्। अन्तमा भन्नपर्दा कैलाश के भारतीय संगीत जगतका आकाशका यस्ता चम्किला तारा हुन् जसको आवाजमा माटोको सुगन्ध मनको भावना र आत्माको स्पर्श महसुस गर्न सकिन्छ। उहाँको गीतहरू मनोरञ्जनको लागि मात्र होइन ती कहिलेकाहीँ मनलाई शान्त पार्ने कहिलेकाहीँ भावुक बनाउने र कहिलेकाहीँ जीवनप्रति नयाँ ऊर्जा दिने माध्यम पनि बन्न पुग्छ। यही नै कैलाश खेरको गायनको सुन्दरता र विशेषता हो।

र भर्खरै श्रोताहरूले सुन्नुभयो कैलाश खेरको शर्मा केही हिन्दी गीतहरू। यसरी नै अब हामी श्रोताहरूलाई कुरा गरिरहेछौँ फाल्गुनी पाठकबारे। भारतीय सङ्गीत जगतमा आफ्नो मधुर स्वर, आकर्षक प्रस्तुति र मौलिक गायन शैलीको कारण विशेष स्थान बनाउन सफल गायिका हुन् फाल्गुनी पाठक। उनलाई विशेष गरी गरबा, डान्डिया र लोक पप सङ्गीतको लागि चिनिन्छ। उनको मिठासपूर्ण आवाज र आकर्षक प्रस्तुतिकरणले उनलाई श्रोताहरूमाझ निकै लोकप्रिय बनाएका छन्। मैने पायल हे छन्काई, मेरी चुनर उड़ उड़ जाए र याद पिया कि आने लगी जस्ता गीतहरू आज पनि धेरैले मन पराउँछन्। उनका गीतहरूमा प्रेम, उमङ्ग, सम्झना र भावनाको सुन्दर मिश्रण पाइन्छ। फाल्गुनी पाठकको सरल व्यक्तित्व, विशिष्ट गायन शैली र जीवन्त प्रस्तुतिले भारतीय सङ्गीतमा उनको छुट्टै पहिचान बनाएको छ। यसैले उनलाई भारतीय सङ्गीतकी डान्डिया क्वीन पनि भनेर चिनिन्छ। उनको सङ्गीतमय यात्रा प्रतिभा, मेहनत र निरन्तर समर्पणको सुन्दर उदाहरण हो। र सुनौ उनकै शर्मा केही गीतहरू।

समाचारपछि स्वागत तथा अभिवादन सम्पूर्ण श्रोताहरूमा। यो प्रसारण हो आकाशवाणी खरसाङको र कार्यक्रमहरू प्रसारण भइरहेछ आकाशवाणी दार्जिलिङ एफएम 100.2 मेगाहर्ज र प्रसार भारतीको वेब्स ओटिटी प्लेटफर्म अनि न्युज अन एआईआर एपमा पनि। र समय अहिले दिउँसोको 12:05 भइरहेछ र अब प्रस्तुत छ कार्यक्रम तपाईँको अनुरोधमा। कार्यक्रमको पर्खाइमा बस्नुहुने हाम्रा सम्पूर्ण श्रोताहरूलाई स्वागत तथा अभिवादन। र अब कार्यक्रमलाई अघि बढाउँदै श्रोताहरूको निम्ति सुनाइरहेछौँ यो प्रथम गीत चलचित्र मुकद्दरका सिकन्दरबाट किशोर कुमारको शर्मा शब्द रहेको छ अन्जानको अनि सङ्गीत कल्याणजी आनन्दजीको। यस गीतको अनुरोधकर्ताहरू हुनुहुन्छ बिहार कलोनी लोनीबाट नसिमुल इस्लाम गुनौरी अनि प्रकाशवीर राजपूत, डोन्डी लाहोरा बालोदबाट कमलेश जयपुरिया, बिहारीपुर खण्डवाबाट पिङ्की अनि रिङ्की, यसरी नै जेल रोड रायगढबाट

लालचन्द्र मिश्र रमेशचन्द अनि कुमकुम मिश्र पुराना तालाब ढुमरावबाट वलीउल्ला अन्सारी अनि आसमनाज अन्सारी जेल रोड बक्सरबाट राज अन्सारी अनि सिराज अन्सारी इन्दिरा विहार दिल्लीबाट बेबी अन्सारी अनि दानिस अन्सारी यसै गरी जेल रोड टाइगरबाट नरेन्द्र यादव महेन्द्र यादव अनि जानवी यादव शान्तिनगर भिलाई छत्तीसगढबाट प्रदीप कुमार शाह श्रीमती प्रतिमा शाह अनि सन्देश शाह पुना महाराष्ट्रबाट श्रीमती बिना आतिश मेहता अनि कुमारी डाक्टर माही मेहता त स्वीकार्नुहोस् यहाँहरूको अनुरोधमा यो कार्यक्रमको प्रथम कोशेली

त श्रोता, हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ र यो अन्तिम गीत यहाँहरूको अनुरोधमा फिल्म प्रेमरोगबाट लता मङ्गेशकरको शर्मा, शब्द सन्तोष आनन्दको अनि सङ्गीत लक्ष्मीकान्त प्यारेलालको। यस गीतको अनुरोधकर्ताहरू हुनुहुन्छ शाह मार्केट भागलपुरबाट सिटिजन मास्टर हुसेन मास्टर, डिएन सिंह रोड भागलपुरबाट अफरोज आलम बरकत आलम अनि सादा भाइ, शान्तिनगर भिलाई छत्तिसगढबाट प्रदीप कुमार शाह श्रीमती प्रतिमा शाह अनि सन्देश शाह, यसै गरी सर्लाही सोकनाहा नेपालबाट अरुण कुमार वर्मा अरुण कुमार शर्मा रेणुदेवी शर्मा राहुल कुमार वन्दना कुमारी प्रियङ्का अनि शर्मा परिवारको सम्पूर्ण सदस्यहरू, अनि नवरतन हाताबाडीहाट पुनिया बिहारबाट ममता रानी छवि अनुखी अर्पिता लाडो दीक्षा देव दिवान्छु अनि डब्लुजी, राहुल नगर अमरावती महाराष्ट्रबाट सिद्धान्त गौडाने अर्चना ताई प्रणय प्रसिद्धि हिरामन शेन्डे अनि महेश रामटेक, यसरी नै जतुका किशनपुरबाट आलम दिलकर शबाना नाच रिजवान राही इमरान राजा आलम शेख शबाना आलम अनि चाँदनी नाच, सिराजपुर गणेशपुरबाट हिना केशर मोहम्मद वकिल राही फिरोज आलम नाच प्रवीण, अनि जेल रोड रायगढबाट रेशमा तिवारी सोनम अनि अदिबा, राजनाथ गाउँबाट याकुब आशमा युसुफ इमरान अनि इरफान आशमा, शेरी वर्नेर महाराष्ट्रबाट बलदेव दामोदर अरुणा अनि अनामिका दामोदर, यसरी नै दरियापुर बावलीबाट गजानन येले नवदीप येले अनि विश्वदीप येले, मन्जुका टिलाबाट कमल बालुजा मधु बालुजा सागर अनि सतना, र एमपीबाट उमङ मल्लिक आकाङ्क्षा अनि माही मल्लिक, त स्वीकार्नुहोस् यहाँको रोजाइमा यो कार्यक्रमको अन्तिम कोशेली।

हवस् त श्रोता, यस गीतसँगै अब भने हामी पनि बिदा लिन्छौँ कार्यक्रम तपाईँको अनुरोधबाट। त कार्यक्रम सुनेर हजुरले अवश्य पनि आनन्द लिनुभयो होला भन्ने आशा साँचेका छौँ। सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 मेगाहर्ज। अघिल्लो कार्यक्रम मेलोडी टाइम।

0: रवासुनोस मुख्य समाचार।
1: यो आकाशवाणी हो, मुख्य समाचार मानिकलामाबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदी उज्बेकिस्तान र किर्गिस्तानको चार दिने भ्रमणमा प्रस्थान गर्नुभएको छ। आफ्नो भ्रमणको पहिलो चरणमा प्रधानमन्त्री उज्बेकिस्तानको राजधानी ताशकन्द पुग्नुहुनेछ। वित्त मन्त्री निर्मला सीतारमण G20 वित्त मन्त्रीहरूको बैठकको छेउछाउमा सिइओ र व्यापारिक नेताहरूसँग कुराकानी गर्न संयुक्त राज्य अमेरिकाको छ दिने भ्रमणमा हुनुहुन्छ। प्रधानमन्त्री नरेन्द्र मोदी अनि केन्द्रीय युवा मामिला तथा खेलकुद मन्त्री डाक्टर मनसुख मान्डवियाले आज नयाँ दिल्लीमा राष्ट्रिय खेलकुद दिवसको अवसरमा भारतीय हक्की दिग्गज मेजर ध्यानचन्दलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। नेपालमा आएको भीषण बाढीमा परि मृत्यु हुनेको संख्या 626 पुगेको छ भने 2000 बढी अझै बेपत्ता छन्। प्रभावित क्षेत्रमा राहत र उद्धार कार्य जारी छ। संसदीय मामिला मन्त्री किरेन रिजिजुले यस महिनाको 31 तारिकदेखि सर्बियाको बेलग्रेडमा हुने दुई दिने उच्च स्तरीय स्मृति बैठकमा भारतीय प्रतिनिधि मण्डलको नेतृत्व गर्नुहुनेछ। बैठकको विषय असंलग्नताको विरासत आजको विश्वको पाठ रहेको छ। इरानका राष्ट्रपति मसुद पेजिस्कियनले तेहरान अमेरिकासँग वार्ताका लागि तयार रहेको तर अमेरिकाप्रति सतर्क पनि रहेको बताउनु भएको छ। उहाँले अमेरिकाले सम्झौताका शर्तहरू पालना गरेमा इरानले पनि आफ्नो प्रतिबद्धता पूरा गर्ने बताउनु भएको छ। ताशकन्द मेडिकल छात्र इन्सा नाहिदले आकाशवाणी समाचारसँगको विशेष कुराकानीमा प्रधानमन्त्री नरेन्द्र मोदी यहाँ आउनु आफ्ना लागि खुसीको कुरा भएको बताइन्। उनले उज्बेकिस्तानका जनताको मित्रवत व्यवहारको पनि प्रशंसा गरिन्। हकी इन्डियाले बेल्जियम र नेदरल्यान्ड्समा सम्पन्न एफआइएस महिला हक्की विश्वकपमा पाँचौँ स्थान हासिल गर्ने भारतीय महिला टोलीलाई 50,00,000 नगद पुरस्कार दिने घोषणा गरेको छ। मुख्य समाचार पूरा भयो।

एफएम 100.2 MHz र प्रसार भारतीको वेब्स ओटिटी प्लेटफर्म अनि न्यूज ओन एआईआर एपमा श्रोताले अहिले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र र समय अहिले दिउँसोको 1:02 भइरहेछ र अब प्रस्तुत छ कार्यक्रम तिब्बती।

समय अहिले दिउँसोको 2:30 भइरहेछ र अब यहाँलाई सुनाइरहेछौँ केही लोक तथा आधुनिक गीतहरू। रेसअघि सुनौ यो छोटो सन्देश।

0: Census 2027. Our census, our progress.
1: रब श्रोताहरूलाई सुनाइरहेछौँ डाक्टर गंगा प्रसाद सापकोटा अनि देवी कोइरालाको शर्मा लोकगीत।

0: लोक तथा आधुनिक गीतको प्रस्तुतिपछि अब सुनौ समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। अब समाचार सन्ध्या शर्माबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी आज उज्बेकिस्तान अनि किर्गिज गणराज्यको चार दिनको यात्रामा प्रस्थान गर्नुभयो। नेपालमा आएको भीषण बाढीका कारण मृतकहरूको संख्या 626 पुगेको छ, जबकि 2000 भन्दा अधिक अझै बेपत्ता छन्। संसदीय कार्य मन्त्री किरेन रिजिजुले सर्बियाको बेलग्रेडमा आयोजन हुने उच्च स्तरीय स्मृति बैठकमा भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ। इरानका राष्ट्रपति मसुद पेजेस्कियनले भन्नुभयो, तेहरान अमेरिकासित बातचितका लागि तयार छ, तर अमेरिकालाई लिएर सतर्क पनि छ। र मौसम विभागले ओडिसामा सोमबारसम्म मुसलधारे वर्षाका लागि अरेन्ज अलर्ट जारी गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी आज उज्बेकिस्तान अनि किर्गिज गणराज्यको चार दिनको यात्रामा प्रस्थान गर्नुभयो। श्री मोदीले प्रस्थान अघि विश्वास व्यक्त गर्नुभयो, उहाँको उज्बेकिस्तान अनि किर्गिज गणराज्यको यात्राले मध्य एसियामा भारतको रणनीतिक साझेदारीहरू मजबुत हुनेछ अनि यस क्षेत्रसित सभ्यतागत जुडाव अझ गहिरो हुनेछ। प्रधानमन्त्रीले भन्नुभयो, हालको वर्षहरूमा भारत उज्बेकिस्तान रणनीतिक साझेदारीमा महत्वपूर्ण प्रगति भएको छ। उहाँले भन्नुभयो, भ्रमण अवधि उज्बेकिस्तानका राष्ट्रपति सफकत मर्जियोयेभसित व्यापार अनि निवेश, डिजिटल सम्पर्क, रक्षा तथा ऊर्जाको क्षेत्रमा सहयोगलाई अझ मजबुत गर्नुको साथै विकसित भारत अनि उज्बेकिस्तानको साझा दृष्टिकोणलाई अघि बढाउनेमा चर्चा हुनेछ। श्री मोदीले भन्नुभयो, उहाँले तास्कन्द स्टेट युनिभर्सिटी अफ ओरिएन्टल स्टडिजमा शास्त्री स्मारक अनि महात्मा गान्धी केन्द्रको पनि भ्रमण गर्नुहुनेछ। उहाँले भन्नुभयो, यो केन्द्र दुवै देशबीच मजबुत सांस्कृतिक सम्बन्धहरूको प्रतीक हो। प्रधानमन्त्रीले किर्गिज गणराज्यका राष्ट्रपति सदिर झापारोभको निमन्त्रणमा बिस्केकमा 26 संघाई सहयोग संगठन एसियो शिखर सम्मेलनमा भाग लिनुहुनेछ। श्री मोदीले भन्नुभयो, उहाँ सुरक्षा, सम्पर्क अनि अवसरमा आधारित क्षेत्रका लागि भारतको भिजनलाई अघि बढाउने अनि एसियोका अन्य सदस्य देशहरूसित मिलेर आतंकवाद, अलगाववाद अनि उग्रवादबाट मुक्त क्षेत्रका लागि काम गर्न उत्सुक छन्। यसअघि उज्बेकिस्तानमा भारतका राजदूत स्मिता पन्तले आकाशवाणी समाचारसितको विशेष बातचितमा भन्नुभयो, दुई देशबीच सम्बन्ध बलियो भइरहेको छ अनि प्रधानमन्त्रीको भ्रमणको समय सबै क्षेत्रहरूमा सहयोग बढाउनेमा चर्चा हुनेछ।
2: रिलेशनशिप ऑलरेडी बहुत अपवर्ड ट्रैजेक्टरी में है। 2011 में स्ट्रेटेजिक पार्टनरशिप फोर्ज हुई थी, उसके बाद 2015 में प्रधानमंत्री जी का पहला दौरा हुआ था। 2026 तक बहुत सारे एरियाज में हम लोग फॉरवर्ड मूवमेंट कर चुके हैं, चाहे आप ट्रेड की बात करें, इन्वेस्टमेंट की बात करें, डेवलपमेंट कोऑपरेशन की बात करें, डिफेंस कोऑपरेशन की बात करें। ट्रेड में ही करीबन 300% इंक्रीज हुई है 2015 से।
1: नेपालमा आएको भीषण बाढीका कारण मृतकहरूको संख्या 626 पुगेको छ, जबकि 2000 भन्दा अधिक अझै बेपत्ता छन्। प्रभावित क्षेत्रहरूमा राहत अनि बचाव अभियान जारी छ। उद्धार गरिएकाहरूलाई सुरक्षित स्थानहरूमा पुर्याइने कार्य भइरहेको छ। बन्द सडकहरूलाई खोल्ने काम पनि तीव्रताका साथ चलिरहेको छ। विदेश मन्त्रालयले बताएको छ, 320 भारतीय नागरिकहरूसित अझै सम्पर्क हुन सकेको छैन। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भन्नुभयो, भारतीय मूलका लगभग 100 अन्यसित पनि सम्पर्क हुन सकेको छैन। नयाँ दिल्लीमा मिडियासितको बातचितमा श्री जयसवालले भन्नुभयो, त्रिशुली एक जलविद्युत परियोजनामा कार्यरत

0: 63 भारतीय नागरिकहरूलाई प्रभावित क्षेत्रबाट सुरक्षित निकालिएको छ। श्री जयसवालले भन्नुभयो, चीनको तर्फबाट लगभग 400 भारतीय नागरिक सुरक्षित छ अनि आफ्नो परिवारको सम्पर्कमा छ। उहाँले भन्नुभयो, एक नियन्त्रण कक्ष पनि स्थापित गरिएको छ। काठमाडौँ अनि बीजिङ स्थित भारतीय दूतावासले 24 घण्टा हेल्पलाइन शुरू गरेका छन्। नियन्त्रण कक्षको टेलिफोन नम्बर रहेको छ 011-20-230-88718, 011-230-88719 अनि 011-230-12113 व्हाट्सएप नम्बर 9968291988 रहेको छ भने इमेलमा situationroom@mea.gov.in मार्फत सहायता लिन सकिनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज राष्ट्रिय खेल दिवसको अवसरमा भारतीय हकीका महान खेलाडी मेजर ध्यानचन्दलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। सोसियल मिडिया पोस्टमा श्री मोदीले भन्नुभयो, भारतीय हकीको श्रेष्ठतम प्रतिभाको रूपमा मेजर ध्यानचन्दले आज पनि खेलाडीहरूलाई प्रेरित गरिरहेका छन्। केन्द्रीय युवा कार्यक्रम अनि खेल मन्त्री डाक्टर मनसुख मान्डवियाले आज नयाँ दिल्लीमा राष्ट्रिय खेल दिवसको अवसरमा भारतीय हकीका महान खेलाडी मेजर ध्यानचन्दलाई पुष्पाञ्जली अर्पण गर्नुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। संसदीय कार्य मन्त्री किरेन रिजिजुले यो महिनाको 31 तारिकदेखि 2 दिनको सर्बियाको बेलग्रेडमा आयोजना हुने उच्च स्तरीय स्मृति बैठकमा भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ। बैठकको विषय छ, गुट निरपेक्षताको विरासत आजको विश्वको लागि पाठ। विदेश मन्त्रालयले एक बयानमा भनेको छ, बैठक गुट निरपेक्ष आन्दोलनका राष्ट्र अध्यक्ष या सरकार प्रमुखको पहिलो सम्मेलनको 65 वर्षगाँठको उपलक्ष्यमा आयोजित गरिँदैछ। मन्त्रालयले बताएको छ, भारत यस आन्दोलनको संस्थापक सदस्य हो जसले 121 विकासशील देशहरूलाई ऐतिहासिक महत्वको मञ्चमा एकजुट गर्दछ। भारत अर्जेन्टिना संयुक्त व्यापार समितिको चौथो बैठक ब्युनस आयर्समा भयो। बैठकमा वर्ष 2025 प्रधानमन्त्री नरेन्द्र मोदीको अर्जेन्टिना यात्रा अवधि तय कार्य योजनाको समीक्षा गरियो। दुई देशले रणनीतिक अनि आर्थिक सम्बन्धलाई अझ बलियो गर्ने प्रतिबद्धता दोहोर्याए। बैठकमा खनन, ऊर्जा अनि बुनियादी ढाँचाका क्षेत्रहरूमा निवेशको अवसरहरूमा चर्चा भयो। भारतको खनिज विदेश इन्डिया लिमिटेडले अर्जेन्टिनाको लिथियम क्षेत्रमा पनि महत्वपूर्ण प्रगति भएको छ। कम्पनीले केटामार्कामा दोस्रो चरणको ड्रिलिङ पूरा गरेको छ। यो अर्जेन्टिनामा कुनै पनि भारतीय कम्पनीको पहिलो लिथियम खनन परियोजना हो। साल्टा अनि जुजुय प्रान्तहरूमा पनि नयाँ अवसरहरूको खोजी भइरहेको छ। अर्जेन्टिनाको बजारमा भारतीय दवाई उत्पादहरूको पहुँच बढाउने दिशामा पनि प्रगति भएको छ। इरानका राष्ट्रपति मसुद पेजेस्कियनले भन्नुभयो, तेहरान अमेरिकासित बातचितका लागि तयार छ तर अमेरिकालाई लिएर सतर्क पनि छ। उहाँले भन्नुभयो, यदि अमेरिकाले सम्झौताका शर्तहरू पालन गरे इरानले पनि आफ्नो प्रतिबद्धता पूरा गर्नेछ। एक टिभी साक्षात्कारमा श्री पेजेस्कियनले भन्नुभयो, राजनयिक प्रयासहरूको केन्द्रबिन्दु जुनमा भएको शान्ति सम्झौतालाई फेरि लागू गर्नुहुनेछ। उहाँले भन्नुभयो, सम्झौता लागू भए अवधि इरानले लगभग 9 करोड ब्यारल तेल निर्यात गरेको थियो। श्री पेजेस्कियनको यो टिप्पणी यस्तो समयमा आएको छ जब इरानले घरेलु स्तरमा आर्थिक दबावहरूको सामना गरिरहेको छ।
1: श्री पेजेस्कियन ने एक टीवी साक्षात्कार में कहा कि राजनयिक प्रयासों का केंद्र बिंदु जून में हुए शांति समझौते को फिर से लागू करना हो सकता है। उन्होंने कहा कि समझौता लागू रहने के दौरान ईरान ने करीब 9 करोड़ बैरल तेल का निर्यात किया था। श्री पेजेस्कियन की ये टिप्पणी ऐसे समय में आई है जब ईरान घरेलू स्तर पर आर्थिक दबावों का सामना कर रहा है। अमरीका और ईरान ने 18 जून को क्षेत्र में लेबनान सहित सभी मोर्चों पर युद्ध समाप्ति का समझौता किया था, जिसकी समय सीमा 17 अगस्त को समाप्त हो गई। इन वार्ताओं का उद्देश्य अंतिम समझौते तक पहुंचना था, लेकिन पिछले महीने तनाव बढ़ने के बाद इनका भविष्य अनिश्चित बना हुआ है। समाचार कक्ष से मैं मुकेश कुमार बल।
0: हकी इन्डियाले बेल्जियम अनि निदरल्याण्ड्समा आयोजित एफआईएच महिला हकी विश्वकपमा 5 स्थान प्राप्त गरेकोमा भारतीय महिला टीमलाई 50 लाख रुपियाँको नगद पुरस्कार घोषणा गरेको छ। भारतले बिहिबार एम्स्टेल विन्डमा जर्मनीलाई 3-1 हराएको थियो। वर्ष 1974 पहिलो विश्वकपमा 4 स्थानमा रहेपछि यो भारतको सर्वश्रेष्ठ

प्रदर्शन हो। मौसम विभागले ओडिसामा सोमबारसम्म मुसलधारी वर्षाका लागि अरेन्ज अलर्ट जारी गरेको छ। आगामी दुईदेखि तीन दिनसम्म बिहार, पश्चिम बंगालका गांगेय क्षेत्र, झारखण्ड, मध्यप्रदेश, छत्तीसगढ अनि उत्तर पूर्वी राज्यहरूका केही भागमा पनि भारी वर्षा हुने सम्भावना छ। विभागले बताए अनुसार आन्ध्र प्रदेश, कर्नाटक, ओडिसा, तमिलनाडु, पुडुचेरी अनि सिक्किममा आज गर्जनसहित बिजुली चम्किने अनि तेज हावा चल्ने सम्भावना छ। यसैबीच मौसम विभागले भनेको छ दिल्लीमा आज आकाशमा बादल छाइरहने तर वर्षा भने हुने छैन। यो समाचार युट्युबमा @AIR कोर्सेङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदी आज उज्बेकिस्तान अनि किर्गिज गणराज्यको चार दिनको यात्रामा प्रस्थान गर्नुभयो। नेपालमा आएको भीषण बाढीका कारण मृतकहरूको संख्या 626 पुगेको छ, जबकि 2000 भन्दा अधिक अझै बेपत्ता छन्। संसदीय कार्य मन्त्री किरेन रिजिजुले सर्बियाको बेलग्रेडमा आयोजन हुने उच्च स्तरीय स्मृति बैठकमा भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ र मौसम विभागले ओडिसामा सोमबारसम्म मुसलधारी वर्षाका लागि अरेन्ज अलर्ट जारी गरेका छ। यसका साथै समाचार पुरा भयो। अघिल्लो समाचार लिएर हामी 3:15 पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

अब प्रस्तुत छ समसामयिक समीक्षा अनुवादक तथा वाचिका सीमा छेत्री विषय छ भारतले आगामी दशकमा जापानमा 10 ट्रिलियन जापानी निजी लगानीको लागि जोड़ दियो आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले बुधबार जापानको औपचारिक भ्रमण सम्पन्न गर्नुभयो टोकियो नागोया र ओसाकामा उच्च स्तरीय बैठकहरूको श्रृंखलापछि यो भ्रमण भएको थियो जसको उद्देश्य भारतमा जापानी लगानीलाई गति दिनु औद्योगिक साझेदारीलाई सुदृढ पार्नु र उदयमान र रणनीतिक क्षेत्रहरूमा द्विपक्षीय आर्थिक सहयोग विस्तार गर्नु थियो भ्रमणको क्रममा श्री गोयलले जापानका वरिष्ठ नेताहरू वित्तीय संस्थाहरू र व्यापारिक कार्यकारीहरूसँग विस्तृत छलफल गर्नुभयो जसमा 30 भन्दा बढ़ी प्रमुख जापानी कम्पनीहरू र भारतमा महत्वपूर्ण बढ़दो चासो भएका वित्तीय संस्थाहरूको नेतृत्व पनि समावेश थियो यी बैठकहरू लगानी विस्तार आपूर्ति श्रृंखलालाई सुदृढ पार्ने प्रविधि साझेदारीलाई अगाडि बढ़ाउने र दुई देशबीच व्यापार सहयोगका लागि नयाँ मार्गहरू सृजना गर्ने कुरामा केन्द्रित थिए भ्रमणको मुख्य फोकस भारतका लागि दीर्घकालीन जापानी संस्थागत पूँजी परिचालन गर्नु थियो श्री गोयलले अन्य प्रमुख लगानी र वित्तीय संस्थाहरू बाहेक एमयूएफजी मिजुहो नोमुरा निप्पोन लाइफ डेभलपमेन्ट ब्याङ्क अफ जापान र मोर्गन स्टेनली एमयूएफजी सिक्योरिटीज लगायत प्रमुख जापानी वित्तीय संस्थाहरूसँग कुराकानी गर्नुभयो छलफलमा भारतमा पूँजी प्रवाहलाई गहिरो बनाउने र देशको विस्तारित पूर्वाधार विनिर्माण प्रविधि र वित्तीय इको सिस्टमलाई सहयोग गर्ने अवसरहरूको खोजी गरिएको थियो सेमी कण्डक्टर र कृत्रिम बुद्धिमत्ता स्टार्टअप र विदेशी संस्थागत लगानीकर्ताहरू बीचको अन्तर्क्रियाले जापानी र भारतीय व्यवसायीहरूको एक विस्तृत क्रस सेक्सनलाई एकसाथ ल्यायो र ठोस लगानी प्रविधि र व्यावसायिक साझेदारीको पहिचान गर्न एक प्लेटफर्म प्रदान गर्यो विशेष गरी भारतको टियर टू र टियर थ्री आपूर्तिकर्ता इको सिस्टम र एमएसएमईलाई संलग्न गर्दै सेमी कण्डक्टर र एआई राउण्ड टेबलमा श्री गोयलले वर्ष 2032 सेमी कण्डक्टरको माग 150 अरब अमेरिकी डलर पुग्ने अनुमान गर्दै विश्वव्यापी रूपमा प्रतिस्पर्धी सेमी कण्डक्टर इको सिस्टम निर्माण गर्ने भारतको महत्वाकांक्षामाथि प्रकाश पार्नुभयो जापानको अत्याधुनिक प्रविधि इन्जिनियरिङ विशेषज्ञता र निर्माण क्षमताहरूको साथ भारतको कुशल र युवा प्रतिभाको ठूलो पुलले भारतमा विश्वस्तरीय सेमी कण्डक्टर र टेक्नोलोजी क्रान्तिलाई उत्प्रेरित गर्न सक्छ वहाँले सेमी कण्डक्टर निर्माण कृत्रिम बुद्धिमत्ता र डेटा केन्द्रहरू जस्ता ऊर्जा गहन उद्योगहरूका लागि महत्वपूर्ण सक्षमकर्ताको रूपमा भारतको विस्तारित नवीकरणीय ऊर्जा क्षमता र बलियो राष्ट्रिय पावर ग्रिडलाई पनि प्रकाश पार्नुभयो सेमी कण्डक्टर र एआई छलफलमा भाग लिने जापानी कम्पनीहरूले भारतमा सेमी कण्डक्टर सामग्री र उपकरण पावर सेमी कण्डक्टर इलेक्ट्रोनिक्स कृत्रिम बुद्धिमत्ता र रसद र सम्बन्धित उन्नत प्रविधिहरूमा आफ्नो उपस्थिति विस्तार गर्न रुचि व्यक्त गर्नुभयो वहाँले जापानका अर्थव्यवस्था व्यापार र उद्योग मन्त्री श्री अकाजावा रयोसेईका साथै जेट्रो जेबीआईसी र जेआईसीए का वरिष्ठ प्रतिनिधिहरूसँग छलफल गर्नुभयो छलफलमा व्यापार र लगानी लचिलो आपूर्ति श्रृंखला विनिर्माण सहयोग प्रविधि पूर्वाधार र भारतको विकास कथामा जापानी कम्पनीहरूको ठूलो सहभागिता समावेश थियो 1500 भन्दा बढ़ी अग्रणी जापानी कम्पनीहरूको

प्रतिनिधित्व गर्ने केही दान रेन जापान बिजनेस फाउन्डेशनसँगको कुराकानीमा श्री गोयलले भारत जापान आर्थिक साझेदारीको व्यापार दायरालाई जोड़ दिनुभयो, जसमा परम्परागत व्यापारका साथै आर्थिक सुरक्षा, लचिलो आपूर्ति श्रृंखला, उन्नत प्रविधि, स्वच्छ ऊर्जा, रक्षा सम्बन्धी विनिर्माण र जनता जनता बीचको सम्बन्ध समावेश छ।

श्रोताहरु अहिले हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवासँग। समय अहिले दिउँसोको 3 बजिरहेछ र यो समय हो हिन्दी फिल्मी गीतहरुको।

त प्रथम यहाँलाई सुनाइरहेछौ फिल्म रान्झनाबाट जावेद अली कीर्तिसँग थिया अनि पूजा वैद्यनाथको समूह शर्मा जसमा शब्द रहेको छ इर्शाद कामिलको अनि सङ्गीत एआर रहमानको।

त कार्यक्रमको अन्तिम कोशेली श्रोताहरूको निम्ति फिल्म गुरुबाट श्रेया घोषालको शर्मा, शब्द गुलजारको अनि सङ्गीत एआर रहमानको।

0: विविध कलाकारहरूको स्वरमा रहेको फिल्मी गीतहरूपछि अब समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। नेपालमा आएको भीषण बाढीका कारण असमका 12 जना बेपत्ता भएका छन्। असम सरकार अनुसार बेपत्ता हुनेहरूमा कार्बी, आङलोङ, गोलाघाट, होजाई, गुवाहाटी र नलबारीका नागरिक रहेका छन्। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले अहिलेसम्म नेपालमा असमका 12 जना बेपत्ता भएको जानकारी सरकारलाई प्राप्त भएको बताउनु भएको छ। यो संख्या अझ बढ्न सक्ने उहाँले भन्नुभयो। मुख्यमन्त्रीले असम सरकार हरेक समय नेपाल सरकारसित सम्पर्कमा रहेको र त्यहाँको स्थितिलाई लगातार निगरानी गरिरहेको बताउनु भएको छ। बेपत्ता व्यक्तिहरूबारे थप जानकारी संकलन गर्न र उनीहरूको परिवारसम्म पुग्न सम्बन्धित स्तरमा प्रयास जारी छ। यसैबीच मृतकहरूको संख्या बढेर 626 पुगेको छ। 2000 भन्दा अझै बेपत्ता छन्। प्रभावित क्षेत्रहरूमा राहत र उद्धार कार्य जारी छ। विदेश मन्त्रालय अनुसार 320 भारतीय नागरिकहरूसित अझै सम्पर्क हुन सकेको छैन। नागाल्यान्ड विधानसभाको 14 अधिवेशन 1 र 3 सेप्टेम्बरमा आयोजना हुनेछ। विधानसभाको कार्यसूची अनुसार 2 दिने अधिवेशनको सुरुवात शोक सभाबाट सुरु हुनेछ। त्यसपछि प्रश्नकाल हुनेछ। पहिलो दिनको कार्यसूचीमा विधेयकहरूको स्वीकृतिबारे रिपोर्टिङ, सरकारी विधेयक र प्रस्तावहरूको परिचय र सार्वजनिक महत्वका अत्यावश्यक मामिलाहरूमा चर्चा हुनेछ। 3 सेप्टेम्बरमा सदनमा प्रश्नकाल, सीएजी रिपोर्टहरूको प्रस्तुतिकरण र सरकारी विधेयक र प्रस्तावहरूमा विचार विमर्श गरिनेछ। दुवै दिन वार्षिक प्रशासनिक रिपोर्ट र विधानसभा समिति रिपोर्टको पनि प्रस्तुतिकरण हुनेछ। मणिपुरका मुख्यमन्त्री युमनाम खेमचन्द सिंहले समाजका सबै वर्गबाट विभिन्न समुदायहरूबीच व्याप्त अविश्वास हटाउन र मणिपुरमा स्थायी शान्ति पुनर्स्थापित गर्न निरन्तर र सामूहिक प्रयासको लागि आह्वान गर्नुभएको छ। उहाँले हिजो इम्फालको मणिपुर स्टेट फिल्म डेभलपमेन्ट सोसाइटीमा असम राइफल्सद्वारा आयोजित व्याख्यान कार्यक्रममा उपस्थित भेलालाई सम्बोधन गर्दै यो कुरा भन्नुभयो। मुख्यमन्त्रीले भन्नुभयो, मणिपुरमा व्याप्त अविश्वासलाई केवल चर्चा वा बयानबाजीबाट हटाउन सकिँदैन, तर समुदायहरूबीच निरन्तर संवाद, वार्ता र समझदारी आवश्यक छ। उहाँले थप भन्नुभयो, शान्तिको बहाली नयाँ सरकारको सर्वोच्च प्राथमिकता हो। असमका मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले राज्यमा रेल कनेक्टिभिटीबारे ठूलो घोषणा गर्नुभएको छ। हिजो राति एक कार्यक्रममा उहाँले गुवाहाटी र दिल्ली बीचको रेल मार्गलाई 4 लेनमा विकास गर्ने योजना रहेको बताउनुभयो। यसले असम र देशका अन्य भागहरूबीच रेल यातायातलाई गति दिइनेछ। संचारकर्मीसितको कुराकानीमा मुख्यमन्त्रीले देशभरिका 7 वटा रेल मार्गलाई 4 लेनमा रूपान्तरण गर्ने काम तीव्र गतिमा अघि बढेको बताउनुभयो। उहाँले सराईघाटमा 2 रेल पुलको निर्माणको काम चाँडै सुरु हुने अपेक्षा गरिएको जानकारी दिनुभयो। श्री शर्माले भन्नुभयो, रेल मार्गहरूको विस्तारपछि असमबाट देशका अन्य भागहरूमा यात्री र मालवाहक रेलहरूको आवागमन बढ्नेछ। यसले राज्यको रेल कनेक्टिभिटीलाई बलियो बनाउनेछ र यातायात प्रणालीलाई पनि फाइदा पुर्याउनेछ। साथै रेल सञ्जालको विस्तारले राज्यको आर्थिक विकास र व्यावसायिक गतिविधिलाई पनि बढावा दिने अपेक्षा गरिएको छ। असम पुलिसको स्पेशल टास्क फोर्स एसटीएफले गुप्तचरको आधारमा काम गर्ने 3 कथित ड्रग तस्करहरूलाई पक्राउ गरेको छ। तस्करहरूबाट कुल 379 ग्राम हेरोइन बरामद

मैदुल इस्लाम खान र रंजित बर्मन रहेका छन्। पार्टी टिकटका लागि आवेदन दिने अन्तिम तिथि शुक्रबार समाप्त भएको छ। यसका साथै समाचार पूरा भयो।

र अब अघिल्लो लोकगीत रहेको छ बसन्ती बाला लामाको, जसमा शब्द रहेको छ कर्ण थामीको अनि सङ्गीत स्वयं बसन्ती बाला लामाकै।

लोकगीतको प्रस्तुतिपछि अबको क्रममा सुनिरहेछौँ आधुनिक गीतहरू र पहिलो गीत स्वीकार्नुहोस् प्रकृति गिरीको शर्मा, शब्द मुकुन्दराज शर्माको।

श्रोताले अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम गीत संगीत, जसमा यहाँलाई सुनाइरहेछौ विविध कलाकारहरूको स्वरमा लोक तथा आधुनिक गीतहरू। र अब स्वीकार्नुहोस् अघिल्लो गीत, उदय सोतान अनि मनिला सोतानको युगल स्वरमा, शब्द गणेश थापा मगरको अनि संगीत स्वयं उदय सोतानको।

जे नै भए पनि बाँच्न जान्नेलाई जीवन अति बहुमूल्य छ। यति राम्रो मानव चोला अभागीले पाइन्न होला। पीर पर्यो भन्दैमा बगाउनुहुन्न आ

त श्रोता, कार्यक्रम गीत संगीतको यो अन्तिम गीत सुनेरै छौ। प्रणय गुरुङको शर्मा, शब्द अनि संगीत पनि उहाँकै।

0: গণনার প্রথম পর্যায়ে গৃহ তালিকাকরণ ও গৃহ গণনা অর্থাৎ আপনার বাড়ির গণনা হবে। আসুন আপনাদের অংশগ্রহণের দ্বারা এটিকে সফল করি।
1: गीत संगीत यस कार्यक्रम पछि अब सुन्नुहोस् समाचार।
2: यो आकाशवाणी हो, समाचार मानिक लामाबाट सुन्नुहोस्। प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो, आफ्नो उज्बेकिस्तान अनि किर्गिज गणराज्यको यात्राले मध्य एसियामा भारतको रणनीतिक साझेदारीहरू मजबुत हुनेछ। नेपालमा अधिकारीहरूले दक्षिणी चितवन जिल्लामा भोटे कोशी नदीबाट बरामद 229 अज्ञात अनि लावारी शवहरूको अन्तिम संस्कार गर्ने निर्णय लिएको छ। देशभरि आज महान हक्की खेलाडी अनि पद्मभूषण पुरस्कार विजेता मेजर ध्यानचन्दको जयन्तीको अवसरमा खेल दिवस मनाइँदैछ। वित्त मन्त्री निर्मला सीतारमणले आज सिकागोमा भारतको व्यापक विकास दर, सुधारहरूको गति अनि दीर्घकालिक निवेशको बढ्दो अवसरहरूमा चर्चा गर्नुभयो अनि भारत अर्जेन्टिना संयुक्त व्यापार समितिको चौथो बैठक ब्युनसमा आयर्समा सम्पन्न भयो। सुनो समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो, आफ्नो उज्बेकिस्तान अनि किर्गिज गणराज्यको यात्राले मध्य एसियामा भारतको रणनीतिक साझेदारीहरू मजबुत हुनेछ अनि यस क्षेत्रसित सभ्यतागत सम्बन्ध अझ गहिरो हुनेछ। आज उज्बेकिस्तान अनि किर्गिज गणराज्यको चार दिनको यात्रामा प्रस्थान गर्न अघि श्री मोदीले यस्तो बताउनु भएको हो। प्रधानमन्त्रीले भन्नुभयो, हालको वर्षहरूमा भारत उज्बेकिस्तान रणनीतिक साझेदारीमा महत्त्वपूर्ण प्रगति भएको छ। उहाँले भन्नुभयो, भ्रमण अवधि उज्बेकिस्तानका राष्ट्रपति सफकत मिर्जियोयेभसित व्यापार अनि निवेश, डिजिटल सम्पर्क, रक्षा तथा ऊर्जाको क्षेत्रमा सहयोगलाई अझ मजबुत गर्नका साथै विकसित भारत अनि उज्बेकिस्तानको साझा दृष्टिकोणलाई अघि बढाउनेमा चर्चा हुनेछ। श्री मोदीले भन्नुभयो, उहाँले तास्कन्द स्टेट युनिभर्सिटी अफ ओरिएन्टल स्टडिजमा शास्त्री स्मारक अनि महात्मा गान्धी केन्द्रको पनि भ्रमण गर्नुहुनेछ। उहाँले भन्नुभयो, यो केन्द्र दुवै देशबीच मजबुत सांस्कृतिक सम्बन्धहरूको प्रतीक हो। प्रधानमन्त्रीले किर्गिज गणराज्यका राष्ट्रपति सदिर झापारोपको निमन्त्रणमा बिस्केकमा 26 सङ्घाई सहयोग सङ्गठन एससिओ शिखर सम्मेलनमा भाग लिनुहुनेछ। नेपालमा अधिकारीहरूले दक्षिणी चितवन जिल्लामा भोटे कोशी नदीबाट बरामद 229 अज्ञात अनि लावारी शवहरूको अन्तिम संस्कार गर्ने निर्णय लिएको छ। यो निर्णय शवहरूको स्थिति अनि सङ्क्रमणको खतरालाई ध्यानमा राखेर लिएको हो। नेपालका राष्ट्रिय आपदा प्रबन्धन प्राधिकरण अनुसार शनिबार बिहानसम्म 626 शव एकत्र गरिएको थियो। शवहरूको संख्या बढ्नका साथै चितवन जिल्लाका स्थानीय अस्पतालहरूमा पर्याप्त स्थान अनि सुविधाहरूको कमीका कारण शवहरूलाई अस्थायी व्यवस्था गरिराखिएको थियो। स्वास्थ्य विशेषज्ञहरूले चेतावनी दिएअनुसार शवहरूमा सङ्क्रमणका कारण बिमारीहरूको खतरा बढ्न सक्नेछ अनि महामारी फैलन आशंका छ। यस चेतावनीपछि चितवन जिल्ला सुरक्षा समितिले भरतपुर महानगरपालिकाको देवघाटमा खुल्ला स्थानमा सबै अज्ञात शवहरूको अन्तिम संस्कार गर्ने निर्णय लिएको हो। अधिकारीहरूले बताएअनुसार सबै शवहरूको डिएनए नमुना लिइनेछ ताकि भविष्यमा सम्भव भए ती शवहरूको पहिचान गर्न सकियोस्। नेपालमा आएको भीषण बाढका कारण मृतकहरूको संख्या 626 पुगेको छ, जबकि 2000 भन्दा अधिक अझै बेपत्ता छन्। प्रभावित क्षेत्रहरूमा राहत अनि बचाउ अभियान जारी छ। उद्धार गरिएकाहरूलाई सुरक्षित स्थानहरूमा पुर्याइने कार्य भइरहेको छ। बन्द सडकहरूलाई खोल्ने काम पनि तीव्रताका साथ चलिरहेको छ। विदेश मन्त्रालयले बताएको छ, 320 भारतीय नागरिकहरूसित अझै सम्पर्क हुन सकेको छैन। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले भन्नुभयो, भारतीय मूलका लगभग 100 अन्यसित पनि सम्पर्क हुन सकेको छैन। नयाँ दिल्लीमा मिडियासितको बातचितमा श्री जायसवालले भन्नुभयो, त्रिशुली एक जलविद्युत परियोजनामा कार्यरत 63 भारतीय नागरिकहरूलाई प्रभावित क्षेत्रबाट सुरक्षित निकालिएको छ। श्री जायसवालले भन्नुभयो, चीनको तर्फबाट लगभग 400 भारतीय नागरिक सुरक्षित अनि आफ्नो परिवारहरूको सम्पर्कमा छन्। देशभरिमा आज महान हक्की खेलाडी अनि पद्मभूषण पुरस्कार विजेता मेजर ध्यानचन्दको जयन्तीको अवसरमा खेल दिवस मनाइँदैछ। यो दिन भारतको समृद्ध खेल विरासतको उत्सव मना

एफएम 103.5 मेगाहर्जमा श्रोताले अहिले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र र कार्यक्रमहरू प्रसारण भइरहेछ आकाशवाणी दार्जिलिङको एफएम 100.2 मेगाहर्ज र प्रसार भारतीको वेब्स ओटिटी प्लेटफर्म अनि न्यूज अन एआईआर एपमा पनि र समय अहिले अपराह्न 4 बजिरहेछ र यहाँ समक्ष उपस्थित छु म प्रेमिका र अबको क्रममा श्रोतालाई सुनाइरहेछौँ आधुनिक गीतहरू त प्रथम गीत स्वीकार्नुहोस् पवन गोलेको शर्मा

संगीत आत्माको आवाज हो जसले शब्दहरूभन्दा गहिरो भावना जगाउँछ। यो दुःखमा औषधि र सुखमा उडान हो। यसले हृदयलाई जोड्छ र संसारलाई एक बनाउँछ। संगीत सुन्दा मन शान्त हुन्छ। यो जीवनको सबैभन्दा मिठो भाषा हो। यसले दुःख भुलाउँछ र खुसी दोबर पार्छ। र अब अघिल्लो गीत स्वीकार्नुहोस् विनु दनालको शर्मा।

र भर्खरै श्रोताले सुन्नुभयो अनुपमा प्रधानको शर्मा यो आधुनिक गीत। र अबको क्रममा सुन्नुहोस् देवनारायण प्रधानको शर्मा रहेको यस आधुनिक गीत।

हवस् त श्रोता, यस आधुनिक गीतहरूको सङ्गालोसँगै अब भने म प्रेमिका लगायत मलाई साथ दिनुहुने प्रसारण सहयोगी निरेन अनि प्राविधिक मित्रहरू सचिन लोहागन अनि सूरज प्रधानलाई पनि यस अधिवेशनबाट दिनुहोस् आज्ञा। र आकाशवाणी खरसाङ प्रस्तुत गर्दछ शैक्षिक कार्यक्रम शिक्षा ज्योति।

आदरणीय श्रोता एवं विद्यार्थी भाइ बहिनीहरू, ज्ञान वा शिक्षा नै राष्ट्रको ज्योति हो। जुन ज्योतिको आलोकले घर परिवार हुँदै समाज र राष्ट्र ज्योतिमय हुँदछ। शिक्षाले एउटा बालकलाई क्षमतावान बनाउँदै उसको चारित्रिक विकास गर्दछ। यही कसौटीमा हामी शिक्षा वा ज्ञानलाई राष्ट्र निर्माणको धरोहर भन्न सक्दछौँ। हाम्रो प्रस्तुति यो शिक्षा ज्योति कार्यक्रममा पनि यही महत्वपूर्ण भावनालाई आदर्श स्वरूप मान्दै आएको छ। आदरणीय श्रोताहरू, र प्रस्तुत गर्न लागिरहेका छौँ विद्यार्थी भाइ बहिनीहरूको प्रिय कार्यक्रम शिक्षा ज्योति। श्रोताहरू, आज गर्ने काम अहिले गर, भोलि गर्ने काम आजै गर, यो भनाइ हो सन्त तुलसीदासको। समयको अधीनमा बस्न सक्नेहरूले आफ्नो लागि मात्र नभएर देश र समाजको निम्ति उल्लेखनीय योगदान पुर्याएका छन्। महात्मा गान्धी केवल रातको 3 घण्टा मात्र विश्राम गरेर बाँकी समय मानव जीवनको हितार्थ सोच्ने गर्थे। भोलिको जीवन ज्यादै ढिलो छ, त्यसैले आजै बाँच भनेर विद्वान मार्सलले आफ्नो उद्गार पोखेका छन्। त्यसैले प्यारा विद्यार्थी भाइ बहिनीहरू, समयको महत्त्वलाई बुझेर यो विद्यार्थी जीवनलाई सुनौलो जीवन बनाउनुहोस् भन्दै हजुरहरूलाई केही क्षण मनोरञ्जन गराउन लागिरहेका छौँ यो गीत।

र आदरणीय श्रोताहरू, आज शिक्षा ज्योति कार्यक्रमको यस अङ्कमा हामीले निम्ताएका छौँ अतिथि शिक्षक भोपाल सिंगोरी सरलाई, र उहाँले आज हजुरहरूलाई बुझाउनुहुनेछ राष्ट्रिय खेलकुद दिवस, साथै मेजर ध्यानचन्दको बारेमा। र आज राष्ट्रिय खेलकुद दिवसको उपलक्ष्यमा यो दिवस किन मनाएको हो अनि मेजर ध्यानचन्दको कस्तो भूमिका रहेको छ यस दिवसमाथि भन्ने कुरोलाई नै अघि सार्दै उहाँले जानकारी दिनुहुनेछ आज।

नमस्कार। यतिका समयसम्म आकाशवाणी खरसाङद्वारा प्रसारित विविध कार्यक्रमहरू सुनेर बस्नुहुने श्रोतागण तथा विद्यार्थीवर्गमा हार्दिक अभिवादन टक्र्याउँदछु। आज पनि म भोपाल सिंहौरे दार्जिलिङ सरकारी उच्च माध्यमिक विद्यालयका सह अध्यापक हजुर समक्ष आकाशवाणी खरसाङको 103.5 तरङ्गमा नियमित प्रसारण हुने शिक्षा ज्योति कार्यक्रममा एक महत्त्वपूर्ण विषयका साथ उपस्थित छु। श्रोतागण तथा विद्यार्थी नानीहरू, आजको बसाइमा हामी राष्ट्रिय खेलकुद दिवस साथै मेजर ध्यानचन्दका बारेमा विस्तृत रूपमा चर्चा सुन्नेछौँ। नानीहरू, मानव जीवन ईश्वरद्वारा निर्मित सर्वोत्तम सृजना हो। मानवलाई अन्य प्राणीका तुलनामा विशिष्ट बनाउने तत्व भनेकै उनमा अन्तर्निहित चिन्तनशीलता, मस्तिष्क, विवेकशील क्षमता र निरन्तर नवीनताको खोजी गर्ने अद्वितीय प्रवृत्ति हो। यी अनुपम बौद्धिक सामर्थ्यका कारण मानवले आदिम युगदेखि आधुनिक वैज्ञानिक विविध सभ्यता र समृद्धिको शिखरसम्म गौरवपूर्ण यात्रा तयार गरेका छन्। वर्तमान मानवले प्रकृतिका अनेकौँ रहस्य उद्घाटन गर्दै समुद्रका गहिराईदेखि लिएर अन्तरिक्षका अनन्त विस्तृत भूभागहरूमा आफ्ना ज्ञान र क्षमताद्वारा सफलता हासिल गरिसकेका छन्। यी सम्पूर्ण वैभव तथा सभ्यताको मूल पनि मानव मस्तिष्कको निरन्तर विकास तथा अथक परिश्रम र असीम सृजनाशीलता नै हो। यति मात्र नभएर मानव जीवनको सार उसमा रहेका स्वास्थ्य मानसिकता, स्वास्थ्य शरीर पनि हो। यदि मानवमा स्वास्थ्य र दुर्बल शरीर रहेमा उनमा भएका ज्ञानको ज्योति पनि प्रभावहीन बन्न सक्थ्यो। यसर्थ खेल र शिक्षा मानव जीवनका दुईवटा पूरक आधार स्तम्भहरू हुन्। शिक्षाले मानवलाई ज्ञानी र नैतिक चेतना सम्पन्न बनाउँछ भने खेलकुदले शारीरिक सबलता, मानसिक उत्थान, अनुशासित जीवनशैली तथा व्यक्तिलाई सन्तुलित बनाउन सहयोग प्रदान गर्दछ। नानीहरू, यसै सामान्य विचारलाई अनुकरण गर्दै भन्न सकिन्छ कि मानव जीवनमा खेलकुदको महत्त्व अत्याधिक रहेको पाइन्छ। खेल केवल मनोरञ्जनका माध्यम मात्र नभएर अनुशासन, आत्मविश्वास, सहकार्य, नेतृत्व, सहिष्णुता, धैर्य र व्यक्तित्व निर्माण र प्रतिस्पर्धात्मक भावनाको विकास गराउने सबैभन्दा श्रेष्ठ माध्यम हो, जसमा हार जितलाई समान रूपमा स्वीकार गर्न जीवनलाई पनि अन्तर्निहित गरेको पाइन्छन्। खेलकुद सम्बन्धी प्राचीन युगीन दार्शनिक प्लेटोले भनेका छन्, बालकलाई दण्डद्वारा अनुशासित बनाउनुभन्दा खेल मार्फत अनुशासित बनाउन बढी प्रभावकारी हुँदछ। यसैले पनि शारीरिक व्यायाम तथा खेलकुदको सन्तुलित समानव्यलाई आदर्श शिक्षाको आधार मानेका छन्। विद्यालय तथा महाविद्यालयहरूमा अध्ययन सँगसँगै खेलकुदलाई पनि समान महत्त्व दिएको मूल उद्देश्य विद्यार्थीको सर्वाङ्गीण विकास, स्वास्थ्य जीवनशैली, अनुशासन, आत्मनिर्भरप्रति जागरूक रहनु पनि हो। प्राचीन कालको तुलनामा वर्तमान खेलकुदका क्षेत्रमा पनि व्यापक परिवर्तन

देख्न सकिन्छ। नानीहरू, आधुनिक विज्ञान र प्रविधिको विकाससँगै खेलको प्रारूपमा पनि उल्लेखनीय परिवर्तन आएको छ। भारतीय परिप्रेक्ष्यमा कबड्डी, कुस्ती, खोखो, बुद्धिचाल आदि परम्परागत खेलको पनि विशिष्ट महत्त्व रहँदै आएको छ। मानव जीवनमा खेलका लाभ सर्वाङ्गीण रहेको पाइन्छन्। यसले मानव शरीरमा भएका रक्तचापलाई सन्तुलित राख्न सक्दछ, मानसिक तनावलाई कम गर्दछ, मनमा उत्साह तथा प्रसन्नता ल्याउँदछ। खेलका माध्यमद्वारा मानिसले नियमको पालन गर्न, हार जित दुवैलाई विनम्रतापूर्वक स्वीकार गरेर कठिन परिस्थितिमा पनि निरन्तर प्रयासरत हुने धैर्य प्राप्त गर्दछन्। नानीहरू, यसरी भारतमा प्रत्येक वर्ष 29 अगस्तको दिन राष्ट्रिय खेलकुद दिवस मनाइन्छ। मेजर ध्यानचन्दको स्मृति तथा जन्मोत्सवको रूपमा मनाइने उक्त कार्यक्रमको प्रमुख उद्देश्य खेलको माध्यमद्वारा स्वास्थ्य, अनुशासित, सशक्त र चरित्रवान नागरिक निर्माण गर्ने राष्ट्रको यो अभियान पनि हो। यसका साथै बालबालिका, किशोर किशोरी अथवा युवाहरूमा खेलकुदप्रतिको मोह, अभिरुचि र सहभागितालाई बढाउँदै लैजानु पनि हो। भारतलाई स्वास्थ्य र रोगमुक्त गराउने खेलकुदको महत्त्व सर्वाधिक रहेको पाइन्छ। नानीहरू, स्वास्थ्य शरीरमा नै स्वास्थ्य मस्तिष्कको बास हुँदछ। यसर्थ मानव शरीरलाई स्वास्थ्य राख्न खुबै आवश्यक ठानिँदछ। वर्तमान प्रविधिमुखी जीवनशैलीका कारण मानिसहरूमा विभिन्न प्रकारका मानसिक तनाव, कृत्रिम आहार, निष्क्रिय जीवनशैली जस्ता कारणले मानसिक रोगतर्फ मानिसहरू धकिलिरहेका छन्। यस्तो अवस्थामा राष्ट्रिय खेलकुद दिवसले सम्पूर्ण देशवासीमा खेलको गरिमालाई पुनः स्थापित गर्ने कार्य गरेको पाइन्छ। यस दिवसको अर्को महत्त्वपूर्ण पक्ष भनेको खेलाडी वा प्रतिभाको खोजी साथै उनीहरूको संरक्षण प्रवर्धन गर्नु पनि हो। गाउँदेखि सहरसम्म लुकेर बसेका प्रतिभाहरूलाई साथै खेलाडी वर्गलाई उचित अवसर, प्रशिक्षण र प्रोत्साहन प्रदान गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट खेलाडीहरू उत्पादन गर्नु पनि यस दिवसको महत्त्वपूर्ण उद्देश्य रहेको पाइन्छ। यति मात्र नभएर राष्ट्रिय खेल दिवस मार्फत राष्ट्रिय एकता, सामाजिक सद्भावना, सअस्तित्वको भावनालाई अझ सुदृढ बनाउने हेतु राष्ट्रले विभिन्न प्रकारका यस्ता खेलहरू उत्साहपूर्वक आयोजन गरिरहेका छन्। खेलकुदप्रति सम्पूर्ण मानव समाजलाई जागृत गराई एउटा स्वास्थ्य र समृद्ध देश बनाउने महत्त्वपूर्ण आकाङ्क्षा पनि यही राष्ट्रिय खेल दिवस नै हो। राष्ट्रिय खेल दिवस केवल अनुशासित समाज निर्माणका माध्यम मात्र नभएर राष्ट्रिय गौरव, उज्जवल भविष्य निर्माणका सामूहिक सङ्कल्प दिवस पनि हो। नानीहरू, यसरी आज हामीले राष्ट्रिय खेलकुद दिवसको औचित्यबारे व्यापक रूपमा चर्चा सुन्यौँ। अब हामी आजका प्रमुख विषय मेजर ध्यानचन्दका बारेमा विस्तृत चर्चा सुन्नेछौँ। नानीहरू, ऐतिहासिक सन्दर्भमा उत्तर प्रदेश तथा मध्य प्रदेश राज्यका बीचमा अवस्थित बुन्देलखण्डलाई भारतकै महत्त्वपूर्ण भूमिका रूपमा चिनिन्छ। यसै बुन्देलखण्डका एक विशिष्ट नगरी झाँसीका पवन भूमिमा भारतका विभिन्न महान विभूतिहरूले जन्म लिए, यसलाई कर्मभूमि बनाएका छन्। भारतका प्रथम स्वतन्त्र सेनानी वीरङ्गना रानी लक्ष्मीबाई, राष्ट्रकवि मैथिली शरण गुप्त तथा विख्यात उपन्यासकार डाक्टर वृन्दावन लाल वर्मा जस्ता व्यक्तिहरूले यसै भूमिमा जन्म लिएका छन्। यिनै महान विभूतिहरूका श्रृङ्खलामा भारतीय खेल जगतका अमर नाम हक्कीका जादुगर मेजर ध्यानचन्दले आफूलाई स्थापित गरेका छन्। विश्व हक्की प्रतियोगितामा भारतका गौरवलाई सधैँ उच्च शिखरसम्म पुर्याउन सफल मेजर ध्यानचन्दको जन्म 29 अगस्त 1905 दिन इलाहाबाद, हाल प्रयागराजमा भएको थियो। जन्मका केही समयपछि नै उनका परिवार झाँसीमा बसाइ सरेका थिए। नानीहरू, आफ्नो बाल्यकालका समय 6-7 वर्षको कलिलो उमेरदेखि नै मेजर ध्यानचन्दले हातमा साधारण लट्ठी र बलको सहायताद्वारा हक्की खेल्न सुरु गरेका थिए। यस समय उनका पिता श्री सोमेश्वर सिंह तत्कालीन ब्रिटिस भारतीय सेनामा सुबेदार पदमा कार्यरत थिए। आमा शारदा सिंह घरमै थिए। पिताको बारम्बार सरुवा हुने कामका कारण उनले उच्च शिक्षा हासिल गर्न पाएनन्। जम्मा 6 श्रेणीसम्म अध्ययन गरेपछि उनी खेलतर्फ अग्रसर भए। बाल्यकालमा उनलाई हक्कीभन्दा बढी कुस्तीमा रुचि थियो। पछि झाँसीमा सपरिवार बसाइ सरेपछि उनमा हक्कीप्रति चास

बढ्दै गयो। बाल्यकालदेखि नै छोराको हक्की प्रति अभिरुचि देखेर पिताले उनलाई निरन्तर प्रोत्साहित गर्न थाले। सैनिक पिताको प्रेरणा र आफ्नो अथक परिश्रमका कारण ध्यानचन्दले हक्कीमा असाधारण दक्षता हासिल गर्दै गए। आफ्ना प्रतिभा र कौशलका कारण निरन्तर सफलता हासिल गर्दै अघि बढिरहेका ध्यानचन्दलाई एक दिन एउटा हक्की प्रतियोगिताका क्रममा अद्भुत खेल कौशल प्रदर्शन गरेको देखेर प्रभावित भएका एक ब्रिटिस अधिकारीले उनलाई सेनामा भर्ती हुने प्रेरणा प्रस्तुत गरे। फलस्वरूप सन् 1922 उनी 41 पन्जाब रेजिमेन्टमा एक सैनिकका रूपमा भर्ना हुन पुगे। त्यसपछि फेरि ऊ उक्त रेजिमेन्ट पुनर्गठन हुँदा उनी 21 जाट रेजिमेन्टमा स्थानान्तरण भएर गए। सन् 1936 सालमा मेजर ध्यानचन्दको विवाह ललितपुर जिल्ला अन्तर्गत धवारी गाउँकी जानकी देवीसँग सुसम्पन्न भयो। श्रीमती जानकी देवीले एकपल्ट स्मरण गर्दै भनेका थिए, दद्दा ध्यानचन्दलाई देश र हक्कीसँग यति गहिरो मोह थियो कि विवाह भएको केवल 15 दिनमै श्रीमतीलाई छाडेर उनी बर्लिन ओलम्पिक खेल्न गएका थिए। यसरी नियमित आफ्नो दक्षता र कौशलको प्रदर्शन गर्दै जाँदा सन् 1926 ध्यानचन्दलाई भारतीय टोलीसँग आबद्ध हुने मौका पाए। यसका साथसाथै उनी अस्ट्रेलिया र न्युजिल्यान्डको भ्रमण गर्ने अवसर पनि उनले प्राप्त गरी गएका थिए। यसका साथै 13 मार्च 1926 भारतीय टोलीले प्रथम पल्ट विदेशी भूमिमा अन्तर्राष्ट्रिय हक्की प्रतियोगिता खेल्ने अवसर मिलेको थियो। पहिलो खेलमै ध्यानचन्दले आफ्नो अनुपम खेलको प्रदर्शन गर्दै आफूलाई वा सम्पूर्ण दर्शक वृन्दलाई मन्त्रमुग्ध पारेका थिए। उक्त खेलमा भारतले 11-0 गोलले विजय हासिल गरे। यस खेलमा ध्यानचन्दले सर्वाधिक 6 गोल गर्दै अन्तर्राष्ट्रिय स्तरमा आफ्ना शानदार खेल प्रदर्शन गरेका थिए। नानी हो, यसरी भारतीय हक्की टोलीको यस प्रथम विदेशी भ्रमण अत्यन्तै सफल र उत्साहजनक रह्यो। उक्त खेलमा भारतीय टोलीले रोमाञ्चक खेलको प्रदर्शन गर्दै 5 प्रतियोगितामा प्रभावशाली विजय हासिल गरेका थिए। ती 5 खेलमा भारतीय टोलीले जम्मा 60 गोल गरेका थिए भने ध्यानचन्द एक्लैले 35 बढी गोल गर्न सफल बनेका थिए। नानीहरू, 1928 कप्तान यशपाल सिंहको नेतृत्वका साथ भारतीय हक्की टोली एमस्ट्रोन ओलम्पिक प्रस्थान गरे। ओलम्पिकको औपचारिक प्रतिस्पर्धा अघि सम्पन्न भएका अभ्यास खेलामा भारतीय हक्की टोलीले जम्मा 11 अभ्यास खेल्दै कुल 73 गोल गरेका थिए। तीमध्ये 32 गोल ध्यानचन्दको एकल योगदान थियो। नानीहरू, यस अद्वितीय खेल कौशल, तीव्र गति र चमत्कारी पूर्ण डुब्लिङ र सठिक गोल प्रहारले दर्शक, खेल विशेषज्ञ तथा प्रतिनिधि टोली सबैलाई विस्मृत बनाएका थिए। मानौ उनका हक्की स्टिकसँग बल बाँधिएको हो कि भन्ने विश्वास दिलाउने उनका अप्रत्याशित प्रदर्शनले विश्व हक्की जगतमा उथुलपुथुल मचायो। उनका यही असाधारण प्रतिभा र खेल कौशलका कारण उनलाई विश्वमा हक्कीका जादुगर नामले चिनिन थाले। नानी हो, यसपछि सन् 1932 लस एन्जलसमा आयोजित ओलम्पिकका लागि चयन गरिएका भारतीय हक्की टोलीमा महान खेलाडी ध्यानचन्दका साथ उनका भाइ रूपसिंह पनि समावेश भएका थिए। दाजुभाइका यस ऐतिहासिक जोडीले भारतीय टोलीलाई नयाँ उचाइसम्म पुर्यायो। प्रतियोगिताको पहिलो खेलमा भारतले जापानलाई 11-0 गोलको फराकिलो अन्तरालले पराजित गरे। उक्त खेलमा ध्यानचन्दले 4 गोल र रूपसिंहले 3 गोल गरेर भारतीय टोलीलाई विजय बनाएका थिए। यसै क्रममा 11 अगस्त 1932 दिन फाइनल खेला सम्पन्न भयो। यस फाइनल खेलामा भारतीय टोलीका प्रतिद्वन्दी संयुक्त राज्य अमेरिका थिए। उक्त खेलमा भारतीय टोलीले अमेरिका विरुद्ध 24 गोल गरे। यसका साथै भारतले दोस्रो पल्ट ओलम्पिक खेलमा स्वर्ण पदकमाथि आफ्नो कब्जा जमाए। यस ऐतिहासिक विजयमा ध्यानचन्दले 10 गोल र उनका भाइ रूपसिंहले 8 गोल गरेका थिए। 24 गोलको यो विशाल जित ओलम्पिक हकी इतिहासकै एक अद्वितीय विश्व कृतिमानका रूपमा लामो समयसम्म दिगो रहेको पाइन्छ। नानी हो, सन् 1936 फेरि हक्कीका जादुगर ध्यानचन्दले बर्लिन ओलम्पिक खेल्ने मौका पाए। अब यो स्मरणीय खेलको कप्तानी उनी स्वयंले गरेका थिए। उनका नेतृत्वमा भारतले हङ्गेरीलाई 4 गोल, अमेरिकालाई 7, जापानलाई 9 तथा सेमिफाइनल खेलमा फ्रान्सलाई 10 गोलले पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेका थिए।

उक्त फाइनल खेलको भिडन्तरमा भारतले त्यस समयका आयोजित राष्ट्र जर्मनीलाई 8-1 पराजित गर्दै लगातार भारत तेस्रो पल्ट ओलम्पिकमा स्वर्ण पदक जित्ने विजेताको रूपमा घोषित भएका थिए। यस विजयले विश्व हकीमा भारतको अनुपम प्रदर्शनलाई अझ माथि प्रोत्साहित गरिरहेका थिए। यस समय फाइनल खेल हेर्न स्वयं हिटलर उपस्थित थिए। ध्यानचन्दको अभूतपूर्व खेलबाट प्रभावित भएका हिटलरले उनलाई विभिन्न प्रकारका प्रलोभन देखाएर जर्मन सेनाका उच्च पद प्रदान गर्ने प्रस्तावसम्म राखेका थिए। तर आफ्नो मातृभूमिप्रति समर्पित ध्यानचन्दले त्यो प्रस्तावलाई अस्वीकार गर्दै भारतप्रति आफ्नो निष्ठावान अटुट आत्मविश्वास र खेलप्रतिको मायालाई दर्शाए। आफ्नो अन्तर्राष्ट्रिय खेलमा ध्यानचन्दले जर्मनी, स्पेन, मलेसिया, अमेरिका, इङ्ल्यान्ड, डेनमार्क लगायत जम्मा 133 देशहरूसँग अन्तर्राष्ट्रिय खेल खेल्दै 307 गोल गरे। न्युजिल्यान्ड भ्रमणका क्रममा मात्र उनले 43 खेलमा 201 गोल गरेर उत्कृष्ट प्रदर्शन गरेका थिए। करिब 25 वर्षसम्म हक्कीका जादुगर मेजर ध्यानचन्द भारतीय हक्कीका मेरुदण्डका रूपमा रहे। वास्तवमै भन्नुपर्दा मेजर ध्यानचन्दको युगलाई भारतीय हकीको इतिहासमा स्वर्णिम युग मान्न सकिन्छ। नानीहरू, उनका खेल प्रतिको उत्साह देखेर बर्लिनमा हिटलरले उनलाई भनेका थिए कि यदि तिमी जर्मनका नागरिक भएमा म तिमीलाई मेजर जनरलको स्थान प्रदान गर्ने थिए। तर ध्यानचन्दका निम्ति आफ्नो राष्ट्रिय पदभन्दा पनि उच्च थियो। यसैले त्यो प्रस्ताव अस्वीकार गर्दै भारतीय सेनामा आफ्नो सेवा यात्रा निरन्तर जारी राखे। 1956 सालमा भारत सरकारले उनलाई पद्मभूषणद्वारा सम्मानित गरे। सन् 1978 पछि उनको स्वास्थ्यमा क्रमशः शिथिलता आउन थाल्यो। तथापि उनले हक्की खेलाडीहरूलाई सधैँ प्रोत्साहन र प्रेरणा प्रदान गरि नै रहेका थिए। त्यसै क्रममा सन् 1969 नोभेम्बर महिनामा विपिन बिहार इन्टर कलेजमा आयोजित एक कार्यक्रम अन्तर्गत उनले निकै भावुकतापूर्वक सम्भाषण दिएका थिए। यदि ईश्वरले मेरो उमेर अझ 50 वर्ष घटाइदिने हो भने म आज पनि भारतका लागि स्वर्ण पदक जितेर ल्याउने थिए। सन् 1964 पछि भारतीय हकीको खस्कन्दो अवस्थाले उनी अत्यन्त दुखी बनेका थिए। जीवनभर सङ्घर्ष, अपेक्षा र विडम्बना सधैँ आइरहेका उनमा राष्ट्रिय प्रेम र विश्व बन्धुत्वको भाव कहिले मरेन। जीवनका अन्तिम शेष दिनमा उनले भनेका थिए, खेलका निम्ति खेलाडीहरू छनौट गर्दा देशको गौरवलाई सर्वोपरि राख्नुपर्दछ। म त सेवानिवृत्त सैनिक हुँ। चलाखी र षड्यन्त्र मलाई आउँदैन। जबसम्म प्राण रहन्छ तबसम्म देशले मागेका जुनसुकै सेवा गर्न पनि म पछि हट्ने छैन। मेरो अन्तिम इच्छा भनेको जीवनमा एकपल्ट फेरि भारतीय हकीलाई विश्वको सर्वोच्च शिखरमा पुर्याएको देख्न पाऊँ। 20 नोभेम्बर 1969 उनका स्वास्थ्य अचानक बिग्रिन गयो। उपचारका निम्ति उनलाई दिल्ली लग्यो। सर्वोत्तम उपचारका बावजुद पनि 3 दिसम्बर 1969 अखिल भारतीय आयुर्वेदिक संस्थान एम्समा उनको निधन भयो। उनका इच्छा अनुसार झाँसी स्थित हिरो क्लब परिसरमा लाखौं शोकाकुल नागरिक, पूर्व सैनिक तथा राजकीय सम्मानका साथ उनका पार्थिव शरीरको दाह संस्कार गरियो। मेजर ध्यानचन्द एक महान हकी खेलाडी मात्र थिएनन्, उनी अनुशासित, देशभक्त, समर्पण भावले बनिएका विनम्रता र अद्वितीय प्रतिभाका धनी थिए। भारतीय खेल जगतमा उनको योगदान सदैव स्वर्णिम अक्षरमा लेखिएको पाइन्छ। नानी हो, आज हामीले राष्ट्रिय खेलकुद दिवस साथै मेजर ध्यानचन्दका बारेमा विस्तृत रूपमा चर्चा सुन्यौँ। यस पाठबाट एक सफल व्यक्तित्व बन्नका निम्ति के कस्ता सङ्घर्षसँग जुझ्दै अघि बढ्नु पर्दो रहेछ, जीवनमा स्वास्थ्य र अनुशासनसित व्यक्तिले के कस्ता उपलब्धिहरू हासिल गर्न सक्छ भन्ने कुरा बुझ्न सक्दो रहेछौँ। अन्तमा नानीहरू, आजको यस चर्चाबाट जे जति ज्ञान प्राप्त गर्न सक्यौँ आफ्ना साथीहरूसँग अवश्य आदान प्रदान गर्नेछौँ। यसैको साथ श्रोतागण तथा विद्यार्थीवर्गमा स्वास्थ्य बसौँ, खेलकुद र सधैँ व्यायाम गर्दै रोगमुक्त बनाऊ भन्ने सन्देश प्रसारण गर्दै यस कार्यक्रमबाट बिदा लिन चाहन्छु। धन्यवाद।

धेन्चोनको खेल कुदप्रति कस्तो योगदान रहेको थियो भन्ने कुरामा विस्तारपूर्वक जानकारी दिइहाल्नुभयो शिक्षक भोपाल सिंगोरी सरले। र अन्तमा फेरि हजुरहरूलाई हामी के भन्छौँ भने सङ्गीत विश्वको प्राण हो, सङ्गीत भन्न साथै तपाईँ हामी ललायत भन्छौँ, मोहित भन्छौँ र हामी कति उत्साहित पनि भन्छौँ, किनकि सङ्गीतमा यस्तो जादु स्पर्श हुन्छ कि सायद सङ्गीतको सुर ताल र लयको सङ्गमले होला। आदरणीय श्रोताहरू, हामीहरू धेरै रमाउने गर्छौँ, त आउनुहोस् आज पनि केही क्षण हामी रमाउँ, केही क्षण मनोरञ्जन गरौँ, सुनौँ यो गीत।

0: प्यारा विद्यार्थी भाई बहिनीहरू, प्रकृतिले हामीलाई समय अनुकूल शिक्षा दिएका छन्। प्रत्येक कार्यहरू समयकै निर्देशमा गरिएको कुरो प्रमाणित छ। आज गर्न सक्ने कार्यलाई भोलि गर्छु भनेर परसार्नु मूर्खता हो। जन्मदेखि मृत्युसम्म, बालकदेखि वृद्धसम्म पुर्याउने अधिकार केवल समयलाई छ। बिहान उदाउने सूर्य बेलुकी अस्ताउँछ, रातमा उद्याउने चन्द्रमा बिहान अस्ताउँछ। यो प्रकृतिको नियम समयभित्र अडेको छ। विद्यार्थी भाइ बहिनीहरूले समयको महत्त्वलाई बुझेर समयमा कार्य गर्ने बानी बसाले भविष्यमा गएर पछ्याउनु पर्दैन। यही सुझाव दिँदै आजको शिक्षा ज्योति कार्यक्रमको यस अङ्कबाट सबै विद्यार्थी भाइ बहिनीहरूको आउने भविष्य प्रकाशमय बनुन् भन्ने मङ्गल कामना साँच्दै यो सञ्चालक अशोक शर्मा ओझल हुँदछ। नमस्कार।
1: हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ र अबको केही क्षणमा नै आकाशवाणीको दिल्ली केन्द्रको समाचार सम्प्रसारण गरी सुनाउनेछौँ।
2: नमस्कार, आकाशवाणी समाचार के साथ मैं शक्ति सिंह। प्रधानमंत्री नरेंद्र मोदी आज उज्बेकिस्तान और किर्गिस्तान की 4 दिन की यात्रा पर रवाना हुए। श्री मोदी ने रवाना होने से पहले कहा कि उनकी इस यात्रा से मध्य एशिया में भारत की रणनीतिक साझेदारियां मजबूत होंगी तथा इस क्षेत्र के साथ सभ्यागत जुड़ाव और गहरा होगा। प्रधानमंत्री ने कहा कि वे उज्बेकिस्तान के राष्ट्रपति

समाचार पछि पुनः स्वागत छ श्रोताहरूलाई आकाशवाणीको खरसाङ केन्द्रमा एफएम 103.5 मेगाहर्जमा र अब प्रस्तुत गर्न लागिरहेछौ फौजी श्रोताहरूको निम्ति फिल्म संगीतको कार्यक्रम जय जवान।

सम्पूर्ण फौजी श्रोताहरूलाई जय जवान कार्यक्रममा स्वागत जनाउन चाहन्छु। म उद्गो सिक्का करुणाबाट ताउन श्रोताहरू कार्यक्रमको पहिलो गीत स्वीकार्नुहोस्। कुमार सानु अनि अलका याज्ञिकको युगल आवाजमा अकेले हम अकेले तुम फिल्मबाट।

श्रोताले अहिले सुन्नुभयो साधना सरगम अनि उदित नारायणको युगल आवाजमा जोजिता वै सिकन्दर फिल्मबाट जय जवान कार्यक्रमको अन्तिम गीत स्वीकार्नुहोस्। अल्का याग्निक अनि विनोद राठौरको युगल आवाजमा दिवाना फिल्मबाट।

नमस्कार, यो आकाशवाणी हो। साँझ 6 बजेको मुख्य समाचारको साथ उपस्थित छु म विश्व। उपराष्ट्रपति सीपी राधाकृष्णन 2 दिने भ्रमणमा भोलि केरला जानुहुनेछ। उहाँ अल्पझुमामा प्रमुख मलयालम दैनिक केरला कौमुदीको 115 स्थापना दिवस समारोहमा भाग लिनुहुनेछ। रक्षा मन्त्री श्री राजनाथ सिंहले आज भन्नुभयो, भारत एक प्रमुख अर्थतन्त्रको रूपमा मात्र उदाइरहेको छैन, तर आफ्नो सभ्यतागत विरासत, संस्कृति र क्षमताहरूमा दृढ विश्वास भएको राष्ट्रको रूपमा पनि उदाइरहेको छ। रक्षा मन्त्री राजनाथ सिंहले नेपालको संकट अवस्थाप्रति भारत चिन्तित रहेको बताउनु भएको छ। लखनऊमा पत्रकारहरूसँग कुरा गर्दै सिंहले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई सबै आवश्यकतामा सहयोग गर्न तयार रहेको बताउनुभयो। केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले आज भन्नुभयो, वैश्विक कम्पनीहरूले उनीहरूको आपूर्ति श्रृङ्खला र पुँजी विनियोजनको पुनर्मूल्याङ्कन गर्नुपर्दछ, किनकि भारतले ठूलो बजार मात्र प्रदान गर्दैन, तर यो दीर्घकालीन लगानी र सञ्चालनको पनि आधार हो। नेसनल टेस्टिङ एजेन्सी एनटिएले आज सही

0: त्यो सिएसआइआर युजिसी नेट परीक्षाको सबै 5 विषयहरूको अन्तिम उत्तर कुञ्ची जारी गरेको छ। परीक्षामा उपस्थित भएका उम्मेद्वारहरूले आफ्नो परिचय पत्र प्रयोग गरेर लगइन गरेर आफ्नो विषयसँग सम्बन्धित अन्तिम उत्तर कुञ्ची जाँच गर्न सक्छन्। दिल्ली मेरठ नमो भारत कोरिडोरको बिजुली आवश्यकताको लगभग 60% अब क्याप्टिभ सूर्य ऊर्जाद्वारा पूरा गरिनेछ। अनि नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा आएको भीषण बाढीपछि भारत सरकारले गरेको चासो र सहयोगप्रति राष्ट्रपति द्रौपदी मुर्मू समक्ष आभार व्यक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले बाढीमा परि भारतीय नागरिकले ज्यान गुमाएकोमा दुःख व्यक्त गर्नुभएको छ। सुन्दै हुनुहुन्थ्यो 6 बजेको मुख्य समाचार। समाचारको अघिल्लो अंश लिएर अहिले बेलुकी 6:50 पुनः उपस्थित हुने नै छौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: समाचारपछि अब श्रोताहरूलाई केही क्षण मनोरञ्जन गराइरहेका छौँ फिल्म सङ्गीतको कार्यक्रम लिएर। त प्रथम गीत स्वीकार्नुहोस् एसपी बालासुब्रमण्यमको स्वरमा हम आपके हैं कौन फिल्मबाट।

0: श्रोताले अहिले सुन्नुभयो दिल तो पागल है फिल्मबाट उदित नारायण, लता मंगेशकर अनि साथीहरूको स्वरमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ।
1: छोरीको नयाँ खाता खोल्न अनि मेरो केवाईसी अपडेट गर्न।
2: ए, यो त झटपट हुने काम हो त।
1: कसरी नि?
2: यदि केवाईसी विवरणमा केही परिवर्तन छैन वा ठेगाना मात्र फेरिएको हो भने ब्याङ्कमा दर्ता भएको इमेल, मोबाइल, अनलाइन वा पत्र मार्फत स्व घोषणा गरिदिए पुग्छ।
1: अनि अरू केही परिवर्तन गर्न पर्यो भने नि?
2: घरमै बसी बसी भिडियो केवाईसी वा आधार ओटिपी आधारित ई केवाईसीबाट गर्न सकिन्छ। तर ध्यान रहोस्, ब्याङ्कको आधिकारिक माध्यमबाट मात्रै नि।
1: यो त चाउचाउ पकाउन जति सजिलो पो रहेछ त।
2: आरबीआई भन्छ
3: केवाईसी सुरक्षित ब्याङ्क तर्फ पहिलो पाइला।
4: यो कार्यक्रमको प्रायोजक रहेको छ कृषि तथा किसान कल्याण मन्त्रालय, भारत सरकार।

0: नमस्कार श्रोताहरू, आकाशवाणी गान्तोक केन्द्रबाट प्रसारण गरिने दैनिक कृषि वाणी कार्यक्रममा यहाँहरूलाई स्वागत एवं न्यानो अभिवादन। श्रोता सधैँ पनि यसै समय यस कार्यक्रम अन्तर्गत कृषि लगायत विभिन्न विभागका अधिकारीहरूद्वारा लाभकारी कृषिमुखी तथा युवामुखी योजनाहरू बारे जानकारीहरू प्रस्तुत गर्दै आइरहेका छौँ भने आज हामी यहाँहरू समक्ष मत्स्य पालन स्किम्स बारे चर्चा गर्नेछौँ र यसका लागि हामी समक्ष हुनुहुन्छ सिक्किम राज्य मत्स्य विभागका उपनिर्देशक श्रीमान नितेश गुरुङ सर। यो आकाशवाणी गान्तोक हो र अब प्रस्तुत छ भारत सरकारको कृषि एवं किसान कल्याण मन्त्रालयद्वारा प्रायोजित कार्यक्रम किसान वाणी। र सर, हजुरलाई हाम्रो यस कार्यक्रममा स्वागत छ।
1: हजुर, धेरै धेरै नमस्कार।
0: र विशेष सर, प्रश्न उत्तरको कार्यक्रम हामी अगाडि बढौँ। सिक्किम राज्य मत्स्य विभागको माछा पालक कृषकको निमित्त के कस्तो पहल छ, साथै युवामुखी योजनाहरू के कस्ता छन्, यसबारे सम्पूर्ण जानकारी प्रष्ट पारिदिनुहोस् न हाम्रा अति आदरणीय श्रोताहरू समक्ष।
1: हजुर, हजुरलाई धेरै धेरै धन्यवाद। सर्वप्रथम त हाम्रो सिक्किम सरकारका मत्स्य पालन विभागद्वारा हामीले सिक्किममा मत्स्य कृषकहरूका लागि के कस्ता योजनाहरू हामीले इम्प्लिमेन्ट गर्दै आइरहेका छौँ, साथसाथै हाम्रो वे फरवर्ड अब आउँदो दिनहरूमा हाम्रो के कस्तो प्लान रोड म्यापहरू हुनेछ त्यसको बारे पनि म तपाईँलाई विस्तारमा अलिक म त दिन गइरहेछु। फर्स्ट अफ अल, हामीले अहिले स्किममा इम्प्लिमेन्ट गर्दै आएको जुन चाहिँ एउटा वान अफ द बिगेस्ट स्किम छ त्यो हो प्रधानमन्त्री मत्स्य सम्पदा योजना, जुन चाहिँ हाम्रो गभर्मेन्ट अफ इन्डियाको तत्त्वावधानमा आयोजित गरिएको यो एउटा मत्स्य स्किम हो। यसको बारेमा म तपाईँलाई विस्तारमा भन्नेछु। र हाम्रो दोस्रो जुन चाहिँ स्किम छ त्यो छ एउटा नयाँ स्किम जुन चाहिँ हालैमा 2024 8 फेब्रुअरी 2024 लागू भएको छ र यसको नाम छ तपाईँको प्रधानमन्त्री मत्स्य कृषि सह योजना भनेर एउटा छ है। यसको अन्तर्गत हामीले धेरै विभिन्न हामीले एक्टिभिटिजहरू यो सिक्किममा जुन चाहिँ हाम्रो यो फिस फार्मर्सको लागि हामीले इम्प्लिमेन्ट गर्दै आएको छौँ त्यसको बारेमा म तपाईँलाई भन्नेछु। साथसाथै हाम्रो सिक्किम एउटा अर्ग्यानिक स्टेट भएको सबलाई विस्तृत रूपमा जानकारी छ। सो यसमा हाम्रो भारत सरकार मत्स्य विभागले डिपार्टमेन्ट अफ फिसरिज गभर्मेन्ट अफ इन्डियाले हालैमा 2025 जनवरीमा हाम्रो राज्यलाई एउटा अर्ग्यानिक फिसरिज क्लस्टर भनेर एउटा हामीलाई नोटिफाई पनि गरिएको छ। यसमा हाम्रो सोरेङ जिल्लालाई जुन चाहिँ एस्पिरेसनल डिस्ट्रिक्ट पनि हो यसलाई चाहिँ हाम्रो गभर्मेन्ट अफ इन्डियाले नोटिफाई गरेको छ कि अर्ग्यानिक फिसरिज क्लस्टर बनाउनुपर्छ भनेर। सो यसमा पनि हाम्रो केही कस्ता हामीले कामहरू गर्दै आएको छौँ। अहिले हाम्रो के छ हाम्रो प्रेजेन्ट स्टेटस यसको बारेमा पनि तपाईँलाई भन्नेछु। फर्दर हाम्रो रोडमा फ्युचर हाम्रो प्लान के छ, कोर्स अफ एक्सन के छ, त्यो पनि त्यसको बारेमा भन्नेछु। सो हामीले अब स्टार्ट गर्नुपर्दा तपाईँलाई जानकारी भएको कुरा सबैलाई कि हाम्रो प्रधानमन्त्री मत्स्य सम्पदा योजना जो विशेष गरी यो हजुर यो हाम्रो 2020-21 लागू भएको हो। यो स्किम चाहिँ हाम्रो 24-25 लागि थियो, 5 वर्षको लागि थियो है। योभन्दा अगाडि एउटा हाम्रो ब्लू रेभोल्युसन भन्ने थियो, ब्लू रेभोल्युसनको जुन चाहिँ त्यो पनि 5 वर्षको लागि इम्प्लिमेन्ट भइएको थियो। सो यो ब्लू रेभोल्युसनको अन्तर्गत सबै हाम्रो प्रायः जस्तो सबै राज्यभरिमा यसको आउटपुट देखेर है यसको आउटकम देखेर चाहिँ भारत सरकारले नयाँ स्किम अझै इम्प्लिमेन्ट गर्नुपर्छ, त्यसलाई थप हामीले अझै सपोर्ट गर्नुपर्छ हाम्रो भारतका हाम्रो सबै राज्यका फिस फार्मर्सहरूको लागि भनेर नयाँ स्किम प्रधानमन्त्री मत्स्य सम्पदा योजना 2020-21 तपाईँको 25-26 लागि लागू गरिएको थियो। सो यसमा तपाईँको के छ भने मेन हाम्रो मोटिभ या अब्जेक्टिभ बिहाइन्ड इम्प्लिमेन्टेसन अफ यो जुन चाहिँ यो स्किम छ प्रधानमन्त्री मत्स्य सम्बन्ध योजना, यसमा चाहिँ हाम्रो के छ भने यो जुन चाहिँ रुरल इम्प्लोइमेन्ट छ यसलाई चाहिँ बढाउनुको लागि हाम्रो हाम्रो मत्स्य कृषकहरूको आम्दानीलाई दुग्ना बनाउनुको लागि है, साथसाथै हाम्रो यो जति पनि यो फिस प्रडक्सन छ हाम्रो यो राज्यको है त्यसलाई पनि हामीले अब बढोत्तरी गर्नको लागि चाहिँ यो इम्प्लिमेन्ट भएको छ यो अब्जेक्टिभ लिएर है। यसमा तपाईँको मेन अब के इन्टरभेन्सन हुँदैछ त हाम्रो विभागकोद्वारा जुन चाहिँ हामीले विथ रेफरेन्स टु गभर्मेन्ट अफ इन्डियाको उसमा स्किमको उसमा गाइडलाइन्स अनुसार के गर्दैछौँ भने चाहिँ मेन तपाईँलाई यादै छ हाम्रो सिक्किममा

0: मोस्टली ट्राउट पालन गरिन्छ है हाम्रोमा. अहिले लगभग तपाईँको 2500 फार्मर्स नयाँ फार्मर्स हामीसँग जोडिसक्नु भएको छ छवटा डिस्ट्रिक्टबाट चाहिँ. पहिला तपाईँले बिफोर तपाईँको 2020 अगाडि हेर्नुपर्छ भने त्यस्तो हाम्रो माछा पालनमा त्यति साह्रो थिएन. सबैलाई जानकारी छ हाम्रो विभाग त त्यति साह्रो हाम्रो उयसमा थिएन, हाइलाइटमा लाइमलाइटमा थिएन पनि. तर जब यो हामीले यो 2021 यो PMMSY हामीले लागू गर्नु स्टार्ट गऱ्यौँ, त्यसपछि हामीले मास अवेरनेस प्रोग्रामहरू स्टार्ट गऱ्यौँ है. क्यापेसिटी बिल्डिङहरू हामीले जिल्ला जिल्लामा गएर जिपियु लेभलमा गएर हाम्रो यो ग्राम सभामा गएर सबैलाई हामीले यसको बारेमा यो स्किम के हो, यसको बेनिफिट्स के छ, को एलिजिबल छ त्यसको बारेमा हामीले उहाँहरूलाई अवेरनेस दिँदा, क्याम्प्सहरू राख्दा, क्यापेसिटी बिल्डिङ ट्रेनिङ प्रोग्रामहरू राख्दा चाहिँ अहिले हामीसँग 2500 अधिक चाहिँ हामीसँग यो फिस फार्मर्स जोडिसक्नु भएको छ. यसमा तपाईँको माछा पालन गर्ने मात्रै नभएर तपाईँको फिस भेन्डर भयो जसले हाम्रो माछा बेच्छ है, तपाईँको यो जसले यो के भन्छ ट्रान्सपोर्टेसन गर्छ, जसले तपाईँको मार्केटिङ गर्छ, तपाईँको सबै हामीसँग जोडिनु भएको छ है. जसले या इभन जस्तै खोलामा गएर बल्छी खेल्छ उहाँहरूको पनि आयु स्रोत यस्तो यो स्किमको द्वारा दुग्ना भएको हामीसँग यो रेकर्ड पनि छ है. त यो हाम्रोमा धेरै सक्सेस स्टोरी पनि छ यसमा है. सो यसमा तपाईँको मेन त तपाईँले हामीले मैले भन्दै थिएँ कि ट्राउट पालन जुन चाहिँ गर्छ यसमा हामीले निकै अहिले हामीले 2021-22 2024-25 हामीले 1200 या 1500 चाहिँ हामीले ट्राउटको ट्याङ्की मात्रै बाँडिसकेको छौँ है. यसमा तपाईँको कस्तो छ भने अब सेन्ट्रल स्किम भएको हुनाले गर्दाखेरि तपाईँको फन्डिङ प्याटर्न पनि त्यस्तै छ है. तपाईँको सेन्ट्रल सेट पनि बस्छ, स्टेट सेट पनि बस्छ. यसमा तपाईँको फार्मर्सलाई थप हामीले यो सब्सिडी पनि दिन्छौँ यसमा है. 60% त तपाईँको सब्सिडी मात्रै छ, रिमेनिङ 40% मात्रै तपाईँको फार्मर्सको त यसमा हाल्नुपर्ने हुन्छ. त्यति छ है. अन्त हामीले यसमा यो ट्राउटलाई मात्रै फोकस अब ट्राउट गऱ्यौँ हामीले गर्दैछौँ है. यसको प्रडक्सन पनि बढेर निकै राम्रो भएको छ. सो यसलाई किन ट्राउटलाई मात्रै फोकस गर्ने? हाम्रो सिक्किममा त तपाईँको माथि चिसोदेखि लेकदेखि तल औलसम्मको जग्गा छ, किन तल्लो भेकलाई पनि हामीले यसलाई युटिलाइज नगर्ने? त्यहाँ पनि हाम्रो माछा खानेहरू छ, माछा पाल्नेहरू छ भनेर उहाँलाई सपोर्ट गर्नु लागि अर्को एउटा माछाको एउटा भेराइटी छ, कार्प भनिन्छ, जो चाहिँ तपाईँको त्यो औलमा गर्ने गर्छ है.
1: पहिला ग्रास कार्प
0: त त्यहाँ हामीले एकदम त्यो हाम्रो बाजेहरूले पालेको पाराले पाल्दैथ्यौँ नि. तर अहिले चाहिँ हामीले त्यसलाई साइन्टिफिक वेमा पाल्नु, हामीले फार्मर्सलाई क्यापेसिटी बिल्डिङ गरेर भाइ र ट्रेनिङ पठाएर उहाँलाई हामीले सिकाएर चाहिँ अहिले उहाँले ग्रास कार्प त अब तपाईँको भयो कमन कार्प भयो, अमुड कार्प भयो, निकै हामीले स्पेसिस डाइभर्सिफिकेसन भन्छ होला, त्यो पनि हामीले स्टार्ट गरेको छौँ. प्लस यसको आउटपुट पनि एकदम राम्रो छ, आउटकम चाहिँ जुन चाहिँ हामीले एक्सपेक्टेड आउटकम थियो त्यो राम्रो भएको छ. सो यसले गर्दाखेरि हाम्रो यो सक्सेस स्टोरी निकै बनाएर हामी तल पनि पठाएको छौँ है. नेसनल लेभलमा, स्टेट लेभलमा त भयो नेसनल लेभलमा पनि हाम्रो मत्स्य कृषकहरूले है अब नेसनल लेभलमा गएर अवार्डहरू थाप्नु भएको छ है. हाम्रो यो रिपब्लिक डेतिर उहाँहरूलाई निमन्त्रणा आएको छ है, त्यहाँनिर भागीदारी गर्नुको लागि. सो दिस आर द फ्यु अब सक्सेस स्टोरी पुरा. हामीले त उहाँहरूलाई त पहिला कस्तो थियो भने अब पहिला तपाईँलाई याद छ होला अफिसको काम अलिक त्यस्तै हुन्छ है. अब उहाँहरू आउनुपर्ने, फाइल बोकेर आउनुपर्ने, एप्लिकेसन बोकेर आउनुपर्ने, दिनुपर्ने, त्यहाँदेखि त्यो फाइल घुम्दा एप्लिकेसन घुम्दा टाइम लाग्ने. हामीले डिपार्टमेन्टले एउटा के गरेको छौँ भने अनलाइन पोर्टल खोलिदिएको छौँ, उहाँ घरमा बसी बसी एप्लाई गर्नु सक्नुहुन्छ, उहाँलाई हेर्नु सक्नुहुन्छ कुन कुन स्किम छ त्यहाँनिर आफ्नो जग्गामा, आफ्नो जग्गा माथि यो यो स्किम एभाइलेबल रहेछ यसमा म हाल्छु, आफ्नो जग्गा आफ्नो वाटर सोर्स अनुसारले उनले गर्दा भयो. त्यो एकदमै हेसल फ्री छ है. उहाँले एउटा ओटिपीको थ्रु उहाँले एप्रुभल पनि पाइहाल्नुहुन्छ सबै उहाँलाई घरमै बसी बसी.
1: किनभने पुरै किसानहरू इच्छुक हुनुहुन्छ माछा पालनको लागि र उहाँहरूले सही निर्देश पाएको पनि त छैन. अनि कसरी आवेदन गर्ने, कहाँ आवेदन गर्ने पनि उहाँहरूमा उत्सुकता होला.
0: हजुर,
1: यसको लागि चाहिँ
0: हजुर अनलाइन पोर्टलहरू बनाएको छौँ. यसमा हामीले डिस्ट्रिक्टमा सबैमा गएर ग्राम सभामा भनेको छौँ कि यो तपाईँ पोर्टलमा जानुहोस्, तपाईँले यो पोर्टल चलाउनु जान्नु भएन, तपाईँलाई केमा अलिकति प्रब्लम आयो भने हाम्रो डिस्ट्रिक्ट फिसरिस अफिसमा जानुहोस्, उहाँहरूले तपाईँलाई आफै गरेर तपाईँलाई तपाईँको एप्लिकेसन चढाइदिन्छ भनेर भन्ने भनेको छ. सजिलो एकदम घरमै बसी बसी उहाँहरूले लाभ उठाउन सक्नुहुन्छ है. सो यसमा उहाँहरूको त्यो जुन चाहिँ हामीले डिपार्टमेन्टले या गभर्मेन्ट अफ इन्डियाले ठेल्ने काम गरिरहेको छौँ त्यसको मुताबिक हामीले पनि हाम्रो फार्मर्सहरूकोबाट त्यति नै उहाँहरूकोबाट सपोर्ट पाइरहेको छौँ. उनीहरू त हामीले 2-3 ट्याङ्क दिएपछि उनीहरूले 3-4 त आफै बनाउने भइसकेको छैन, अहिले त्यस्तो भइसकेको छ. पहिला तपाईँलाई अब माछा पालन भन्दाखेरि अब हामीले त्यो कुवामा अलिकति हाल्ने है त्यो पाराले गरिदिन्थ्यौँ, त्यसमा साइन्टिफिक टेक्निकल कुरा केही थिएन.
1: अहिले
0: ग्रास कार्प मात्रै नै छ. अब अहिले त अब एकदम मजाले अब उहाँले के त अब उहाँको अब त्यो उनीहरूको उयो चेन्ज भएको छ भन्नुहोस् न. पहिला चाहिँ खालि अब अलिकति 1-2 पाल्छु, यताउता आफ्नो हबीको लागि पाल्छु, एक दुई घरको खानुको लागि पाल्छु है. तर अहिले चाहिँ उहाँहरू आमदानीपट्टि लागिसकेको छ.
1: यो चाहिँ सम्बन्धित विभागको पहलमा हुँदैछ नि त,
0: निर्देशमा
1: हुँदैछ, गाइडेन्समा हुँदैछ नि त.
0: हजुर हजुर हजुर.
1: र डिपार्टमेन्ट लागि पर्नु भएको छ, त्यस कारणले कृषकलाई अति नै सुविधा
0: हुन्छ. एकदमै एकदमै एकदमै हजुर. अन्त हामीले त्यो उहाँले एकखेप एप्लिकेसन चढाएपछि हामी हाम्रोमा आउँछ, अनलाइनै आउँछ. सो हामी हाम्रो आफ्नो

0: प्रडक्सन है डबल भइभएको छ. सो उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद छ होइन. अब उहाँहरूकै अझै उहाँले अब इच्छुकता देखाएर अझै आवास विभागमा आओस्, अझै हाम्रोमा नयाँ स्किम्सहरू के छ उहाँले जान्न चाहनुहुन्छ हाम्रोमा आउँदा हुन्छ त्यस्तो.
1: र विशेष गरेर सर अब स्किम्सको बारेमा कुरा गर्दाखेरि है कस्ता लाभार्थीहरूले चाहिँ यसको फाइदा उठाउन सक्छन्?
0: एउटा यो प्रधानमन्त्री मत्स्य सम्बन्ध योजना त जेनरल स्किम भयो है, यो मेन स्किम भयो, अम्ब्रेला स्किम भन्ने चाहिँ यो मेन स्किम. यसमा त अब सबै आम कमन मान्छेले पनि अब जो इफ आइ एम इन्ट्रेस्टेड इन फिसरिज है, म फिस फार्मिङमा इन्ट्रेस्टेड छु भने उहाँले एप्लाई गर्न सक्नुहुन्छ. यो चाहिँ प्रधानमन्त्री मत्स्य सम्बन्ध योजना हो, दे क्यान स्टार्ट फ्रम स्क्र्याच हुन्छ. उहाँकोमा केही छैन, जग्गा छ, जमिन छ, पानीको सोर्स छ भने दे क्यान एप्लाई एन्ड दे क्यान स्टार्ट विथ द फिसरिज है, फिस फार्मिङ. तर अर्को मैले तपाईँको सब स्किम अहिले मैले भने जुन चाहिँ 2024 प्रधानमन्त्री कृषि सहयोजना म त्यो चाहिँ पिएमएमएसवाईकै सब स्किम हो है. यसको आउटले टोटल आउटले तपाईँको कति छ भने 6,000 करोड है. यो चाहिँ आउटले तपाईँको अल ओभर इन्डियामा चाहिँ अब युनियन क्याबिनेटले पास गरेको हो. यसको अन्तर्गतमा चाहिँ अब तपाईँको एलिजिबल बेनिफिसियरी को हुन्छ या टार्गेटेड बेनिफिसियरी को हुन्छ भने चाहिँ जो चाहिँ अलरेडी फिस फार्मिङमा उयो छ इन्भल्भ छ उहाँहरू हुनुहुन्छ. यसमा तपाईँको मेन इम्पोर्टेन्ट के छ भने चाहिँ तपाईँको इन्सुरेन्स, क्रप इन्सुरेन्स. फिसरिजमा अहिलेसम्म हाम्रो क्रप इन्सुरेन्स थिएन है. अब तपाईँको अरू एग्रिकल्चरमा देख्नुहुन्छ इन्सुरेन्स छ, अब यता इभन एनिमल हस्बेन्ड्रीमा पनि छ, त फिसरिजमा थिएन नि. इभन इन्सुरेन्स कम्पनी पनि उनीहरूलाई अब याद छैन फिसरिज के हो, कसरी हुन्छ, यसको इन्सुरेन्स कसरी गर्नुपर्ने. तर भारत सरकारको जुन मत्स्य मन्त्रालय विभाग छ उहाँहरूको पहलमा साथसाथै हाम्रो इन्टायर हाम्रो एउटा स्टेटकै अब सबैजनाले हामीले पनि हाम्रो इनपुट्स दिएर चाहिँ एउटा फिसरिजको चाहिँ क्रप इन्सुरेन्स हुनैपर्छ. अझै हाम्रो त ट्राउट हो, एकदम हाई भ्यालु फिस हो है. यसमा एकदम सफा पानी चाहिन्छ, कन्टिन्युस फ्लो चाहिन्छ. अब मनसुनको टाइममा बर्खाको टाइम भल पहिरो आएर बिग्रिदियो भने त्यत्रो स्ट्यान्डिङ स्टक तपाईँको मासियो भने तपाईँ लस हो नि त फार्मरलाई होइन. त्यसले गर्दाखेरि क्षति हुन्छ, त्यसले गर्दा उहाँलाई इन्सुरेन्स दिनु चाहिँ एकदम आवश्यक थियो नि. सो त्यसको पहलमा हामीले यो प्रधानमन्त्री मत्स्य कृषि सहयोजनामा पनि हामीले इन्सुरेन्स दिने गरेको छौँ यसमा है. यसमा अर्को के छ भने अब अहिले हाम्रो फिसरिज सेक्टर एकदम अनअर्गनाइज छ नि. अब तपाईँले अब हाम्रोमा छ 2500 छ फार्मर्स भने मैले, तर कहाँ छ, कसले के गर्दैछ, माछा पाल्दैछ कि माछा बेच्दैछ कि उसले के गर्दैछ होइन त्यो. तर अहिले चाहिँ अब हाम्रो यो सहयोजनाको अन्तर्गतमा चाहिँ एउटा पोर्टल हामीले खोलेको छौँ, हामीले होइन गभर्मेन्ट अफ इन्डियाको थ्रुबाट हामी पनि वी आर इन्भल्भ थियौँ द्याट. त्यसमा के छ भने एनएफडिपी भनिन्छ है, नेसनल फिसरिज डिजिटल प्लेटफर्म. सो यसमा चाहिँ के छ भने चाहिँ अनअर्गनाइज फिसरिज सेक्टरलाई चाहिँ एउटै उयसमा ल्याएर अर्गनाइज वेमा है उहाँहरूलाई अब सिक्किममा 2500 छ, अब यो डेटा त अब हाम्रो भन्ने भएको डेटा, तर यो डेटा त नेसनल लेभलमा पनि हुनु पऱ्यो नि है. अब उहाँ नेसनल अब गभर्मेन्ट अफ इन्डियाबाट यति हामीलाई स्किम दिँदैछ, फन्ड दिँदैछ, तर यसको आउटकम चाहिँ अब हामीले बढाउँदैछौँ. अब यो त अब अनरिकर्ड त हुनु पऱ्यो नि. त्यसको लागि चाहिँ एउटा नेसनल डिजिटल नेसनल फिसरिज डिजिटल प्लेटफर्म भन्ने छ. यसमा पनि अब इन्ट्रेस्टेड फिस फार्मर्स, इन्ट्रेस्टेड बेनिफिसियरी या एक्जिस्टिङ फिस फार्मर्स, दे क्यान गो एन्ड एप्लाई. यसकै अन्तर्गत चाहिँ तपाईँको इन्सुरेन्स भनिन्छ है. सो यसै यही पोर्टलबाट मात्रै तपाईँले इन्सुरेन्सको लागि क्लेम गर्न सक्नुहुन्छ. प्लस अर्को तपाईँको पर्फर्मेन्स ग्रान्ट पनि तपाईँलाई यसबाटै पाउनुहुन्छ.
1: के यस्ता योजना चाहिँ अब इच्छुक किसानहरू अनइम्प्लोइड छ
0: हजुर,
1: रोजगारीले पनि पाउन सक्छ?
0: त्यो चाहिँ अहिले अब छैन, त्यो चाहिँ अब है, अब किन यो मेन फोकस एजुकेटेड अनएम्प्लोइड हो दिया हाम्रो इन जेनरल अनएम्प्लोइड युथको लागि विशेष है. सो यो कृषि बागवानी हाम्रो यो मत्स्यपालन पशुपालन त यसकै लागि सबैमा यो विषयमै छ. अर्को तपाईँलाई सर एउटा के छ भने हाम्रो स्टेटबाट पनि है अब यो चाहिँ फर्स्ट अफ उयो मुख्यमन्त्री मत्स्य उत्पादन योजना MMU भनिन्छ. यो चाहिँ फर्स्ट हाम्रो स्टेटमा फिसरिज रिलेटेड स्किम हो, पहिला थिएन. यो चाहिँ हाम्रो के भयो भने हाम्रो अन्डर द लिडरसिप अफ अनरेबल CM है श्री प्रेमसिंह तामाङज्यू, उहाँको लिडरसिपमा चाहिँ फर्स्ट एभर एउटा फिसरिज स्किम आयो. यो चाहिँ तपाईँको MMU मैले भनिहालेँ. यसको पनि तपाईँको के छ भने 60% सब्सिडी हाम्रो फिस फार्मर्स या फिसरम्यानले पाउँछ. यसमा चाहिँ के छ भने फिस फार्मरले चाहिँ तपाईँको बच्चा किन्ने, बच्चा किन्नको लागि 60% सब्सिडी पाइन्छ. अन्त फिसरम्यानले चाहिँ जसले जालहारी हुनुहुन्छ उहाँले पनि आफ्नो इक्विपमेन्ट्स किन्ने है. अन्त यसको पनि हामीले पहिला 2021 लन्च भएको हो यो है. अन्त यसमा हामीले यसो यसको इम्प्याक्ट एसेसमेन्ट पनि गऱ्यौँ है. अब यत्रो अब सरकारले अब ल अब यत्रो पैसा दिँदैछ स्टेट बजेटबाट, अब यसको त इम्प्याक्ट एसेसमेन्ट त गर्नु पऱ्यो नि होइन, त्यतिकै दिएको होइन, यसको पनि त आउनु पऱ्यो नि. सो त्यो इम्प्याक्ट एसेसमेन्ट गर्दाखेरि एकदमै राम्रो हामीले यसको रिपोर्ट पनि पाएको छौँ. त्यो हालमा हामीले योपालिको एनुअल रिपोर्टमा हामी यो रिलिज पनि गर्नेछौँ है. यसमा यसको अन्तर्गतमा हामीले तपाईँलाई 2 सालको लागि मात्रै यो अहिलेसम्म भइरहेको छ है. यसमा हामीले 1510 चाहिँ हामीले यसमा सपोर्ट गरिसकेको छौँ. यसमा तपाईँको 1100 तपाईँको फिस फार्मरै छ, रिमेनिङ तपाईँको 300 तपाईँको यो फिसरम्यान छ है. अन्त पहिला हाम्रो यो फिसरम्यानहरू जो के अरे खोलामा जाने त्यो बाँसको बल्छीले माछा मार्ने, ब्याट्री लिएर जाने, इलिगल फिसिङ गर्ने है, त्यो पोइजनिङ गर्ने त्यस्तो थियो. तर अब उनीहरूले अब यो बाँसको त्यो के अरे पर्याङको बल्छीले कति चाहिँ पक्रिँदा उनीहरूले त लाइसेन्स काटेको हुन्छ. हाम्रोमा यति यस्तो फिसरम्यान पनि छ कि जसको चाहिँ आफ्नो लाइभलीहुड सोर्स अफ

0: इन्कमै त्यो त्यही हो, माछा मारेर आफ्नो फ्यामिली चलाउने. सो उहाँहरूलाई पनि सपोर्ट त चाहियो. अन्त उहाँको त्यो बाँसको बल्छीले त कति पनि माछा पक्रिने होइन, पक्रिँदा पक्रिँदा बा भाँचिन्ला, पक्रेपछि अन्त त्यो कहाँ राख्ने त, त्यतिकै बजारमा ल्याएर त दिनभरि खेल्यो, बेलुका बजार ल्याउँदा कुहिन्छ माछा, फेरि त्यस्तो खालको पेरिसेबल हो. सो त्यसको यसको उसमा चाहिँ हामीले के गऱ्यौँ भने, सो हामीले चाहिँ अब फिसरमेनलाई पनि केही न केही त हुनुपर्छ, राम्रो इक्विपमेन्ट दिउँ, जुन चाहिँ अब मजाको राम्रो अब एकदम टेन्सन स्ट्रेन्थहरू भएको राम्रो भएको एकदम यो तपाईँको एङ्गलिङ रड भन्छ नि त्यो, त्यो दिन्छौँ है. यसमा त हामी दिने उनीहरूले पर्चेस गर्छ, हामीले 60% सब्सिडी हामीले दिन्छौँ है. अन्त तपाईँको ट्रान्सपोर्टेसन बक्स दिन्छौँ, त्यो ट्रान्सपोर्टेसन बक्स उनीहरूले दिनभरि माछा खेल्छ, त्यो ट्रान्सपोर्टेसन बक्समा आइसमा हालेर राख्छ, बेलुका आएर फ्रेस माछा बेच्छ. नत्र त उनीहरू दिनभरि खेल्छ, बेलुका कुहिएको माछा बेला बेच्छ त त्यो के अरे प्राइस पनि त्यस्तो पाउने होइन, अवलमा गाउँ गर्मी प्राइस पनि बारेमा पाउने होइन. सो त्यसले गर्दा यो पनि उनीहरूलाई एकदम राम्रो सपोर्ट भएको छ, उहाँकोबाट नै हामीले अब लिएको छौँ इनपुट्सहरू है.
1: सर पहिला त इलिगल थियो नि यो लाजको माछा मार्नलाई, अहिले चाहिँ
0: पर्मिसन छैन. तपाईँ इलिगल चाहिँ कस्तो छ भने एक्टिभिटी द वे यु क्याच फिस, त्यो चाहिँ इलिगल हो नि है. तपाईँको पोइजन आयो माछा मार्नु तपाईँले पाइन्छ, तर प्रोभाइडेड तपाईँकोमा चाहिँ लाइसेन्स हुनु पऱ्यो नि, भ्यालिड लाइसेन्स हुनु पऱ्यो. त्यो लाइसेन्स तपाईँले हाम्रो विभागबाटै तपाईँलाई इस्यु हुन्छ. यो लाइसेन्सको लागि पनि पहिला त्यो के अरे आउनु पर्ने, पैसा लिएर आउनु पनि, बिहार काट्नु पनि, के हेर्दैन हुन्थ्यो. अहिले तपाईँ डाइरेक्ट अनलाइन गर्दा हुन्छ, हाम्रो त्यो पनि एउटा वेबसाइट छ है, त्यो त्यसकोद्वारा तपाईँले घरमा बसी बसी लाइसेन्स एक दिनको काट्नुहुन्छ, दुई दिनको, एक हप्ताको, एक महिनाको, एक
1: त्यस्तो
0: बिचमा त्यो कोही पोस्ने के गर्ने त्यो केही छैन, एकदम है हाम्रो ट्रान्सपेरेन्ट छ, त्यस्तो केही छैन. हामीले एकदम त्यो इज अफ उयो के त उहाँलाई गर्ने हामीले बनाइदिएको छौँ, त्यस्तो केही छैन. अन्त यसमा अर्को तपाईँले एउटा सानो उयो भन्छु, अब अघि तपाईँले अर्ग्यानिकको त मैले भनिहालेँ है, अर्ग्यानिकको अब यसमा अलिकति छुटकरी भन्छु. यो चाहिँ सोरेङ डिस्ट्रिक्टलाई गभर्मेन्ट अफ इन्डियाले नोटिफाई गरेको छ बिङ अ एस्पिरेसनल डिस्ट्रिक्ट.
1: किन चाहिँ सर विशेष गरेर छवटा डिस्ट्रिक्ट मध्ये सोरेङ डिस्ट्रिक्टलाई चाहिँ चुनियो?
0: हजुर, एक त तपाईँको एस्पिरेसनल डिस्ट्रिक्ट मैले भनिहालेँ है, अन्त प्लस हाम्रो इन्टायर सिक्किममा छवटा डिस्ट्रिक्ट भन्दाखेरि बेसी फिस फार्मर्स भएको जग्गा, फिसरमेन भएको जग्गा चाहिँ सोरेङ डिस्ट्रिक्ट हो. प्लस सोरेङ डिस्ट्रिक्ट श्रीबदमलाई हामीले ट्राउट भिलेज अफ सिक्किम भनेर पनि पहिला हामीले आइडेन्टिफाई गरिसकेको छौँ, एनाउन्स गरिसकेको छौँ है. सो त्यसले गर्दाखेरि अब एक त मैले एस्पिरेसन डिस्ट्रिक्ट भयो, ट्राउट भिलेज अफ सिक्किम पनि भइहाल्यो, प्लस त्यहाँनिर हाम्रो कोअपरेटिभ्स पनि बेसी छ, एफएफपी पनि बनिएको छ. त्यसले गर्दा कि वाइ नट इन अन अ पाइलट बेसिस त्यहाँबाट किन स्टार्ट नगर्ने, त्यसले गर्दाखेरि चाहिँ हामीले त्यहाँबाट स्टार्ट गरेको छौँ. सो यसमा तपाईँलाई भन्नुपर्दा अहिले अब प्रडक्सन तपाईँलाई मैले भनिहालेँ 1070 मेट्रिक टन है. अब यो अर्ग्यानिक गर्न फेरि अब सुन्नु मात्रै अब सजिलै अर्ग्यानिक भने, तर गर्नु साह्रो छ, स्पेसली इन फिसरिज चाहिँ. अब तपाईँको अब हो अब एग्रिकल्चर पनि साह्रै छ, अब त्यसको भेरियस गाइडलाइन्स हुन्छ नि, स्ट्यान्डर्ड्स हुन्छ, त्यसलाई पालन गर्नै पऱ्यो है. फिसरिजमा के भने यो त फर्स्ट इन उयो होल इन्डियामा फर्स्ट हुँदैछ. अब इभन हामी पनि सिक्दैछौँ अर्ग्यानिक के हो होइन, हामी पनि अब जर्नल पढ्छौँ, रिसर्च पेपर पढ्दैछौँ, रिभ्यू गर्दैछौँ लिट्रेचरहरू, त्यो अनुसार मात्रै हामीले नि त आफ्नो फार्मर्सलाई अब यो रिकमेन्ड गर्न सकिन्छ नि, नत्र त आफ्नो चिल्लो छ त सकिँदैन. त्यसले गर्दा हामी पनि पुरै अब रिभ्यू गर्दैछौँ, लिट्रेचर पढ्दैछौँ, कुन चाहिँ कन्ट्रीमा गर्दैछ, कहाँनिर हुँदैछ, हाम्रो इन्डियाको कुन चाहिँ आइसिआर इन्स्टिट्युटले चाहिँ यो अर्ग्यानिक फिसरिज टेकअप गर्दैछ, उनीहरूको त्यो टेक्नोलोजी के छ, त्यो ल्याबमा भएको टेक्नोलोजीलाई फिल्डमा कसरी उतार्ने, अब त्यसमा हामी चर्चा गर्दैछौँ है अब एक्सपर्ट्सहरूसँग. सो यसमा हाम्रो टार्गेट चाहिँ के छ भने, अब अर्ग्यानिक भन्दा अब सजिलो कि अब सिक्किम त अर्ग्यानिक फर्स्ट अर्ग्यानिक स्टेट भनेर भन्ने चिनिन्छ, तर अब त्यो एग्रिकल्चरमा हुँदैछ, उनीहरूको काम हुँदैछ, राम्रै काम हुँदैछ. फिसरिजमा कसरी गर्ने, अर्ग्यानिक कसरी गर्ने, त्यसको एकदम ठुलो च्यालेन्जेस छ, तर पनि अब हामी त्यसमा अब लागि परिरहेको छौँ है. हाम्रो अब यसमा हामीले 3 सालको स्ट्राटेजिक एक्सन प्लान बनाइसकेको छौँ. इभन एसओपी जुन चाहिँ स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडियर हुन्छ, त्यो पनि हामीले प्रोटोकल त्यो पनि बनाइसकेको छौँ इन हाम्रो विथ रेफरेन्स टु एनपिओपी भन्ने चाहिँ नेसनल प्रोग्राम अन अर्ग्यानिक भनेर भनिन्छ, त्यसको रेफरेन्समा हामीले फिसरिजको लागि बनाएको छौँ. सो द्याट हेज बिन अलरेडी सेन्ट टु हामीले यता गभर्मेन्ट अफ इन्डिया पठाएको छौँ, एसओपी र 3 इयर्सको स्ट्राटेजिक प्लान. त्यसमा के के हुनु भने, राइट फ्रम प्रडक्सनदेखि लिएर, कल्चरदेखि लिएर, प्रडक्सनदेखि लिएर, मार्केटिङदेखि लिएर, ब्रान्डिङ, सर्टिफिकेसन, सबै त्यसमा डिटेल छ हामीले पठाएको छ. सो इट्स अन अब उहाँहरूकोमा छ, उहाँहरूले भेरिफाई गर्दै होला. वन्स इट गेट्स अप्रुभ त्यहाँबाट चाहिँ वी क्यान स्टार्ट इम्प्लिमेन्टिङ. सो हाम्रोमा अहिले टार्गेट के गरेको छ भने चाहिँ एन्टायर सोरेङ डिस्ट्रिक्टलाई गर्ने, टु स्टार्ट विथ हामीले लुङ्गियम दरन्दिन भन्ने एउटा जग्गा छ, त्यो जग्गामा हामीले पाइलट बेसिसमा स्टार्ट गरेको छौँ. त्यो क्लस्टरमा सकेपछि एउटा थाम्बुङ भन्ने जग्गा छ, थाम्बुङमा पनि हामी स्टार्ट गर्दैछौँ. अब त्यसरी हामी इन्टायर बिस्तारै एक्सप्यान्ड गर्दै इन्टायर सोरेङ डिस्ट्रिक्टलाई फर्स्टमा गर्ने है. अन्त हाम्रो टार्गेट चाहिँ के राखेको छ भने चाहिँ बाई 2031 अर्ग्यानिक फिस प्रडक्सन चाहिँ तपाईँको 100 मेट्रिक टनसम्म चाहिँ निकाल्ने हाम्रो चाहिँ हाम्रो टार्गेट छ.
1: उत्पादन भएको हुनु पर्यो.
0: हजुर, अब टार्गेट हाम्रो छ है राज्यबाट, खालि अर्ग्यानिक मात्रै, अरू त मैले तपाईँलाई भनिहालेँ 1070 त छ, चलिरहेको छ होइन. अर्ग्यानिक चाहिँ किनभने अर्ग्यानिक भनेपछि तपाईँको अब त्यसमा आइहाल्यो एकदम त्यसले गर्दा अब हामी पनि पछि हाल्नु भएन है. अब हामी बिङ रेस्पोन्सिबल डिपार्टमेन्ट रेस्पोन्सिबल होइन, अब हामी पनि एउटा अफिसर्सहरू भएर है हाम्रो फार्मर्सलाई त राम्रो रिस्पोन्स दिनु पर्यो नि, राम्रो रिकमेन्डेसन दिनु पर्यो. त्यस्तो छ सर,
1: छ त अफिस छ
0: नि, उहाँहरू छैन, हामी पनि छैनौँ. अब हामीले

0: स्यालेरी पाएको त के छ होइन सर, अब स्यालेरी त्यतिकै खानु पनि हामीलाई मजा आउँदैन है, उहाँहरूको के उहाँको आम्दानी हुँदैछ, दुग्ना आम्दानी हुँदैछ भने पनि आफूलाई पनि खुसी लाग्छ र आफूलाई पनि अब ढुक्कै लाग्छ कि मैले गरेको कामले गर्दा उहाँहरूको पनि एउटा के भलो हुँदैछ, आफूलाई पनि त्यहाँ ढुक्कै नत्र त किन होइन सर।
1: र सर, यो जति पनि माछा पालक किसानहरू हुन्छ नि, कस्तो जग्गामा चाहिँ सुइटेबल हुन्छ यो ट्राउट फार्मिङ, वेदर कस्तो हुनुपर्छ, टेम्परेचर कतिको हुनुपर्छ, यसबारे पनि प्रकाश पारिदिनुहोस् न।
0: अब अघि मैले भन्थेँ अब ट्राउटको त अब चिसो जग्गामै हो है, हाम्रो सिक्किममा त छ प्रायः प्रायः जग्गा चिसै हो है, तर हाम्रो औल भेक पनि छ नि है, तल लोवर बेल्ट भनिन्छ जसलाई, त्यहाँ चाहिँ हामीले कार्प मात्रै गर्न सकिन्छ, कार्प प्लस एउटा रङ्गिन माछाहरू अर्नामेन्टल फिस भनिन्छ त्यसको गरिन्छ। अहिले हाम्रो सिक्किम अर्गेन ए अर्नामेन्टलको पनि धेरै फार्मर्सहरू हामीसँग जोडिसक्नु भएको छ, उहाँलाई पनि हामीले स्किम्स छ, विभिन्न स्किम्स विभिन्न एक्टिभिटिजबाट हामीले उहाँलाई फाइनेन्सियल प्लस टेक्निकल हामीले सपोर्ट दिइरहेको छौँ है। हाम्रो थुप्रो भएको छ नाम्चीमा, तपाईँको यो तल के भन्छ रम्फूमा, जोरथाङपट्टि निकै उहाँले आफ्नो आफ्नो आउटलेट पनि खोलेर अहिले बजारतिर छ है। सो आई डोन्ट थिङ्क हामीले खालि ट्राउटमा मात्रै फोकस गरेको छ है, हामीले अझै हाम्रो एक्सप्यान्ड एरिया एक्सपेन्सन गर्दैछौँ, स्पेसिस डाइभर्सिफिकेसन पनि गर्दैछौँ है। सो हाम्रो चाहिँ अब्जेक्टिभ त्यही छ कि कसै पनि नछुटोस् न है, अब खालि ट्राउटलाई मात्रै फोकस गरेको, नो डाउट ट्राउटमा हामी फोकस गर्नै पऱ्यो किनभने हाम्रो मेन अब त्यही हो, एकदम हाई भ्यालु फिस है, एकदम महँगो माछा हो। सो इन्टायर नर्थ इस्टमा हाम्रो एउटा विकसित भारत भनेर अब 2047 छ अब आउँदैछ है, अब सबैले आफ्नो आफ्नो भिजन डकुमेन्ट रेडी पार्दैछ नि, त्यसरी पहिला विकसित राज्य हुनु पऱ्यो त्यहाँ मात्रै त विकसित भारत भनिन्छ होइन। सो त्यहाँ हामी पनि अब इन कोलाबोरेसन विथ प्लानिङ डिपार्टमेन्ट है, हामीले पनि अब आफ्नो भिजन डकुमेन्ट स्टार्ट गर्दैछौँ होइन, त्यसमा अब हामीले धेरै कामहरू हामीले आफ्नो रोड म्याप तयार गरेको छौँ, त्यो पनि हालेको छौँ, त्यो पनि हामीले हामी आउँदो दिनमा हामी उयो गर्नेछौँ।
1: विशेष गरेर ट्याङ्की बनाउँदा कति बाई कतिको हुनुपर्छ, जग्गा कस्तो हुनुपर्छ, अनि पानी कन्टिन्यू आउने हुनुपर्छ पर्दैन, र चारो चाहिँ कस्तो प्रोभाइड गर्न सकिन्छ, यसबारे पनि छोटकरीमा जानकारी दिनुहोस् न।
0: अब यो ट्याङ्की बनाउँदाखेरि चाहिँ अब हामीले एज पर द गाइडलाइन्स अफ स्किमै गर्नु पऱ्यो, तर यो गाइडलाइन्स बनाउँदाखेरि भारत सरकारको हाम्रो मन्त्रालयले सबै डिपार्टमेन्ट आफ्नो आफ्नो इनपुट्स माग्छ, किनभने अरुणाचलको जग्गा जमिन र त्यहाँको फार्मर्स राम्रो यहाँको मिल्दैन नि है, त्यसले गर्दा आफ्नो आफ्नो स्टेटको आफ्नो आफ्नो इनपुट जान्छ। सो हाम्रोमा चाहिँ अब हाम्रो वी आर भेरी मार्जिनल फार्मर्स हुन्छ है, अब त्यो स्मल स्केल फार्मर्सहरू छ एज अफ नाउ अहिले होइन, बिस्तारै बिस्तारै कमर्सियल चाहिँ हुँदैछ उनीहरू। सो अहिले के छ भने 17x2 मिटरको ट्याङ्की हुनु पऱ्यो होइन, लम्बाइ 17x2 मिटरको तपाईँको ब्रेथ हुनु पऱ्यो, त्यसमा तपाईँको स्टकिङ ट्राउट हामीले गर्छौँ, 2000 बच्चा हामीले बुर्रा जुन चाहिँ त्यो हामी स्टकिङ गरिदिन्छौँ, त्यो गरिसकेपछि हामीले उहाँलाई फिड पनि चारो जुन चाहिँ छ त्यो एउटा फर्मुलेटेड फिड भनिन्छ, जसमा चाहिँ फर्मुलेटेड भन्नको कारण किन भनिन्छ भने त्यसमा चाहिँ प्रोटिन कार्बोहाइड्रेट र लिपिड चाहिँ एकदम फर्मुलेटेड वेमा चाहिँ बनाएर चाहिँ उहाँलाई यो गरेको हुन्छ, दिएको हुन्छ, जुन चाहिँ खुवाउनुले चाहिँ अब उहाँहरूको एकदमै ग्रोथ अब माछाको ग्रोथ राम्रो हुन्छ, त्यसले गर्दा त्यो चाहिँ हामी एक सालको लागि दियो, कन्स्ट्रक्सन कस्ट पनि हामी दिन्छौँ प्लस चारोको फिडको पनि कस्ट दिन्छौँ, त्यो चाहिँ एक सालको लागि हो। सो आफ्टर वान इयर चाहिँ उहाँले जति आफ्नो आमदानी भने त्यसैबाट उहाँले रिभल्भिङ फन्ड निकालेर गर्नुपर्ने हुन्छ,
1: त्यो सँगसँगै बच्चा पनि दिनुहुन्छ,
0: बच्चा पनि दिन्छ
1: बादमा चाहिँ फेरि आफ्नै
0: यस। त्यसको बाद पनि उहाँ अब केसिसी भन्ने एउटा स्किम छ, किसान क्रेडिट कार्ड होइन, त्यसबाट पनि तपाईँ वर्किङ क्यापिटल पाइहाल्नुहुन्छ, तपाईँको 2 लाखसम्म त तपाईँको कोलेट्रल फी हो त्यसबाट हो, तपाईँको केही मर्टगेज गर्नु परेन, 2 लाख त तपाईँले पाइहाल्नुहुन्छ त्यसबाट, प्लस अझै तपाईँको टाइमली पेमेन्ट गर्नुभन्दा 7% रेट अफ इन्ट्रेस्ट हो त्यतिको पाइन्छ, तर तपाईँले अझै टाइमली पेमेन्ट गर्नुभन्दा 3% अझै सबभेन्सन छ त्यसमा, सो यु हेभ टु पे ओन्ली 4%। यति राम्रो पनि अब उहाँलाई स्किम छ है।
1: सर, उत्पादन भएको माछाहरू बिक्रीको लागि चाहिँ विभागको कस्तो,
0: अब यसमा कस्तो छ भने अब एज अफ नाउ अहिले हाम्रोमा त्यस्तो मार्केटिङ लागि प्रब्लम छैन, किनभने हाम्रोमा जति नै प्रडक्सन हुँदैछ त्यो चाहिँ हाम्रो राज्यमै बिक्री हुँदैछ, हामीले प्लस अब जिल्ला 6 जिल्लामा हामीले डोमेस्टिक फिस मार्केट भनेर गभर्मेन्ट अफ इन्डियाको सपोर्टमा फन्डिङमा हामीले बनाइ पनि दिएको छौँ है, त्यसले गर्दा उहाँले आफ्नो मार्केट त्यहाँ आफ्नो प्रडक्ट त्यहाँ लगेर पनि बेच्न सक्नुहुन्छ। सो मार्केटिङको लागि एज अफ नाउ त्यस्तो प्रब्लम छैन, प्लस अब तपाईँको ट्राउट त अब 800 रुपियाँ केजी हो है, तपाईँको अब मान्छे किन्नेले 1200 किनिरहेको छ, अब बिचरा हाम्रो फार्मर्सले अब
1: यस
0: यस प्लस अब तपाईँलाई एउटा म भन्छु 1070 metric ton हाम्रो प्रडक्सन भयो है, अब हाम्रो अझै हाम्रो तलबाट इम्पोर्ट कति हुँदो रहेछ, हामीले इम्पोर्ट जब हाम्रो विभाग भयो, पहिला त हामी एनिमल हस्बेन्ड्रीको अन्डरमा थियौँ नि, त्यति बेला त अब हाम्रो डाइरेक्ट ट्रेड मात्रै थियौँ है, एउटा सानो सेक्सन, तर हामी 2024 एउटा विभाग भयो। सो हामीले के गर्यौँ भने चेकपोस्टमा 2 चेकपोस्ट मल्ली र रम्फू चेकपोस्टबाट हामीले अब त्यसमा पनि अब एन्ट्री कति हुँदैछ त इम्पोर्ट, किन हाम्रो माछाहरू त छ बेच बिक्री हुँदैछ तर अझै इम्पोर्ट त हुँदैछ नि त, यहाँनिर त अब कत्ला रौ मृगल जुन चाहिँ पाइन्छ त्यो त हाम्रो फार्मर्सले त प्रडक्सन गरेको छैन, हाम्रो त ग्रास कार्पहरू पनि गर्दैछ ट्राउट गर्दैछ, तर अरू अन्य माछाहरू कहाँबाट आउँदैछ भनेर इम्पोर्ट हुँदैछ नि त त्यो माछा, सो अहिले हाम्रो अहिलेको रिसेन्ट हेर्दा डेटा हेर्दाखेरि 631 मेट्रिक टन चाहिँ इम्पोर्ट हुँदै रहेछ. द्याट मिन्स अझै हाम्रोमा त स्कोप छन्, अपर्च्युनिटी छ नि त, फार्मर्सकोमा डल्लै छ नि त, सेल्फ सफिसियन्ट हुनुको लागि
1: पानी
0: पनि छ, एकदम चान्स पनि, अपर्च्युनिटी पुरा छ नि सर. अब
1: हाम्रोमा
0: हजुर, हाम्रोमा च्यालेन्जेस भनेको खालि हाम्रोमा सिक्किममा ल्यान्ड मात्रै है, एकदम भिरालो

0: जमिन भएकोले गर्दा ठुल्ठुलो कमर्सियलमा बनाउनु सकिँदैन, फ्ल्याट ल्यान्ड छैन, कन्स्ट्रक्सन पनि साह्रो है, त्यसले गर्दा अब भल पहिरो आइबस्ने, त्यसले गर्दा त्यति मात्रै. तर च्यालेन्जेस दुई तिनवटा होला, एक दुईवटा होला, तर त्यो हाम्रो अपर्च्युनिटी हेर्नु पऱ्यो नि, है अपर्च्युनिटी अझै बेसी छ नि त हाम्रोमा.
1: हजुरले यति राम्रा जानकारीहरू राखिदिनुभयो है. जति पनि सिक्किम राज्यका मत्स्य पालक किसानहरू हुनुहुन्छ उहाँहरूको लागि विभिन्न स्किम्सहरू जस्तै पिएम मत्स्य सम्पदा योजना विशेष गरेर यसमा प्रकाश पारिदिनुभयो. र सर जाँदा जाँदै जति पनि आकाशवाणी गान्तोक सुनेर बस्नुभएका अति आदरणीय श्रोताहरू हुनुहुन्छ, पढे लेखेका विशेष गरेर शिक्षित भाइ बहिनीहरू हुनुहुन्छ, उहाँहरूलाई विभागको तर्फबाट सल्लाह अनि सुझाउ दिनुपर्दा कस्तो सल्लाह र सुझाउ दिन चाहनुहुन्छ यो पनि छोटकरीमा प्रस्तुत गरिदिनुहोस् न.
0: म त अब बिङ अब पहिलादेखि फिसरिज ब्याकग्राउन्डकै भएर है, पढ्नु पनि फिसरिजमा पढियो, काम पनि फिसरिज डिपार्टमेन्टमै लागियो है. हाम्रो बाजे पनि पहिला एज अ हबी माछा मार्ने खोलाम गएर त्यस्तो है, तर अहिले हाम्रो त्यो डल्टल सिनेरियो चेन्ज भएको छ है. अब एउटा माछा मार्ने र माछा पाल्ने हबीदेखि एकदम एउटा यो इन्कम जेनेरेटिङ एउटा होइन भेन्चरमा आएको छ है, फिस फार्मिङ. सो हाम्रो एजुकेटेड हाम्रो अनइम्प्लोइड होइन भाइ बहिनीहरू या दाजुभाइ दिदीहरू जति पनि हुनुहुन्छ उहाँलाई भन्छु कि खालि गभर्मेन्टको यो नोकरी मात्रै नहेरौँ है. तपाईँहरू पढेको हुनुहुन्छ है, तपाईँलाई बुझ्ने हुनुहुन्छ, अझै तपाईँको जति पढेको नलेजलाई अब हाम्रो फार्मिङमा हाल्नुहोस् है. अब किनभने हाम्रो फार्मिङ मासेर सकिसक्यो, एग्रिकल्चर गर्ने खेताला पाइँदैन. अब त्यो खेताला गर्ने पनि त्यो त पहिलाको प्रिमिटिभ वे अफ एग्रिकल्चर भयो, अहिले त मोडर्न टेक्निक्स आएको छ, मोडर्न टेक्नोलोजी छ होइन, त्यसले गर्दा तपाईँ त मजाले बसी बसी पनि एग्रिकल्चर गर्न सक्नुहुन्छ नि त, फिस फार्मिङ पनि बसी बसी गर्न सक्नुहुन्छ. त्यो पुरै खेताला के अरे हलो जोतेर त्यो गर्नुपर्ने होइन, त्यस्तो छैन. सो यदि भन्छ कि हाम्रोमा स्किम्सहरू छ है, इन्ट्रेस्टेड जति पनि हुनुहुन्छ आउनुहोस् विभागमा. हाम्रो छवटा जिल्लामा हाम्रो डिस्ट्रिक्ट फिसरिज अफिस छ, उहाँ जानुहोस्, सम्पर्क गर्नुहोस्. अन्त तपाईँलाई थप जानकारी के चाहिएको छ, अझै तपाईँले हाम्रो फिल्ड स्टाफलाई पनि भेट्न सक्नुहुन्छ, जिपियु लेभलमा छ, ब्लक लेभलमा छ है, उहाँहरूकोबाट जानकारी लिनुहोस्. अन्त हाम्रो फिसरिज सेक्टरलाई सिक्किममा चाहिँ अझै अघि बढाउनु लागि तपाईँ आउनुहोस्, अघि आउनुहोस् त्यति भन्छु. साथसाथै एउटा सानो मेरो एउटा इन्फर्मेसन चाहिँ, अब योपालि हाम्रो यो चिरबिरे टार जोरथाङ र मल्लीको बिचमा छ चिरबिरे. सो यसमा योपालि के हुँदैछ भने चाहिँ चिरबिरे रिभर फेस्ट भनेर 25, 26, 27 सेप्टेम्बरमा एउटा ग्रान्ड इभेन्ट राख्दैछौँ इन कोलाबोरेसन विथ सिक्किम एङ्गलर्स एसोसिएसन. हाम्रो किनभने यो हाम्रो एङ्गलिङ कम्पिटिसन होस् या फिसमेन आयो त हाम्रो एनुअल क्यालेन्डरमा हाम्रो त इभेन्टै हो यो डिपार्टमेन्टको होइन. सो योपालि एउटा चिरबिरे रिभर फेस्ट भनेर हाम्रो छ, यो चाहिँ हामी डिपार्टमेन्ट साथसाथै सिक्किम एङ्गलर एसोसिएसन है उहाँहरूले गर्नुभएको होइन. सो यसमा चाहिँ उहाँको 25th इयर्सको अब सेलिब्रेसनको लागि उहाँले यो एउटा इभेन्ट राख्नुपर्छ भनेर, यस सिल्भर जुब्लीको उहाँले राख्नुपर्छ भनेर हामीले मिटिङहरू राख्यौँ, गऱ्यौँ. सिएम साहबलाई पनि हामीले प्रपोजलहरू राख्यौँ है, उहाँ पनि एकदम खुसी हुनुभएर उहाँले पनि अप्रुभल दिनुभएको. सो यसमा अब हाम्रो जति पनि श्रोताहरू छ है उहाँलाई जानकारी दिन्छु कि तपाईँ आउनुहोस् है, एउटा हाम्रो वेबसाइट पनि छ chirbirerivorfest.com भनेर, उहाँ जानुहोस्, तपाईँले के के एक्टिभिटिज त्यहाँ हुँदैछ, तपाईँको माछा अब एङ्गलिङ मात्रै नभएर पटेरी भयो, योगा भयो, तपाईँको लाइभ म्युजिक भयो, क्याम्पिङ भयो है, टेन्ट लगाएर बस्नु होइन, बस अरू सबै छ, तपाईँको बेकिङ भयो, बेकरी सबै, 3 डेजको इभेन्ट छ. आउनुहोस् एकदम, तपाईँको यो के अरे रेजिस्ट्रेसन गर्ने पनि तपाईँको त्यो वेबसाइटमा पाइहाल्नुहुन्छ. आउनुहोस्, मजा गर्नुहोस्, फ्यामिलीसँग आउनुहोस् है, त्यति नै भन्नु चाहन्छु.
1: हजुरले अति बहुमूल्य समय निकालेर आफ्नो विभागका जति पनि पहलहरू छन् है, स्किम्सहरू छन्, जो चाहिँ माछा पालक कृषकहरूको लागि एकदमै लाभदायक छ, यसबारे प्रकाश पारिदिनु भयो. र यसको लागि हामी आकाशवाणी गान्तोकको तर्फबाट हजुरलाई धेरै धेरै धन्यवाद.
0: थ्याङ्क यू सो मच.
2: आकाशवाणी गान्तोकको हरिकुमार राईबाट प्रादेशिक समाचार सुन्नुहोस्.

मुख्यमन्त्री प्रेम सिंह तामाङले आज राष्ट्रिय खेलकुद दिवसको अवसरमा प्रख्यात हकी खेलाडी मेजर ध्यानचन्दको जन्म जयन्तीको सम्झना गर्दै खेलाडी प्रशिक्षक खेल उत्साही र सिक्किमका जनतालाई शुभकामना व्यक्त गर्नुभएको छ। त्यसै गरी मुख्यमन्त्रीले सिक्किम लोकसेवा आयोगका सदस्य मिलन कुमार सुब्बालाई सिक्किम लोकसेवा आयोगका अध्यक्ष नियुक्त हुनुभएकोमा हार्दिक बधाई दिनुभएको छ। श्री तामाङले श्री सुब्बाको सक्षम नेतृत्वमा आयोगले सार्वजनिक सेवामा योग्यता, पारदर्शिता, निष्पक्षता र निष्ठाको उच्चतम मापदण्डलाई निरन्तर कायम राख्ने विश्वास व्यक्त गर्नुभएको छ। सिक्किम कमर्स चेम्बर अफ कमर्सले केन्द्रीय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीलाई राष्ट्रिय राजमार्ग 10 को पुनर्स्थापना र दीर्घकालीन स्तरोन्नतिका लागि तत्काल कदम चाल्न आग्रह गरेको छ। च्याम्बरले सिक्किमसँग जोडेको प्रमुख सडकलाई आर्थिक, सामाजिक र रणनीतिक जीवनरेखा भनेर

वर्णन गरेको छ। श्री गडकरीलाई बुझाइएको ज्ञापन पत्रमा चेम्बरले रम्फू र सिङताम बीचको 10 माइल अर्थात् बर्दाङ खण्डमा यातायात तत्काल पुनस्थापनाको माग गरेको छ। चेम्बरले करिडोरका लागि दीर्घकालीन लचिलोपन योजना तयार गर्न सडक यातायात तथा राजमार्ग मन्त्रालय, HNIDCL, BRO, भारतीय भूगर्भ सर्वेक्षण र सिक्किम सरकारका प्रतिनिधिहरू सम्मिलित उच्च स्तरीय प्राविधिक कार्यदलको गठन गर्न प्रस्ताव राखेको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङले सुश्री कुञ्जाङ छोकीलाई संयुक्त राज्य अमेरिकाको समुद्र यात्रामा निस्केकीमा शुभकामना व्यक्त गर्नुभएको छ, जहाँ उनले हार्वर्ड विश्वविद्यालय, MIT र अन्य प्रतिष्ठित संस्थानहरूमा कार्यशाला र शैक्षिक कार्यक्रमहरूमा भाग लिनेछिन्। उनले विश्वव्यापी मञ्चमा सिक्किमको प्रतिनिधित्व गर्दै राज्यको नवीन चार्टर स्कुल पहलहरू प्रदर्शन गर्नेछन्, साथै विश्वस्तरीय शैक्षिक अभ्यासहरूमा बहुमूल्य अन्तर्दृष्टि प्राप्त गर्दै हाम्रा दृष्टिकोण र अनुभवहरू साझा गर्नेछिन्। गेजिङ जिल्लाको खेलकुद तथा युवा मामिला विभागले प्रख्यात हकी आइकन मेजर ध्यानचन्दको जन्म जयन्तीको सम्झनामा गेजिङ क्योङसा स्टेडियममा जिल्ला स्तरीय राष्ट्रिय खेलकुद दिवस 2026 सफलतापूर्वक मनाएको छ। शारीरिक तन्दुरुस्ती, खेलकुदको भावना र स्वस्थ प्रतिस्पर्धालाई प्रवर्धन गर्न यो खेलकुद कार्यक्रम र प्रदर्शनहरूको श्रृङ्खला आयोजना गरिएको हो। शारीरिक तन्दुरुस्ती, खेलकुदको भावना र स्वस्थ प्रतिस्पर्धालाई प्रवर्धन गर्ने यो खेलकुद साँच्चै नै प्रशंसनीय रहेको छ। महान भारतीय खेलाडी मेजर ध्यानचन्दको जन्म जयन्तीको सम्झनामा र स्वास्थ्य जीवनशैली प्रवर्धन गर्न आज पाक्किम जिल्ला खेलकुद तथा युवा मामिला विभागले खेलेका भारत जितेका भारत विषयमा सेन्ट जेभियर्स स्कुल मैदानमा जिल्ला स्तरीय राष्ट्रिय खेलकुद दिवस 2026 मनायो। सिक्किम सरकारको पर्यटन तथा नागरिक उड्डयन विभागले 1 सेप्टेम्बर 2026 पर्यटन सम्बन्धी सेवाहरूलाई सरल र डिजिटलाइज गर्न ठुलो परिवर्तनहरूको घोषणा गरेको छ। होटल, रिसोर्ट, होमस्टे, बेड एन्ड ब्रेकफास्ट सर्भिस, अपार्टमेन्ट, हलिडे होम र रेस्टुरेन्टहरूको दर्ताका लागि आवेदनहरू सिङ्गल साइन अन पोर्टल मार्फत अनलाइन स्वीकार र प्रोसेस गरिनेछ। ब्याङ्क रसिद प्रणाली पनि बन्द गरिनेछ, अनलाइन भुक्तानी सुरु गरिनेछ। ट्राभल एजेन्ट, साहसिक भ्रमण अपरेटर, फोटोग्राफर, गाइड र कुक लगायत अनलाइन उपलब्ध नभएका सेवाहरूको लागि अफलाइन आवेदन जारी रहनेछ। यद्यपि भुक्तानी क्युआर कोडहरू मार्फत गरिनेछन् अनि डिजिटल रसिदहरूले भुक्तानीको प्रमाणको रूपमा काम गर्नेछन्। गेजिङ जिल्लाको खेचीबुरी क्षेत्रमा गए राति परेको भारी वर्षाका कारण माथिल्लो भागबाट आएको ठुलो भलले पर्यटन विभागको एउटा भवनलाई क्षति पुर्याएको छ। त्यस भवनमा हाल होमस्टे सञ्चालन भइरहेको थियो। ठुलो मात्रामा आएको भलले भवनको संरचनामा गम्भीर क्षति पुर्याएको जानकारी प्राप्त भएको छ। पश्चिम सिक्किमको योक्सम निवासी रेणुका बस्नेत छेत्रीले UGC नेट परीक्षा राम्रो प्रतिशतका साथ सफलतापूर्वक उत्तीर्ण गर्नका साथै हालै उत्तर पूर्व राज्य स्तरीय योग्यता परीक्षा पास गरेकी छिन्। सुश्री छेत्रीले तादुङ स्थित नरबहादुर भण्डारी सरकारी कलेजबाट स्नातकोत्तर अनि सिक्किम केन्द्रीय विश्वविद्यालयबाट स्नातकोत्तर र MPhil डिग्री पुरा गरेकी छिन्। उनी हाल सिक्किम केन्द्रीय विश्वविद्यालयमा विद्यावारिधि गरिरहेकी छिन्। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।

श्रोताहरूले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रलाई एफएम 103.5 मेगाहर्जमा र अब जानकारी दिइरहेको छौँ अहिलेको रहल साथै भोलिका अधिवेशनहरूमा प्रसारण हुने कार्यक्रमहरूको संक्षिप्त विवरण अहिले 6:50 सुन्नुहुनेछ प्रादेशिक समाचार 7 बजे साप्ताहिक पत्रोत्तर कार्यक्रम डाक पुतली भुटानी कार्यक्रम 7:45 8 बजे प्रस्तुत गर्नेछौँ फिल्म सङ्गीत 8:30 पार्वत्य ध्वनि यसबाहेक आकाशवाणीको दिल्ली केन्द्रबाट रिले गरी सुनाउनेछौँ 9:15 स्पटलाइट 9:30 युवा पत्रिका कार्यक्रम अनि राति 10 बजे सङ्गीतको अखिल भारतीय कार्यक्रम।

छ बजेर 20 मिनटमा भोलिको हाम्रो प्रभातकालीन अधिवेशन आरम्भ हुनेछ। 36मा भक्ति सङ्गीतको कार्यक्रम अर्चना 7 बजेर 5

मिनटमा शुभ प्रभातमा बिहानी सूचनामूलक जानकारीहरूको साथमा प्रस्तुत गर्नेछौ आधुनिक गीत। 8:30 कार्यक्रम रङ बिरङ्गीको संसार, 9:30 पवन राई नामदुङका मनका कुराहरू प्रस्तुत गर्नेछौ, 10:02 फोन इन कार्यक्रम कुरै कुरामा, 11:00 आकाशवाणीको दिल्ली केन्द्रबाट रिले गरी सुनाउनेछौ माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीको मन की बात, जसको लगतै पछि मन की बातको नेपाली भाषानुवाद प्रस्तुत गर्नेछौ। यसरी नै 12:05 फार्मेसी फिल्म संगीतको कार्यक्रम तपाईँको अनुरोधमा मेलोडी टाइम, 12:30, 1:02 सादा झै तिब्बती कार्यक्रम, 2:30 प्रस्तुत गर्नेछौँ लोक तथा आधुनिक गीत, अपरान्ह 3:00 फिल्म संगीत, 3:20 कार्यक्रम विश्वमा हामी, 4:00 सामूहिक गायन अनि पाठ बाल बगैँचा, 4:30।

फिल्म संगीतको कार्यक्रम जय जवान साँझ 5:05 पाश्चात्य संगीतको कार्यक्रम इभिनिङ मेलोडिज 5:30 6:10 साप्ताहिक कार्यक्रम बोल्छ चियाबारी जसमा नरबहादुर राईसितको वार्तालाप विषय रहेको छ चिया बगान बन्द हुनको मुख्य कारणहरू 7 कार्यक्रम कथा सारथी 8 प्रस्तुत गर्नेछौ माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीको मन की बातको नेपाली भाषानुवाद 8:30 लोकगीत यसबाहेक आकाशवाणीको दिल्ली केन्द्रबाट रिले गरी सुनाउनेछौ 9:15 स्पोटलाइट अनि राति 10 संगीतको अखिल भारतीय कार्यक्रम सुन्दै हुनुहुन्थ्यो अहिलेको रहल साथै भोलिका अधिवेशनहरूमा प्रसारण हुने कार्यक्रमहरूको संक्षिप्त विवरण

अब सुन्नुहोस् मौसमको साधारण विज्ञप्ति। पश्चिम बंगाल, निम्न हिमालाञ्चल लगायत सिक्किमका केही क्षेत्रहरूमा हल्का वृष्टि भयो। जलपाइगढी अनि अलिपुरद्वारमा 3 सेन्टिमिटर वर्षा रेकर्ड गरियो। मंगनमा 2 सेन्टिमिटर अनि नाम्ची अनि अलिपुरद्वारमा 1-1 सेन्टिमिटर वर्षा रेकर्ड गरियो। आउँदो 2 सेप्टेम्बरसम्म यी सबै क्षेत्रहरूमा हल्कादेखि गर्जनसहित वर्षा हुने सम्भावना रहेको छ।

0: हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ। अब सुन्नुहोस् प्रादेशिक समाचार।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। अब प्रादेशिक समाचार रोशनी छेत्रीबाट सुन्नुहोस्। पहिले मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि बिहान 11 बजे आकाशवाणीको मन की बात कार्यक्रममा देश विदेशका मानिसहरूसित आफ्ना विचार साझा गर्नुहुनेछ। नेपालमा विनाशकारी बाढीमा मर्नेहरूको संख्या 626 पुगेको छ। पश्चिम बंगालबाट 37 जना सहित 2000 भन्दा बढी मानिसहरू निखोज छन्। देशभरि आज महान हकी खेलाड़ी मेजर ध्यानचन्दको जयन्तीको अवसरमा राष्ट्रिय खेल दिवस मनाइन्दैछ। यस अवसर मुख्यमन्त्री शुभेन्दु अधिकारीले 13 जना सफल खेलाड़ीहरूलाई नियुक्ति पत्र प्रदान गर्नुभएको छ। सिलीगुड़ी नगर निगमका आयुक्त तथा खाद्य निरीक्षकहरूले संयुक्त अभियान चलाएर खाद्य सामग्रीहरू बनाउने कारखानाहरूमा स्वच्छता, शुद्धता तथा गुणवत्ताको जाँच शुरू गरेका छन् र मौसम विभागले आगामी 3 दिनसम्म उत्तर बंगालका विभिन्न भागहरूमा मुसलधारे वर्षा हुने पूर्वानुमान गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि बिहान 11 बजे आकाशवाणीको मन की बात कार्यक्रममा देश विदेशका मानिसहरूसित आफ्ना विचार साझा गर्नुहुनेछ। यो मासिक रेडियो कार्यक्रमको 137 संस्करण हुनेछ। कार्यक्रमको प्रसारण आकाशवाणी र दूरदर्शनका सबै च्यानल, एआईआर न्यूजको वेबसाइट र न्यूज अन एयर मोबाइल एपमा पनि गरिनेछ। यसका साथै मन की बात कार्यक्रम एआईआर न्यूज, डीडी न्यूज, प्रधानमन्त्री कार्यालय र सूचना तथा प्रसारण मन्त्रालयको युट्युब च्यानलहरूमा पनि गरे

0: हिन्दी प्रसारणको लगत्तैपछि आकाशवाणीबाट क्षेत्रीय भाषाहरूमा पनि यो कार्यक्रम प्रसारित गरिनेछ। नेपालमा विनाशकारी बाढीबाट मृतकहरूको संख्या 626 पुगेको छ भने 2000 भन्दा बढी मानिसहरू अझै पनि बेपत्ता छन्। प्रभावित क्षेत्रहरूमा राहत र उद्धार कार्य जारी छ। उद्धार गरिएका मानिसहरूलाई सुरक्षित स्थानहरूमा सार्ने काम भइरहेको छ। यसैबीच भारतले बाढी प्रभावित नेपाललाई मानवीय सहायता तीव्र पारेको छ। मानवीय सहायता सामग्रीका साथ तेस्रो विमान हिजो साँझ काठमाडौँ पुग्यो। विदेश मन्त्रालयले अहिलेसम्म 320 भारतीय नागरिकहरूसित सम्पर्क हुन नसकेको जनाएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले नयाँ दिल्लीमा मिडियासितको कुराकानीमा भारतीय मूलका करिब 100 अन्य मानिसहरूसित पनि सम्पर्क नभएको बताउनुभयो। सुन्नुहोस् एक रिपोर्ट।
1: श्री जसवालले भन्नुभयो, त्रिशुली एक जलविद्युत परियोजनामा कार्यरत 63 भारतीय नागरिकहरूलाई प्रभावित क्षेत्रबाट सुरक्षित बाहिर निकालिएको छ। श्री जसवालले चीनतर्फका लगभग 400 भारतीय नागरिक सुरक्षित रहेको र उनीहरूका परिवारसित सम्पर्कमा रहेको पनि बताउनुभयो। उहाँले भन्नुभयो, एक नियन्त्रण कक्ष पनि स्थापना गरिएको छ। काठमाडौँ र बेजिङ स्थित भारतीय दूतावासहरूले पनि 24 घण्टा हेल्पलाइन शुरू गरेका छन्। नियन्त्रण कक्षको टेलिफोन नम्बर यस प्रकार रहेको छ, 011-230-8871, 011-230-8879 र 011-230-1213। व्हाट्सएप नम्बर रहेको छ 9968291988 अनि इमेल रहेको छ situationroom@mea.gov.in। काठमाडौँ स्थित भारतीय दूतावासको आपतकालीन नम्बर रहेको छ +9779851316807, +9779709107500 र +9779813261117। बेजिङ स्थित भारतीय दूतावासको नम्बर रहेको छ +86185142849005। समाचार कक्षबाट म विश्व सुब्बा।
0: नेपालको रस्वामा भएको भीषण त्रासदीको प्रभाव बिहारमा पनि देखिन थालेको छ। नेपालको यस बाढी त्रासदीमा बगेका शवहरू बिहारसम्म पुगिरहेका छन्। आज बिहारको महाराजगंजमा नारायणी नदीको किनारामा 4 शवहरू उद्धार गरियो, जो नेपालबाट बगेर आएको बताइएको छ। 4 शवहरूमा 3 शव नानीहरूको रहेको छ। यसका साथै बाढीमा बगेर आएका मलवा, रुखपात, ढुङ्गा बालुवा आदि पनि थुप्रिन थालेका छन्। पश्चिम बंगाल सरकारले विदेश मन्त्रालयसित नेपालमा आएको बाढीमा बेपत्ता भएका राज्यका मानिसहरूको खोजी गर्न एक प्रतिनिधि मण्डल पठाउन अनुमति मागेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले अनुमति पाउने बित्तिकै काठमाडौँमा प्रतिनिधि मण्डल पठाइने बताउनुभयो। यसमा राज्यका एक मन्त्री, एक विधायक, एक महानिरीक्षक स्तरका पुलिस अधिकारी र भारतीय प्रशासनिक सेवाका एक वरिष्ठ अधिकारी सामेल हुनेछन्। हिजो साँझ भवानी भवनमा बेपत्ता व्यक्तिहरूका परिवारका साथ भर्चुअल बैठकपछि मुख्यमन्त्रीले यो जानकारी दिनुभयो। उहाँले पश्चिम बंगालबाट 37 बेपत्ता भएको बारे आधिकारिक जानकारी प्राप्त भएको बताउनु भएको छ। प्रादेशिक समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोशल मीडिया ह्यान्डल @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। समाचार सन्ध्यामा तपाईहरूलाई पुनः स्वागत छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले भन्नुभएको छ, खाद्य सुरक्षालाई लिएर खाद्य निरीक्षकहरूलाई दिएको आदेशको अब पालना सुरु भएको छ। सिलगढी नगर निगमका आयुक्त तथा खाद्य निरीक्षकहरूले संयुक्त अभियान चलाएर खाद्य सामग्रीहरू बनाउने कारखानाहरूमा स्वच्छता, शुद्धता तथा गुणवत्ताको जाँच सुरु गरेका छन्। सिलगढी फूड सेफ्टी विभागले आज सिलगढीको विभिन्न खाद्य निर्माण स्थलहरूको अचानक निरीक्षण गर्यो। निरीक्षण गर्दा सिलगढीको एक प्रख्यात मिठाई पसलमा खाने सरसमान बनाउने कम्पनीको कारखाना खाद्य सुरक्षा मानकहरूको उल्लङ्घन गरिएको भेटिएपछि त्यस कारखानालाई सिल गरी कानूनी कार्यवाही सुरु गरिएको छ। जाँचको क्रममा कारखानाहरूमा झिङ्गाहरू, फोहोर मैला थुप्रिएको तथा साफसफाइको कमी रहेको पनि भेट्टाइएको छ। कारखानामा खाद्य सामग्रीहरूमा झिङ्गा तथा अन्य कीटाणुहरू पनि भेटिएको जानकारी खाद्य मानक सुरक्षा सम्बन्धित खाद्य विभागका एक अधिकारीले बताएका छन्। सिलगढी नगर निगमका आयुक्त बिबी राय स्वयंले पनि सह शहरका विभिन्न ठाउँमा निरीक्षण गरिरहनु भएको छ। आउने चार पर्वमा मिलावटी तथा खराब खाद्य खरिद र बिक्रीमाथि रोक लगाउन

0: यो कार्यवाही सुरु भएको छ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज बीरभूम जिल्ला स्थित प्रसिद्ध तारापीठ मन्दिरको दर्शन पूजन गर्नुभयो। उहाँ आज तारापीठ पुग्नु भएको छ। हजारौंको संख्यामा मानिसहरूले उहाँको भव्य स्वागत गरे। तारापीठ माता सतीको आँखा झरेको ठाउँ हो अनि 52 शक्तिपीठहरू मध्ये एक हो। मुख्यमन्त्रीले राज्यवासीहरूको खुशियाली तथा सुख समृद्धि अनि शान्तिको कामना गर्नुभएको छ। 500 अनि 1000 रुपियाँको पुरानो नोटहरूको ठूलो खेप लिएर रेलगाडीमा यात्रा गरिरहेका एक युवकलाई सिलगढी जीआरपी अनि न्यू जलपाइगढी जीआरपीको पुलिसले पक्राउ गरेको छ। पुलिस सूत्रहरू अनुसार एक गोप्य सूचनाको आधारमा सिलगढी जीआरपीको एसओजी अनि एनजीपी जीआरपीको पुलिस टिमले हिजो न्यू जलपाइगढी स्टेशनमा अभियान चलाए। जाँचको अवधि पुलिसले संदिग्ध अवस्थामा आरोपीलाई पक्रेर सोधपूछ गरे अनि उसको ब्यागको जाँच गर्दा पुरानो 500 अनि 1000 रुपियाँको नोटको बिटा फेला पारे। आगामी 9 सेप्टेम्बरमा खरसाङको मन्टिभियट खेल मैदानमा हुने भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको स्थापना दिवसलाई लिएर केन्द्रीय समितिको सांगठनिक सभा खरसाङको नयाँ बजार स्थित सार्वजनिक भवनमा सम्पन्न भएको छ। अब मौसमको समाचारका साथ सन्ध्या शर्मा।
1: बंगालको खाडीमा फेरि नयाँ निम्न दबाव क्षेत्र विकसित हुने सम्भावना छ। यसको प्रभावले पश्चिम बंगालको व्यापक क्षेत्रमा हुरी बतासको क्रम जारी रहने अनुमान व्यक्त गरिएको छ। मौसम विभागले दक्षिण बंगालका केही जिल्लाहरूमा भारी वर्षा हुने चेतावनी जारी गरेको छ। कोलकातामा पनि वर्षा हुने सम्भावना छ भने उत्तर बंगालमा वर्षाको गतिविधि बढ्न सक्छ। मौसम विभाग अनुसार उत्तर बंगालमा पनि मुसलधारे पानी पर्ने सम्भावना व्यक्त गरिएको छ। भोलि जलपाइगुडीमा भारी वर्षा हुने सम्भावना छ भने सोमबार दार्जिलिङ कालेबुङ र अलिपुरद्वारमा 7-11 सेन्टिमिटरसम्म वर्षा हुन सक्छ।
0: देशभरि आज महान हकी खेलाडी तथा पद्मभूषण पुरस्कार विजेता मेजर ध्यानचन्दको जयन्तीको अवसरमा खेल दिवस मनाइँदैछ। यस अवसरमा उपराष्ट्रपति सीपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीले मेजर ध्यानचन्दलाई श्रद्धाञ्जली अर्पित गर्नुभयो। मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज राज्य सचिवालयमा आयोजित 15 राष्ट्रिय खेल दिवसको अवसरमा राज्यका कैयौं प्रतिष्ठित अनि पदक विजेता खेलाडीहरूलाई सम्मान जनाउनुभयो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिभावान पदक विजेता खेलाडीहरूलाई पुलिस र अन्य विभागमा नियुक्ति पत्र प्रदान गर्नुभयो। यस अवसरमा 13 प्रतिभावान खेलाडीहरूलाई सम्मानसहित नौकरीमा नियुक्ति पत्र प्रदान गर्नुभयो। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि बिहान 11 आकाशवाणीको मन की बात कार्यक्रममा देश विदेशका मानिसहरूसित आफ्ना विचार साझा गर्नुहुनेछ। नेपालमा विनाशकारी बाढीमा मर्नेहरूको संख्या 626 पुगेको छ। पश्चिम बंगालबाट 37 सहित 2000 भन्दा बढी मानिसहरू निको छन्। देशभरि आज महान हकी खेलाडी मेजर ध्यानचन्दको जयन्तीको अवसरमा राष्ट्रिय खेल दिवस मनाइँदैछ। यसका साथै समाचार पूरा भयो।

0: नमस्कार सर ठुलदाई, नमस्कार।
1: नमस्कार नमस्कार सुनके सिर बहिनी,
0: आज पनि हामी यहाँ स्टुडियोमा आइसकेका छौँ है। पत्रहरू थुप्रै छ श्रोताहरूले पठाउनु भएको र अबेर नगरौँ है, श्रोताहरू पर्खाइमा बसिरहनु भएको होला।
1: हजुर पढ्न सुरु गर्नुहोस्।
0: हजुर, र यो सबैभन्दा पहिलो पत्र मैले उठाएँ सुखबीर थापाज्यूको सिङ्गुली मिरिकबाट, र उहाँले लेख्नु भएको छ, महाशय सर्वप्रथम त हाम्रो डाकुतली कार्यक्रमको सञ्चालक आदरणीय ठुलदाई अनि सञ्चालिका हाम्रो चेली आदरणीय सुनकेश्रीजी लगायत हाम्रो डाकुतली कार्य कार्यक्रमलाई अति नै माया गर्नुहुने हाम्रो समस्त श्रोता वृन्दप्रति हार्दिक नमस्कार, माया सम्झना सादर प्रणाम। गत 2 अगस्त 2026 दिन सुकुना उष्मा प्रकाशन उर्मिला घिसिङ स्मृति साहित्य सम्मान अलङ्करण समारोह कार्यक्रममा सिलगढी साहित्य सम्मेलनबाट हाम्रो आकाशवाणी खरसाङका साप्ताहिक कार्यक्रम डाकपुतलीमा राम्रो राम्रो लेख कथा कविता गहकिलो प्रश्नहरू पठाउनु हुने हाम्रो सौरेनी रविन्द्रनाथ उच्चतर माध्यमिक विद्यालय अवकाश प्राप्त शिक्षक आदरणीय वंशीधर प्रसाद सरसँग त्यस कार्यक्रममा भेट भएर हामी दुई अत्यन्तै खुसी आनन्द महसुस गर्यौं। र आज पनि ठुलदाई दुईवटा प्रश्नको झटारो हानी पठाइरहेको छु, कृपया झर्को नमानी उत्तर दिनुहुन्छ कि भन्ने आशा साँचेको छु। ठुलदाई भनेर लेख्नु भएको छ है। र पहिलो प्रश्न छ उहाँको, विश्वमा अहिले घरी सबैभन्दा बढी जनसङ्ख्या भएको देश कुन हो? अर्को लेख्नु भएको छ, विश्वमा सबैभन्दा बेसी गर्मी हुने देश कुन ठाउँ हो? अर्को छ, पृथ्वीको पहिलो मानिसको नाम के हो? यसै सिलसिलामा बटुल बाटलबाट केही जानकारी कुराहरू लेखिरहेको छु। यी चिजहरूको समय बितिसकेपछि पनि कुनै अर्थै हुँदैन। पहिलो छ, ताला फुटाइसकेपछि भेटिएको चाबी काम लाग्दैन। अर्को छ, बिमारी बितिसकेपछि आएको डाक्टर काम लाग्दैन। यौन बितिसकेपछि गरिएको विवाह कुनै अर्थै हुँदैन। अनि अर्को लेख्नु भएको छ, प्राणीहरू कति दिन नखाई बाँच्न सक्छ? मानिस 22 दिनसम्म नखाई बाँच्न सक्ने रहेछ। त्यसरी नै गाई 6 दिनसम्म, बाघ 14 दिनसम्म, हात्ती 7 दिनसम्म, ऊँट 3 महिनासम्म, भालु 2 महिनासम्म बाँच्न सक्छ। बस आजलाई यति नै भनेर लेख्नुभएको रहेछ उहाँले।
1: ज्यू, सुखबीर थापाज्यूले सिङ्गुली मिरिकबाट हामीलाई हाम्रो कार्यक्रम डाकपुतलीमा पत्र लेखेर पठाउनु भएको छ, अनि पत्रमा केही सम्झनाका कुराहरू लेखी पठाउनु भएको छ। त्यो के रहेछ भन्दाखेरि, बितेको दिन 2 अगस्त 2026 दिन सुकुनामा एउटा कार्यक्रममा हाम्रो कार्यक्रमका नियमित श्रोता नै हुनुहुन्छ उहाँ पनि, वंशीधर प्रसाद ज्यूसँग भेट भयो, धेरै भलाकुसारी भयो, राम्रो लाग्यो भन्ने कुरा यो कार्यक्रम मार्फत आफ्नो साझा गर्नुभएको छ सबैसँग। अनि अर्को कुरा चाहिँ यहाँले दुईवटा प्रश्नहरू पठाउनु भएको छ भनेर लेख्नु भएको छ, ती प्रश्नहरूको उत्तर हामी यहाँबाट दिने कोसिस गर्नेछौँ। कुनै प्रश्नको उत्तर सही नलागेमा तपाईँले कुनै अर्को पत्रमा सही उत्तर लेखेर पनि पठाउन सक्नुहुनेछ। र यहाँले भन्नुभएको पहिलो प्रश्नमा भन्नुभएको छ, विश्वको अहिले घरी सबैभन्दा बढी जनसङ्ख्या भएको देश कुन हो भनेर भन्नुभएको रहेछ। 2023 जनसङ्ख्यालाई मापन गर्ने भनौँ संस्थाको अध्ययन अनुसार भारत 1 नम्बरमा छ, सबैभन्दा बढी जनसङ्ख्या भएको देश संसारमा, यो धरतीमा हाम्रो देश भारत 1 नम्बरमा छ। र अर्को भन्नुभएको रहेछ, विश्वमा सबैभन्दा बेसी गर्मी हुने देश कुन ठाउँ हो भनेर भन्नुभएको रहेछ, यो अफ्रिका भनेर हामीले पढेको जानेको। र यसरी नै अनि अर्को यहाँले जुन प्रश्न गर्नुभएको छ, पृथ्वीको पहिलो मानिसको नाम के हो भनेर भन्नुभएको रहेछ, यो प्रश्नको उत्तरमा चाहिँ अलिकति फरक फरक मतहरू भेटिन्छ। जस्तै धार्मिक दृष्टिकोणले अथवा विश्वासको जुन चाहिँ व्यवस्था छ मान्छेको, त्यसको अनुसारले हुनदेखिलाई अलग अलग धर्म अथवा विश्वासलाई पहिल्याउने मान्छेहरूले आफ्नो आफ्नो तरिकाले बताएको छ। जस्तै यो इसाई धर्म भनौँ, क्रिस्चियनिटी, जुदाइजम र इस्लाम धर्म मान्ने धर्मावलम्बीहरूले चाहिँ अब्राहम हुन् भनेर भनेका छन् उनीहरूको आफ्नो धार्मिक शास्त्र अनुसार। त्यसरी नै हिन्दूहरूले चाहिँ मनु भनेर भनेका छन् हिन्दू शास्त्र अनुसार। त्यसरी नै अरू जुन चाहिँ चिनिया मिथोलोजी छ, चाइनिजहरूको चिनिया मिथोलोजीहरूले चाहिँ पङ्गु भनेर नाम दिएको छ, पहिलो उनीहरूको मान्छे भन्ने। त्यस्तो किसिमले आफ्नो यो प्रश्नको उत्तरमा आफ्नो मान्छेको आफ्नो धर्म अनुसार आफ्नो विश्वास अनुसार अलग अलग प्रकारले यसरी मानिएको छ, त्यो मान्यता अनुसार मानिएको छ। र त्यसमा यही हो भनेर कसैले भन्न नमिल्ला। अनि अर्को कुरा चाहिँ यहाँले केही रोचक कुराहरू लेखी पठाउनु भएको छ, ती रोचक कुराहरू चाहिँ केही हामीलाई काम लाग्न सक्छ। जस्तै ताला फुटाइसकेपछि भेटेको चाबी, बिमारी मरिसकेपछि आएको डाक्टर, यौवन बितिसकेर गरिएको विवाह चाहिँ व्यर्थको हुन्छ, कुनै अर्थ राख्दैन भनेर भन्नुभएको छ। त्यसरी नै साधारण ज्ञानको रोचक कुरा लेख्नु भएको छ, कुन कुन पशु प्राणीहरू कति दिन खाना नखाइकन बाँच्न सक्छ भन्नेमा, मान्छे 22 दिनसम्म, गाई 6 दिनसम्म, बाघ 14 दिनसम्म, हात्ती 7 दिनसम्म, ऊँट 3 महिनासम्म र भालु 2 महिनासम्म केही पनि नखाइकन बाँच्न सक्छ भन्ने बडा रोचक कुरा लेखी पठाउनु भएको छ। यसरी नै आउने दिनहरूमा पनि हाम्रो कार्यक्रममा पत्र लेख्दै गर्नुहोला, यस्तै मिठो कुराहरू लेखेर पठाउँदै गर्नुहोला। र अब भने अर्को श्रोताको पत्र पढौँ, कसको छ हेरौँ।
0: र यो अर्को पत्र रहेको छ भाइ दिपेन प्रधानको, मंगरजोङ निज गाउँबाट, र उहाँले लेख्नु भएको छ, सुरुमा लेख्नु भएको छ, आकाशवाणी खरसाङ केन्द्रमा एउटा पत्र संक्षिप्त कुराकानी, र पत्र यसरी सुरु गर्नुभएको छ। डाकुदली कार्यक्रमका अति आदरणीय संचालक दाई अनि संचालिका दिदीमा म भाइ दिपेन प्रधान अनि बुहारी माधुरी सुब्बा प्रधान निजगाउँ मंगरजोङ चियाबारीको तर्फबाट सर्वप्रथम त हार्दिक नमस्कार।
1: नमस्कार।
0: आदरणीय दाई अनि दिदी, आकाशवाणी खरसाङ केन्द्रबाट प्रसारण हुने सबै कार्यक्रमहरू हामी चाक मानेर सुन्ने गर्छौ, यति मात्र कहाँ हो र? कहिले काहीँ त स्वरचित कविता, मुक्तक, कथा, निबन्ध, वार्ता समेत बोकेर यसै खरसाङ केन्द्रमा कार्यक्रम गर्न पनि आइपुग्छौ। कार्यक्रम इन्द्रेणी, सृजना, गुराँस गुच्छा जस्ता साहित्यिक कार्यक्रमहरूमा धेरै चोटि आइपुगेका छौ रेकर्डिङ गर्न। सुरु सुरुमा कार्यक्रममा रेकर्डिङ गर्न बस्दा रेकर्डिङ कक्षामा शरीर काँपिरहेको

0: भएको हुन्थ्यो भने आवाज पनि हल्लिरहेका आवाज हुन्थ्यो। आज भोलि त आफै कार्यक्रम पनि सञ्चालन गरिन्छ, कति मजा लाग्छ रेडियोमा बोल्न पाउँदा, आफैलाई भाग्यमानी पनि ठान्दछु कार्यक्रम सञ्चालन गर्नु पाउँदा। रेडियोमा कार्यक्रम सञ्चालन गर्नु त्यति सजिलो कहाँ हुन्छ र जति गाउँ बस्तीमा बोलिन्छ। यहाँ त अनुशासनमा कार्यक्रम गर्नुपर्ने हुन्छ। मलाई सुरु सुरुमा आकाशवाणी खरसाङ केन्द्रमा कार्यक्रमको निम्ति लैजाउनु हुने उनै मंगरजुङ चियाबारीका त्रिमूर्ति साहित्यकार क्रमैले कवि मदन ओझा सर, कवि मोहन लामा र स्वर्गीय भवजीत तामाङ सर हुनुहुन्थ्यो। जीवनको यो यादगार क्षण म कहिले भुल्न सक्दिन। आज कोही जीवित छन् त कोही परलोकमा छन्, तर सम्झनाहरू कहिले पुरानो र मेटिने हुँदैनन्। मुटुमा अडेस लागेर बसिरहन्छन्। आज पनि हृदयबाट म उहाँहरूलाई नमन चढाउन चाहन्छु। हाम्रो मार्गदर्शक उहाँहरू नै हुन्। आदरणीय दायरी दिदी, आज मसँग मेरो दुई साहित्यिक अग्रज हुनुहुन्छ, कवि गजलको कथाकार नवीन सिलास अनि कवि उपन्यासकार अनुप भित्रीकोटी सर। उहाँहरूको संगतलाई समाएर अहिले हामी हिँडिरहेका छौँ। कहाँसम्म पुग्छौँ त्यो समयले बताउला, अहिले भने हिँड्न छाडेका छैनौँ। समय र परिस्थितिले मान्छेलाई कता पुर्याउँछन् थाहा हुँदैन। साह्रै मजाको मान्छे र कवि नवीन सिलासज्यू र अनुप भित्रीकोटी सर कहिले रिसाएको देखिन, न त कानमा नै पर्यो। स्वच्छ विचार बोकेका दुई मनहरू, सृजना वृत्त मंगरजुङ चियाबारीका संस्था उहाँहरूसँग आकाशवाणी खरसाङ केन्द्रमा कार्यक्रम गर्नु र साहित्यिक गोष्ठी गर्नु मजा लाग्छ। अन्तमा निजगाउँ मंगरजोङ चियाबारीका आदरणीय बडा भूषण प्रधान ज्यूको एउटा प्रश्न रहेको छ। प्रश्न यस प्रकार छ, सुन किन्ने आधा, लुगा किन्ने गधा, जमिन किन्ने राजा, यो भनेको के हो? आदरणीय दायनी दिदी, यसको अर्थ स्पष्ट पारिदिनु होला। अन्तमा अजा डीके प्रधान, बहिनी रुबिना प्रधान, अजा धनबहादुर प्रधान लगायत ठुलो गाउँ बीज गाउँ मंगरजोङ चियाबारी नागरी फार्म पोख्रेबुङ सिक्किम दार्जिलिङ सिलगढी वरिपरिका सम्पूर्ण नयाँ पुराना श्रोता मित्रवर्गमा उस्तै सम्झना आजलाई यति भनेर लेख्नु भएको रहेछ।
1: दिपेन प्रधानज्यूले हामीलाई मंगरजोङ चियाबारीबाट कार्यक्रम डाकपुतलीमा पत्र लेखेर पठाउनु भएको छ र पत्रमा यहाँले के आफ्ना कुराहरू साझा गर्नुभएको छ अरू श्रोता साथीहरूसँग, त्यो के हो भन्दाखेरि हाम्रो कार्यक्रम डाकपुतलीको यहाँहरू नियमित श्रोता हुनुहुन्छ, साथै हाम्रो कार्यक्रम यहाँ केही कार्यक्रम गर्नको निम्ति बेला बेलामा आकाशवाणी खरसाङ पनि आउने गर्नुहुन्छ भन्ने कुरा साझा गर्नुभएको छ र आकाशवाणी खरसाङमा आएर साहित्यिक कार्यक्रमहरू गर्न पाउँदा धेरै रमाइलो लाग्छ। सबैभन्दा पहिला यहाँ आकाशवाणी खरसाङमा लिएर आउने ती साहित्यिक स्रष्टाहरूलाई यहाँले सम्झना गर्नुभएको छ, त्रिमूर्ति साहित्यकार भनेर भन्नुभएको छ, मदन ओझा सर, कवि मनोज लामा र भवजीत तामाङ सर लाई सम्झना गर्नुभएको छ। कति उहाँहरू अहिले पनि हुनुहुन्छ र कति चाहिँ हुनुहुन्न भन्ने भन्नुभएको छ र अहिले भने यस्तो साहित्यिक कार्यक्रम गर्नको निम्ति अनुप भित्रीकोटीज्यू अनि नवीन पज्जरज्यूसँग आउने गर्छु भन्ने र भन्नुभएको छ। यसरी नै हाम्रो कार्यक्रमलाई सुन्दै गर्नुहोला, सुनिरहला, आउने कार्यक्रमहरूमा पनि यसरी नै पत्र लेख्दै गर्नुहोला र यहाँले पत्रको अन्तमा एउटा मगरजुङ चियाबारीका आदरणीय भूषण प्रधानज्यूले एउटा प्रश्न पठाउनु भएको छ भनेर यही पत्रमा लेखेर पठाउनु भएको छ, ती प्रश्नको उत्तर हामीले यहाँबाट दिनु भन्ने रहेछ। त्यो के रहेछ भन्दाखेरि, सुन किन्ने आधा, लुगा किन्ने गधा, जमिन किन्ने राजा, यो भनेको के हो भनेर भन्नुभएको रहेछ। यसको उत्तरमा यसो भन्न सकिन्छ होला, किनभने जमिन भनेको माटो, अनि माटो चाहिँ कस्तो हो भन्दाखेरि हामी माटो बिना यो धरतीमा कोही पनि बाँच्न सक्दैनौँ, माटो चाहिँ जरा हो भनेर भनिन्छ नि त। त्यस कारणले गर्दाखेरि यदि हामीसँग आफ्नो माटो छ भनेदेखिलाई त्यो माटो चाहिँ माटोमा चाहिँ हामी सधैँभरि पुस्तौँ पुस्तासम्म बाँचिरहन सक्छौँ होला, तर सुन अनि लुगा किन्नेहरू चाहिँ त्यो चाहिँ पुस्तौँ पुस्तासम्म त्यो लुगाले त्यसलाई जीवन दिन सक्दैन, सुनले पनि दिन सक्दैन, तर माटोले दिन सक्छ। एक पुस्तादेखि अर्को पुस्ता, अर्को पुस्तादेखि अर्को पुस्ता, त्यस सोचले त्यसो भनेको हुनुपर्छ भन्ने लाग्छ। राजा भन्ने एउटा प्रतीकात्मक शब्द यसरी यसरी भनिएको होला भन्ने लाग्छ। अनि अन्तमा यहाँले अरू श्रोता साथीहरूलाई पनि सम्झना गर्नुभएको छ, रुबिना प्रधानजी, डीके प्रधानजी, अदा धनबहादुर प्रधानज्यू, अनि दारीगाउँ मगरजोङ नागरी फार्म पोख्रेबुङ सिक्किम दार्जिलिङ सिलगढी वरिपरि सबै सबै श्रोता साथीहरूलाई सम्झना गर्दै आफ्नो पत्र टुङ्ग्याउनु भएको छ। यसरी नै हाम्रो कार्यक्रममा पत्र लेख्दै गर्नुहोला, आउने दिनहरूमा पनि मिठो कुराहरू लेखेर पठाउँदै गर्नुहोला र अब भने अर्को श्रोताको पत्र पढौं, कसको छ हेरौं।
0: र यो अर्को पत्र रहेको छ, रमेश राई याम्फु, थर्बु निम्न प्रान्त, बहादुर गाउँ, मिरिक, दार्जिलिङ, पिनकोड संख्या 734214 भनेर लेख्नु भएको छ है। पत्रमा लेख्नु भएको छ, नमस्कार, कार्यक्रम डाकपुतलीमा मेरो एउटा कविता पठाइरहेको छु, सहर्ष स्वीकारी, पठन गरिदिनु हुन्छ भने नम्र निवेदन टक्राउँदछु भनेर लेख्नु भएको रहेछ। उहाँको कविताको शीर्षक छ,

0: ए चरी र कविता यस प्रकार छ। ए बन बन घुमी हिँड्ने चरी, यस्तो सुखमय जीवन पाइस कसरी। न लोभ लालच नै छ तेरो मनमा, जति जोश जागर र फुर्ती छ तेरो तनमा। न घमण्ड न रिस न आरिस छ तेरो मनमा, सधैँ सुखले नाची हिँड्छस बन बनमा। मनुष्य भन्दा सुखी छ तेरो जीवन, धन्य हुनुहुन्छ तलाई सृष्टि गर्ने भगवान। मानिसमा झै त्रासित छल कपट छैन, आज खाए भोलि के खाऊ भन्नु पर्दैन। जो मिल्छ सन्तोष गरेर खान्छस, भोलिको लागि केही राखु नभनी उडी जान्छस। न तैले मानिसले झै सोच्नु पर्छ, न त भविष्यको लागि केही सञ्चय गर्नुपर्छ। आजको दिन तेरो जसो तसो टर्छ, भोलिको सुर्ता छैन, जस्तो पर्छ उस्तै टर्छ। एकदमै राम्रो कविता है उहाँको।
1: रमेश राई याम्फुज्यूले हामीलाई थर्बु बहादुर गाउँ मिरिकबाट पत्र लेखेर पठाउनु भएको रहेछ, र पत्रमा यहाँले एउटा कविता पनि लेखी पठाउनु भएको छ र ती कविता पढिदिया जाओस् भन्ने रहेछ। त्यो कविता सुनकेश रिबिनले पढिसक्नुभयो। तपाईँले लेख्नुभएको जुन एसरी शीर्षकमाथि लेख्नुभएको कविता एकदमै रोचक, दामी लाग्यो, धेरै रमाइलो लाग्यो। यो प्रकृतिवादी कविता भन्नु मिल्ने, प्रकृतिको वर्णन छ यसमा कि चरी यहाँ मुख्य पात्र छ। चरीको बारेमा तपाईँले चरीलाई वर्णन गरेर तर धेरै कुरो लेख्नु भएको छ। यसरी नै आफ्नो कलमलाई निरन्तर रूपमा अघि बढाइरहनु, यसरी नै लेखनमा अघि बढिरहनुहोस्। हाम्रो कार्यक्रम पनि यसरी नै सुन्दै गर्नुहोला, सुनिरहनु होला, आउने दिनहरूमा उनी पत्र लेख्दै गर्नुहोला। साह्रै मिठो लाग्यो कविता। र अब भने अर्को श्रोताको पत्र पढौँ, कसको चाहिँ हेरौँ।
0: र यो अर्को पत्र रहेको छ, हाम्रो नियमित श्रोता हुनुहुन्छ उहाँ एसके छेत्री महाराज, छेत्री क्षेत्र मध्य डुमाराम खरसाङबाट। र उहाँको सम्पर्क नम्बर रहेको छ 9800155860। र उहाँले पत्रमा लेख्नु भएको छ, महोदय गत शनिबार मेरो लेख प्रकाशित गरिदिनु भएकोमा सञ्चालक ठुल्दाई र प्रस्तुता सुनकेसिरी बहिनीलाई यो बडाको धन्यवाद, आशीर्वाद अनि नमस्कार छ।
1: नमस्कार।
0: यो लेख सुनेर मलाई धेरै श्रोता टाढा नजिकका साथीहरूले आफ्नो प्रतिक्रियाहरू प्राप्त भयो। ती हुन् हरि शर्मा खरसाङ पिबी रोड, निरपानीका प्रवीण प्रधान, कालेबुङकी निना प्रधान, लोअर डुमारामको महेश छेत्री, अर्जुन प्रधान सिक्किमका, तकदा क्यान्टनमेन्टका शेखर, तिनताक सबै बुढापाका तथा जवान पुरुषहरूले सुरुवाल कमेज लामो फेर भएको पहाडे टोपी र स्वेटर तथा कोट लगाउँथे अनि जाडो महिनामा बाँदरे भुतले टोपी लाउँथे। यो डाकुतली कार्यक्रमको सञ्चालक लेखनाथ ज्यूको कोटेसन अति नै रोचक तथा अतुलनीय छ। त्यही माथि उद्घोषिकाहरूको सुरिलो स्वरमा प्रस्तुत गरेको यो कार्यक्रम अति नै कर्ण विधायक, हेयर राइजिङ अर्थात् आङ नै जिरिङ्ग हुन्छ। जस्तै इसाराले दिएकी कैलाश पर्वत, रुबिनाले दिएकी क्यानाडाको म्यापल ट्री, छिरिङडोमाले पढेकी वेट लिफ्टर चानु, नारी शक्ति, डाक्टर सन्ध्या आदि धेरै छन्। पत्र लामो भएको हुनाले यही समाप्त गर्दछु र फेरि अर्को लेख पठाइरहेको छु, कृपया प्रसारण गरिदिनु होला, धन्यवाद भनेर लेख्नु भएको छ। र उहाँको लेख यस प्रकार छ, शीर्षक छ सावन महिनाको मस्ती, र लेख यस प्रकार छ। हिन्दीमा एउटा कहावत छ, वो दिन था गदे पकौडे हाक्ते थे। सायद कथन सत्य हुनु पर्छ, कारण तीन ताक पर्यावरण शुद्ध थियो। पशु प्राणीहरू शुद्ध घाँस पराल दाना पानी खाने गर्थे, यसैले हिन्दीको कहावत ठिक हुनुपर्छ। यही सन्दर्भमा कुरा गर्नु पर्दा, हामी ससाना हुँदा पहिलो श्रावणमा हाम्रो गोर्खे जातिले सानोतिना चाड मनाउँथे अनि बुढापाकाहरू मादल खैजडे र त्यौली बजाउँदै मस्ती गर्थे श्रावण संगीतमा। हामी केटाकेटीहरू पनि के कम ती बुढापाकाहरू सँगसँगै उफ्री उफ्री ताली बजाउँदै नाच्थे। त्यस श्रावण संगीतको दिन खसी सुँगुर कुखुराहरू काटेर चाड मनाउँथ्यो। हामी केटाकेटीहरूलाई खसीको कान पोलेर दिन्थ्यो, अहो क्या टेस्टी हुन्थ्यो त्यस जमानाको खसीको मासु अनि आन्द्रा भुडीको भुटुवा चिउरासँग। तीन ताक ग्यास सिलिन्डर थिएन, दाउराको आगो अङ्गेनामा दिनभरि जलिरहेको, यसैले साँझमा घाम अस्ताएपछि जल्दै गरेको राको घरको चारै दिशातिर फाल्थ्यो। यो परिवार रोग कष्ट घाउ खटिरा दुःख दरिद्रहरू सब खोला नाला पहाड पखेरातिर बगेर तथा उडेर जानु अनि हाम्रो गाउँघरमा सुख शान्ति दिनु भन्दै जल्दै गरेको राकोहरू फालिन्थ्यो। श्रावणको वर्षा खुबै रोमान्टिक हुन्छ भनेर होला तरुणी तन्देरीहरू चुर्लुम्ब

0: वर्षाको पानीमा भिजेर मदमस्ती गर्दै एकअर्कामा अङ्कमाल गर्दै हिँड्थे। यसैले गीतकारको गीत ठिकै रहेछ। सावनका महिना पवन करी स्वर, जियारा र झुमे एसे जेसे वनमा नाचे मोर भन्दै उहाँले राम्रो लेख लेख्नु भएको रहेछ।
1: एसके छेत्रीज्यू महाराजज्यूले हामीलाई डोमराम खरसाङबाट कार्यक्रम डाकपुतलीमा पत्र लेखेर पठाउनु भएको छ र पत्रको शुरूआतमा यहाँले भन्नुभएको छ, गत शनिबार उहाँले पठाउनु भएको लेख प्रसारण भए पश्चात उहाँलाई धेरै साथीभाइहरूको फोन आयो, उहाँहरूलाई प्रतिक्रिया आयो। त्यसमा हरि शर्मा खरसाङबाट, निरपानीका प्रवीण प्रधान, कालेबुङकी निना प्रधान, लर्ड डोमारामका महेश छेत्रीज्यू अनि अर्जुन प्रधानज्यूले सिक्किमबाट र शेखरजीले तकदाबाट यहाँलाई त्यस कार्यक्रममा पठाउनु भएको लेख बारे प्रतिक्रिया दिनुभए पश्चात अझै यहाँलाई लेख्न मन लागेर लेख्नु भएको छ यो पत्र भनेर भन्नुभएको छ। अनि यहाँले एउटा कोटेसन गर्नुभएको छ, लामो हेयर भएको पहाडे टोपी र स्वेटर तथा कोट लगाउँथे अनि जाडो महिनामा बाँदर भूतले टोपी लगाउँथे भनेर एउटा कोटेसन लेख्नु भएको छ र यसरी नै यहाँले भन्नुभएको कार्यक्रम डाकपोतेली कार्यक्रमका सञ्चालक लिन्दाज्यूले जुन कोटेसन गर्नुभएको अति नै रोचक तथ्यहरू राम्रो लाग्छ भनेर प्रतिक्रिया लेख्नु भएको रहेछ। त्यसरी नै उद्घोषकहरूले पनि उद्घोषिकाहरूले पनि आफ्नो मिठो स्वरमा त्यो कार्यक्रम प्रस्तुत गर्दाखेरि धेरै राम्रो लाग्छ, त्यसमा केही कार्यक्रमका विषयहरू लेखी पठाउनु भएको रहेछ। त्यसमा इसाराजीले कैलाश पर्वतको बारेमा, रिबिनाजीले क्यानाडाको मेपल ट्रीको बारेमा, छिरिङ डोमाजीले वाइट लिफ्टर चानु नारी शक्तिको बारेमा र डाक्टर सन्ध्याको बारेमा लेखेको कार्यक्रमहरू धेरै राम्रो लागेको छ भन्ने प्रतिक्रिया लेख्नु भएको रहेछ। यसरी नै यस सिलसिलामा यहाँले एउटा लेख फेरि पठाउनु भएको छ भनेर भन्नुभएको छ, श्रावण महिनाको मस्ती भनेर भन्ने शीर्षकमाथि। र तपाईँको लेख एकदमै राम्रो छ, लेखनमा तपाईँको जुन सृजनशीलता छ धेरै राम्रो छ, यसरी नै आफ्नो कलमलाई निरन्तर रूपमा अघि बढाइरहनुहोला। कहिलेकाहीँ तपाईँको लेखमा अलिक मौलिकता पनि झल्किन्छ, यो लेखमा पनि मौलिकता झल्किएको छ र हाम्रो कार्यक्रमलाई यसरी नै सुन्दै गर्नुहोला, सुनिरहनुहोला। आउने दिनहरूमा पनि कार्यक्रम के कस्तो लाग्छ त्यो पनि प्रतिक्रियाहरू लेखेर पठाउँदै गर्नुहोला र तपाईँले यो लेखको अन्तमा जुन एउटा सावन बारे मिठो गीतसँगै अन्त गर्नुभएको छ पत्र, धेरै मिठो तरिकाले यसरी नै आफ्नो कलमलाई निरन्तर रूपमा अघि बढाइरहनुहोला र आउने दिनहरूमा पत्र लेख्दै गर्नुहोला। र अब भने अर्को श्रोताको पत्र पढौँ, कसको छ हेरौँ।
0: र यो अर्को पत्र रहेको छ अनु भित्रीकोटीको मंगरजोङ नागरीबाट, र उहाँले लेख्नु भएको छ, अति आदरणीय ढुल्दाय नि सुनकेसरी बहिनीमा डाकपुतली कार्यक्रमको एक नियमित श्रोताको तर्फबाट हार्दिक नमस्कार, साथै धेरै धेरै मायाहरू।
1: नमस्कार यहाँलाई पनि हाम्रो तर्फबाट।
0: आज धेरै लामो अन्तरालपछि पत्र उत्तर कार्यक्रम डाकपुतलीमा एउटा पत्र पठाइरहेको छु। हुन त म आकाशवाणी खरसाङसित विगत 1980 यता विभिन्न कार्यक्रमहरूसँग जोडिँदै आएको छु। प्रसारण हुँदै आएका जति पनि कार्यक्रमहरू छन् सबै उत्कृष्ट र ज्ञानवर्धक छन्। ती मध्ये गाउँले सभा कार्यक्रम, प्रादेशिक समाचार, डाकपुतली रेडियो पत्रिका कार्यक्रम, इन्द्रेनी गुराँस गुच्छा, सृजना कार्यक्रम, मनको कुरा, युवावाणी कार्यक्रम, तपाईँको अनुरोधमा कार्यक्रम सबै सुन्ने गर्छु। आकाशवाणी खरसाङमा कार्यरत आदरणीय कर्मचारीहरू सबैको मिठो याद आइरहन्छ। यद्यपि एकपल्ट ती दिग्गज कर्मचारीहरू दिवंगत भइसके पनि सबै ती कर्मचारीहरू एवं आजसम्म कार्यरत कर्मचारीहरू सबैको यहाँ नाम उल्लेख गर्न चाहन्छु। उहाँहरू हुनुहुन्छ तकनिकी केन्द्र निर्देशक शिवकुमार राई, डीबी प्रधान भवनी प्रसाद शर्मा, जसयञ्जन प्यासी, विनोद छेत्री, तारा सिन्हा, कृष्ण शर्मा, एस रविदास, पी डोमा सुब्बा, छिरिङ याङ्की, छिमी लमु, शिखा नामचु, रेणु सिन्हा, आरके सिन्हा, जेपी सिंह, प्रताप सिंह लोहार, देविका मोक्तान, पारस चन्द्र आले अनि अहिलेसम्म आकाशवाणी खरसाङका वरिष्ठ एवं दिग्गज कर्मचारी सम्पूर्णको अथक प्रयास र लगनशीलताले गर्दा आकाशवाणी खरसाङको अस्तित्व र मर्यादा कायम रही आउन सकेको छ। आकाशवाणी खरसाङ हाम्रो लागि यहाँको धरोहर हो, हरेक क्षेत्रका कलाकारको लागि प्रेरणाको क्षेत्र हो, यसलाई सम्पूर्ण दार्जिलिङवासीले पनि जोगाएर राख्नुपर्छ औ सम्हालेर राख्नुपर्छ। शुभकामना छ आकाशवाणी खरसाङले अझै उत्तर प्रगति गर्दै अगाडि बढ्न सकोस्। साथमा एउटा प्रश्न पनि सोधी पठाएको छु, कृपया जवाब दिनुहोस्। प्रश्न यस प्रकार छ, थोत्रे व्यवस्थाको कोत्रे टाउकोमा चाया परेर उभिनु नसक्ने छाया भइसके, अब कसो गर्दा सन्चो होला दाई भनेर लेख्नु भएको रहेछ प्रश्न उहाँको। एकदमै अनौठो प्रश्न है,
1: एकदमै खतरा प्रश्न। अनुप भित्रीकोटीज्यूले हामीलाई हाम्रो कार्यक्रम डाकपोतलीमा पत्र लेखेर पठाउनु भएको छ। मगरजुङ

गरीबाट र यहाँले सुरुमा पत्रको सुरुवातमा भन्नुभएको छ धेरै अन्तरालको बादमा पत्र लेखिरहेछु यद्यपि यहाँ हाम्रो कार्यक्रम डाकपुतली अनि आकाशवाणी खरसाङका धेरै पुरानो श्रोता साथै हाम्रो कार्यक्रमको निम्ति बेला बेला आउने गर्नुहुन्थ्यो सन् 1980 सालदेखि हाम्रो आकाशवाणी खरसाङमा आउने गर्नुभएको छ भन्ने पनि

0: भन्नुभएको छ, त्यसमा केही कतिजना अवकाश प्राप्त गरे र आज पनि हुनुहुन्छ र कतिजना हुनुहुन्न। यहाँ ती मानवहरूको नाम यहाँले उल्लेख गर्नुभएको रहेछ, त्यसमा शिवकुमार राई, डिबी प्रधान, भवनी प्रसाद शर्मा, जस्यन्जोन प्यासी, विनोद छेत्री, तारा सिन्हा, कृष्ण शर्मा, एस रविदास, डोमा सुब्बा छिरिङ, लक्की छिरिङ यल्मो, शिखा नाम्चु, रेणु सिन्हा, आरके सिंह, एसके सिंह, प्रताप सिंह लोहार, देविका मोक्तान र पारसन्द्र आले र अहिलेका कर्मचारीहरू पनि धेरै राम्रो छ र यसरी नै आफ्नो कार्यक्रमहरू गरिरहनु होला। आकाशवाणी खरसाङ एउटा धरोहर हो हाम्रो, यो सबैले नै यसलाई बचाइराख्नु, यसलाई राम्रो बनाइराख्नुको निम्ति हाम्रो जिम्मेवारी बन्छ भन्ने यहाँले पत्र मार्फत जानकारी गराउनु भएको छ र पत्र मार्फत आफ्नो कुरालाई साझा गर्नुभएको छ। र एउटा अन्तमा यहाँले प्रश्न गर्नुभएको रहेछ, यो प्रश्न साह्रै व्यङ्ग्यात्मक लाग्यो, खतरनाक लाग्यो। थोत्रे व्यवस्थाको कोत्रे टाउको चाया परेर उभिनु नसक्ने छाया भइसके, अब कसो गर्दा सन्चो होला दाई भनेर भन्नुभएको छ। यो प्रश्नको उत्तर श्रोताहरू आफैले बुझ्नुहुनेछ भन्ने लागेको छ। यो प्रश्नको उत्तर यहाँबाट भनिरहनु नपर्ला जस्तो लाग्यो, यति पढ्दाखेरि नै, यो प्रश्न पढ्दाखेरि नै प्रश्नमै नै उत्तर छ जस्तो लाग्यो। र यसरी नै हाम्रो कार्यक्रम भनी सुन्दै गर्नुहोला, सुनिरहनु होला, आउने दिनहरूमा पनि कार्यक्रमबारे यसरी नै प्रतिक्रियाहरू लेखेर पठाउँदै गर्नुहोला, कार्यक्रम के कस्तो लाग्छ। र यसरी श्रोताहरूले पठाउनु भएको पत्रहरू पढ्दा पढ्दै, पत्रमा लेखेर पठाउनु भएको केही प्रश्न र केही जिज्ञासाको उत्तरहरू दिँदा दिँदै आजको कार्यक्रमको समय सीमा टुङ्गिसकेको कारणले गर्दाखेरि हामी यहाँबाट बिदा हुनभन्दा अघि फेरि पनि एकपल्ट हाम्रो कार्यक्रममा पत्रचार गर्ने ठेगाना बताउनु हुनेछ सुन केसी बहिनीले।
1: हजुर, अवश्य पनि। र हामीलाई पत्रचार गर्ने ठेगाना यस प्रकार रहेको छ, कार्यक्रम डाकुदली मार्फत केन्द्र निर्देशक, आकाशवाणी खरसाङ, हुला खरसाङ, जिल्ला दार्जिलिङ, र पिनकोड संख्या रहेको छ 7342 03।
0: ज्यू, र अब भने अर्को सप्ताहसम्मको लागि यहाँबाट हामी बिदा हुन्छौँ।
1: नमस्कार।

सबैभन्दा पहिला यस बुलेटिनका मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी हुनुभयो चार दिने भ्रमणका लागि उज्बेकिस्तान र किर्गिस्तान गणराज्य प्रस्थान। विश्वविद्यालयहरूको भूमिका युवाहरूलाई डिग्री वितरण गर्नु मात्र नभई उनीहरूको प्राथमिक लक्ष्य राष्ट्र निर्माण हुनुपर्ने रक्षा मन्त्री राजनाथ सिंहको मन्तव्य। अर्थमन्त्री निर्मला सीतारमणले गर्नुभयो सिकागोमा उच्च स्तरीय व्यापार गोलमेजलाई सम्बोधन। राष्ट्रिय खेल दिवसको अवसरमा खेलको मैदानमा एक घण्टा कार्यक्रम आज देशभरि आयोजित। अनि संकटको घडीमा भारतले गरेको तत्काल सहयोगको लागि नेपाल सरकारले गर्यो प्रशंसा। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी आज बिहान उज्बेकिस्तान र किर्गिस्तान गणराज्यको चार दिने भ्रमणका लागि प्रस्थान गर्नुभएको छ। आफ्नो प्रस्थान वक्तव्यमा श्री मोदीले उज्बेकिस्तान र किर्गिस्तान गणराज्यको आफ्नो भ्रमणले मध्य एसियामा भारतको रणनीतिक साझेदारीलाई बलियो बनाउने तथा यस क्षेत्रसँगको सभ्यतागत सम्बन्धलाई अझ गहिरो बनाउने विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्रीले अझ उल्लेख गर्नुभयो भारत उज्बेकिस्तान र रणनीतिक साझेदारीले हालैका वर्षहरूमा उल्लेखनीय प्रगति गरेको छ। उहाँले उज्बेकिस्तानका राष्ट्रपति सबकत मिर्जियो येपसँग व्यापार र लगानी, डिजिटल कनेक्टिभिटी, रक्षा र ऊर्जाका क्षेत्रमा सहयोगलाई अझ सुदृढ पार्ने साथै विकसित भारत तथा जीवन्त उज्बेकिस्तानको साझा दृष्टिकोणलाई अगाडि बढाउने बारेमा छलफल गर्ने बताउनुभयो। श्री मोदीले तास्कन्द राज्य ओरिएन्टल अध्ययन विश्वविद्यालयमा रहेको शास्त्री स्मारक र महात्मा गान्धी केन्द्रको पनि भ्रमण गर्ने जानकारी दिनुभयो। उहाँले यी केन्द्रहरूले दुई देशबीचको बलियो सांस्कृतिक सम्बन्धको प्रतीक भएको बताउनुभयो। रक्षा मन्त्री राजनाथ

0: सिंहले आज भारत एउटा प्रमुख अर्थतन्त्रको रूपमा मात्र नभई आफ्नो सभ्यता सम्पदा र क्षमताहरूमा दृढ विश्वास भएको राष्ट्रको रूपमा पनि देखा परेको बताउनुभयो। लखनऊमा बाबा साहेब भीमराव अम्बेदकर विश्वविद्यालयको 111 दीक्षान्त समारोहलाई सम्बोधन गर्दै श्री सिंहले आज जब भारत बोल्छ संसारले सुन्छ भन्नुभयो। सम्बोधनका क्रममा रक्षा मन्त्रीले भाषा संस्कृति र सभ्यतामा राष्ट्रिय गौरवले राष्ट्रको आत्मनिर्भरता तथा प्रगति बढाउने विचार व्यक्त गर्नुभयो। श्री सिंहले विश्वविद्यालयहरूको भूमिका युवाहरूलाई डिग्री वितरण गर्नु मात्र नभई उनीहरूको प्राथमिक लक्ष्य राष्ट्र निर्माण हुनुपर्छ भन्नुभयो। उहाँले शैक्षिक संस्थाहरूले देशमा योगदान गर्ने जोस भएका युवाहरूलाई तयार पार्नुपर्ने विषयमाथि जोड दिनुभयो। रक्षा मन्त्रीले विगत 12 वर्षमा भारतमा शिक्षकको गुणस्तर पहुँच र मूल्यमा उल्लेखनीय सुधार भएको कुरा पनि प्रकाश पार्नुभयो।
1: पिछले 12 वर्षों में शिक्षा की क्वालिटी एसेसिबिलिटी और अफोर्डेबिलिटी बढ़ी। भारत का रिसर्च एंड डेवलपमेंट एक्सपेंडिचर पहले के कंपेरिजन में दो गुना हो गया। 34 ईयर्स में पहली बार हमने नेशनल एजुकेशन पॉलिसी बनाई है। शिक्षा के क्षेत्र में हुए बदलावों और अच्छी पॉलिसीज का यह परिणाम है कि आज देश के नौजवान स्टार्टअप खड़े कर रहे हैं, यूनिकॉर्न कंपनियां बना रहे हैं। 2015 में हम ग्लोबल इनोवेशन इंडेक्स में 81वें स्थान पर, हमने अब 38वें स्थान पर अपनी पहुंच हासिल कर ली है।
0: प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि बिहान 11 बजे अल इण्डिया रेडियोको मन की बात कार्यक्रममा भारत र विदेशका मानिसहरूसँग आफ्ना विचारहरू साझा गर्नुहुनेछ। यो मासिक रेडियो कार्यक्रमको 137 एपिसोड हुनेछ। यो कार्यक्रम सबै अल इण्डिया रेडियो र दूरदर्शन च्यानलहरू, आकाशवाणी समाचार वेबसाइट अनि समाचार अन इयर मोबाइल एपमा प्रसारण गरिनेछ। यो आकाशवाणी समाचार, दूरदर्शन समाचार, प्रधानमन्त्री कार्यालय र सूचना तथा प्रसारण मन्त्रालयको युट्युब च्यानलहरूमा पनि प्रत्यक्ष प्रसारण गरिनेछ। हिन्दी प्रसारणपछि कार्यक्रम अल इण्डिया रेडियोमा क्षेत्रीय भाषाहरूमा पनि प्रसारण गरिनेछ। अर्थमन्त्री निर्मला सीतारमणले विश्वव्यापी कम्पनीहरूले आफ्नो आपूर्ति श्रृङ्खला र पुँजी विनियोजनको पुनर्मूल्याङ्कन गर्नुपर्छ किनकि भारतले केवल विशाल बजार मात्र प्रदान गर्दैन तर दीर्घकालीन लगानी र सञ्चालन प्लेटफर्म पनि प्रदान गर्दछ भन्नुभएको छ। उहाँले अमेरिकाको सिकागोमा अग्रणी लगानीकर्ता र उद्योगपतिहरूसँगको उच्च स्तरीय उद्योग गोलमेचलाई सम्बोधन गर्दै उक्त विचार व्यक्त गर्नुभएको हो। उहाँले भारतमा लगानी गर्नु भनेको फराकिलो बजार, दिगो आर्थिक वृद्धि, दक्ष प्रतिभा, विश्वस्तरीय पूर्वाधार, अत्याधुनिक प्रविधि तथा एक दशकको सुधार हो भन्नुभयो। गोलमेज सम्मेलन सिकागो स्थित भारतीय महावाणिज्य दूतावासले अमेरिका भारत रणनीतिक साझेदारीको फोरमसँगको सहकार्यमा आयोजना गरेको थियो। रक्षा मन्त्री राजनाथ सिंहले आज भन्नुभयो भारत नेपालको संकटप्रति चिन्तित छ। लखनऊमा पत्रकारहरूसँग कुरा गर्दै श्री सिंहले प्रधानमन्त्री नरेन्द्र मोदीले भारत नेपाललाई सबै आवश्यकतामा सहयोग गर्न तयार रहेको बताउनुभयो। रक्षा मन्त्रीले आज भन्नुभयो भारतले छिमेकी देशलाई निरन्तर सहयोग पठाइरहेको छ। आज नयाँ दिल्लीमा राष्ट्रिय खेलकुद दिवसको अवसरमा केन्द्रीय युवा मामिला तथा खेल मन्त्री डाक्टर मनसुख मान्डवियाले भारतीय हकीका महान खेलाडी मेजर ध्यानचन्द्रलाई पुष्पहार अर्पण गर्नुभयो। सञ्चारकर्मीहरूसँग कुरा गर्दै डाक्टर मान्डवियाले मेजर ध्यानचन्द्रको जन्म जयन्तीको सम्झनामा हरेक वर्ष राष्ट्रिय खेलकुद दिवस मनाइने बताउनुभयो। उहाँले फिट इण्डिया आन्दोलनलाई अगाडि बढाउन देशभरि खेलको मैदानमा 1 घण्टा कार्यक्रम सञ्चालन भइरहेको अवगत गराउनुभयो।
2: आज नेशनल स्पोर्ट्स डे के अवसर पर सारे देश में फिट इंडिया मूवमेंट को आगे बढ़ाने के लिए 1 घंटे खेल के मैदान में कार्यक्रम दिया है। आज सुबह से मुझे सूचना मिल रही है लाखों की संख्या हर गली में मैदान में देश के युवा 1 घंटे के लिए खेलने के लिए आए हैं। मुझे खुशी है मोदी जी के नेतृत्व में देश बदल रहा।
0: नेपाल

0: सुन्दै हुनुहुन्थ्यो भुटानी कार्यक्रम। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ। अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। अब समाचार विश्व सुब्बाबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी आज साँझ मध्य एसियाली देश उज्बेकिस्तानको राजधानी तास्कन्द पुग्नुभएको छ। उज्बेकिस्तानका राष्ट्रपति श्री शौकत मिर्जियोयेवले प्रधानमन्त्रीको स्वागत गर्नुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णन भोलि दुई दिने भ्रमणमा केरलम पुग्नुहुनेछ। सरकारले यस वर्ष जुलाई महिनासम्म प्रति बुन्द अधिक फसल योजना अन्तर्गत 115 लाख हेक्टर कृषि भूमिलाई लघु सिंचाई प्रणालीमा ल्याएको बताएको छ। नेपालमा विनाशकारी बाढीमा मर्नेहरूको संख्या 669 पुगेको छ। नेपाल सरकारले सङ्कटको यस घडीमा भारतको तर्फबाट गरेको तत्काल मद्दतको सराहना गरेको छ। देशभरि आज महान हकी खेलाडी अनि पद्मभूषण पुरस्कार विजेता मेजर ध्यानचन्दको जयन्तीको अवसरमा खेल दिवस मनाइँदैछ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी आज साँझ मध्य एसियाली देश उज्बेकिस्तानको राजधानी तास्कन्द पुग्नुभएको छ। यो उहाँको दुई दिने यात्रा हो। उज्बेकिस्तानका राष्ट्रपति श्री शौकत मिर्जियोयेवले प्रधानमन्त्रीको स्वागत गर्नुभयो। उहाँको स्वागतमा सम्पूर्ण तास्कन्द सहरलाई भारतीय झण्डा र स्वागत सन्देशहरूले सजाएको छ। दुई नेताले भोलि राष्ट्रपति भवनमा द्विपक्षीय सम्बन्धका विभिन्न पक्षहरूमा छलफल गर्नुहुनेछ। यसका साथै व्यापार र लगानी, रक्षा, डिजिटल कनेक्टिभिटी, ऊर्जा, शिक्षा र दुई देशका मानिसहरूबीच सम्पर्क बढाउने क्षेत्रमा सहयोगबारे विचार विमर्श हुनेछ। उपराष्ट्रपति सीपी राधाकृष्णन भोलि दुई दिने भ्रमणमा केरलम पुग्नुहुनेछ। उहाँ अल्प झुमामा प्रमुख मलयालम दैनिक केरल कौमुदीको 115 स्थापना वर्ष समारोहमा सामेल हुनुहुनेछ। त्यसपछि उपराष्ट्रपतिले पत्तनम थिट्टामा केरलमको प्रसिद्ध अरनमुला नौका दौडको उद्घाटन गर्नुहुनेछ। पम्पा नदीमा हुने यस वार्षिक नौका दौडमा 51 स्नेक बोटहरूले भाग लिनेछन्। यसको साथै उहाँले तिरुवनन्तपुरममा ओनम पर्यटन सप्ताहको समापन समारोहको उद्घाटन पनि गर्नुहुनेछ। श्री राधाकृष्णन सोमबार लक्षद्वीपको अगत्ती जानुहुनेछ, जहाँ उहाँ मत्स्यपालन, पशुपालन अनि डेयरी मन्त्रालयको जनसम्पर्क कार्यक्रममा मुख्य अतिथि रहनुहुनेछ। सरकारले भनेको छ यस वर्ष जुलाई महिनासम्म प्रति बुन्द अधिक फसल योजना अन्तर्गत 115 लाख हेक्टर कृषि भूमिलाई लघु सिंचाई प्रणालीमा ल्याइएको छ। यस योजनाको उद्देश्य खेत स्तरमा पानीको प्रयोगमा दक्षता ल्याउनु अनि त्यसमा सुधार गर्नु हो। यो योजना जनवरी

0: 2006 केन्द्र सरकारले लघु सिंचाईको लागि सुरु गरेको थियो। वर्ष 2015-16 देखि 2021-22 सम्म यसको आधिकारिक नाम प्रति बुन्द अधिक फसल गरियो अनि यसलाई प्रधानमन्त्री कृषि सिंचाई योजनाको प्रमुख घटकको रूपमा लागू गरियो। योजना अन्तर्गत केन्द्र सरकारले 5 हेक्टरसम्म लाभार्थीहरूलाई लघु सिंचाई प्रणाली लगाउनका लागि वित्तीय सहायता उपलब्ध गराउने गर्दछ। साना अनि सीमान्त कृषकहरूलाई 55% अनि अन्य किसानहरूलाई 45% वित्तीय सहायता प्राप्त हुँदछ। केन्द्र सरकारले विगत 3 वर्षहरूमा 8,123 करोड रुपियाँ भन्दा अधिकको राशि यस योजनामा जारी गरिरहेको छ। नेपाल सरकारले सङ्कटको यस घडीमा भारतको तर्फबाट गरेको तत्काल मद्दतको सराहना गरेको छ। नेपालले भारतका प्रयासहरूको प्रशंसा गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई असाधारण रूपले उधार बताएको छ। बाढमा 600 भन्दा अधिक मानिसहरूको मृत्यु भएको छ। नेपालका वित्त मन्त्री स्वर्णिम वाक्लेले भन्नुभयो, बाढपछि भारतबाट विशेष सामग्री हवाई मार्गबाट पठाएको छ अनि भारतले पुननिर्माणको लागि सहायता प्रदान गर्ने संकेत दिएको छ। 26 अगस्तदेखि भारतले नेपालको बाढ प्रभावित क्षेत्रहरूमा 57 टनभन्दा अधिक राहत सामग्री पठाएको छ। नेपालको अनुरोधमा चिकित्सा कर्मीहरू अनि सुरङ बचाउ विशेषज्ञहरू सहित 11 सदस्यीय भारतीय दल पनि स्थानीय अधिकारीहरूको सहायताको लागि नेपाल पुगेका छन्। नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा आएको विनाशकारी बाढीपछि भारत सरकारले देखाएको चासो र सहयोगको लागि राष्ट्रपति द्रौपदी मुर्मूप्रति आभार व्यक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले विनाशकारी बाढीमा परि भारतीय नागरिकको मृत्यु भएकोमा शोक व्यक्त गर्नुभएको छ। नेपालको राष्ट्रिय आपदा जोखिम न्यूनीकरण र प्रबन्धन प्राधिकरणले बाढीबाट आज 669 शव बरामद गरेको छ। रक्षा मन्त्री राजनाथ सिंहले भन्नुभएको छ कि नेपालमा सङ्कटको स्थितिको कारण भारत चिन्तित छ। श्रेष्ठले लखनऊमा संवाददाताहरूसित कुराकानीमा भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ कि नेपालको सबै आवश्यकताहरूमा भारत सहायता उपलब्ध गराउनका लागि तयार छ। रक्षा मन्त्रीले भन्नुभयो कि भारतले छिमेकी देशलाई लगातार सहायता पठाइरहेको छ।
1: नेपाल में जो क्राइसिस पैदा हुई है उसमें केवल नेपाल ही चिंतित नहीं है, भारत भी चिंतित है। और हमारे प्रधानमंत्री जी ने बहुत ही स्पष्ट रूप से कहा है कि जितनी भी सहायता की आवश्यकता होगी और जो भी सहायता आवश्यक होगी वह सब भारत उपलब्ध कराने के लिए तैयार है।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews खर्सिङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। महाराष्ट्र सरकारको एक रिपोर्ट अनुसार 26 अगस्तमा आएको बाढपछि नेपाल तिब्बत क्षेत्रमा फँसेका राज्यका 404 मानिसहरूमध्ये 338 मानिसहरूसित सम्पर्क स्थापित गरिसकेको छ अनि उनीहरूको सुरक्षाको पुष्टि गरिएको छ। सुरक्षित भेटिएको मानिसहरूमा 37 जना तिब्बतको शाखाबाट निक्लिसकेका छन् अनि उनीहरूलाई भारत ल्याइँदैछ, जबकि नागपुरको 105 नागरिक अघिबाटै देश फर्किसकेका छन्। यद्यपि मुम्बई स्थित रिचा टर्स प्राइभेट लिमिटेडको माध्यमबाट नेपाल गएका 60 पर्यटक अझै पनि लापता छन् अनि अधिकारीहरूको उनीहरूसित सिधा सम्पर्क स्थापित हुन सकेको छैन। 6 अन्य नागरिकहरूको जानकारी एक अनलाइन लिङ्कको माध्यमद्वारा प्राप्त भएको छ, तर अधिकारीहरूको उनीहरूसित सम्पर्क हुन सकेको छैन। विदेश मन्त्रालयले महाराष्ट्रलाई राज्यको विभिन्न जिल्लाहरूको 149 भारतीय नागरिकहरूको सूची प्रदान गरेको छ, जो वर्तमानमा चीन वा तिब्बत क्षेत्रमा सुरक्षित छ। युक्रेनको राजधानी किव नजिक बुचा जिल्लामा आज भएको एक भीषण रुसी ड्रोन हमलामा 37 व्यक्तिहरूको मृत्यु भएको छ। स्थानीय क्षेत्रीय सैन्य प्रशासनका अनुसार हमलामा 50 आवासीय भवनहरू क्षतिग्रस्त भएको छ अनि धेरै घरहरू साथै होटलहरू पनि भीषण आगोको चपेटमा परेका छन्। युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले एक बयानमा भन्नुभएको छ कि माइला गाउँमा एक गोदाममा हमला भएपछि विस्फोट भयो। वृद्ध अनि विकलाङहरूको लागि बनाएको एक देखभाल केन्द्र अनि आवासीय भवनहरूलाई क्षति पुगेको उहाँले बताउनुभयो। केन्द्रीय वित्त तथा कर्पोरेट मामिला मन्त्री निर्मला सीतारमणले भन्नुभएको छ, भारतले विशाल बजार मात्र नभएर दीर्घकालीन लगानी र सञ्चालन मञ्च पनि प्रदान गर्ने भएकोले विश्वव्यापी कम्पनीहरूले आफ्नो आपूर्ति श्रृङ्खला र पुँजी विनियोजनको पुनः मूल्याङ्कन गर्नुपर्छ। अमेरिकाको सिकागोमा प्रमुख लगानीकर्ता र उद्योगपतिहरूसितको एक उच्चस्तरीय उद्योग गोलमेज सम्मेलनमा सम्बोधन गर्दै उहाँले यो कुरा बताउनुभएको हो। उहाँले भन्नुभयो, भारतमा लगानीको तात्पर्य व्यापक बजार, सतत आर्थिक विकास, कौशलयुक्त प्रतिभा, विश्वस्तरीय पूर्वाधार, अत्याधुनिक प्रविधि र एक दशकको सुधार हो। बैठकको मुख्य उद्देश्य भारतमा विनिर्माण

0: भारतका लागि र विश्वका लागि थियो। यस अवधिमा विनिर्माण, एआई र डिजिटल वित्तीय सेवाहरू, पूर्वाधार, खाद्य प्रसंस्करण र अत्याधुनिक प्रविधिमा सम्भावनाहरू थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि बिहान 11 बजी आकाशवाणीको मन की बात कार्यक्रममा देश विदेशका मानिसहरूसित आफ्ना विचार साझा गर्नुहुनेछ। यो मासिक रेडियो कार्यक्रमको 137 संस्करण हुनेछ। कार्यक्रमको प्रसारण आकाशवाणी र दूरदर्शनका सबै च्यानल, एआईआर न्युजको वेबसाइट र न्युज अन एयर मोबाइल एपमा पनि गरिनेछ। यस अतिरिक्त एआईआर न्युज, डिडी न्युज, प्रधानमन्त्री कार्यालय र सूचना तथा प्रसारण मन्त्रालयको युट्युब च्यानलहरूमा यसको प्रत्यक्ष प्रसारण गरिनेछ। देशभरि आज महान हकी खेलाडी तथा पद्मभूषण पुरस्कार विजेता मेजर ध्यानचन्दको जयन्तीको अवसरमा खेल दिवस मनाइँदैछ। राष्ट्रिय खेल दिवस 2026 तीन दिवसीय राष्ट्रव्यापी अभियानको रूपमा मनाइँदैछ। यस अभियानका तीन प्रमुख स्तम्भ ट्रिब्युट, प्ले एन्ड मुभ हुन्। यस वर्ष राष्ट्रिय खेल दिवस खेल मैदानमा 1 घन्टा बिताउनुहोस् भन्ने आह्वानका साथ मनाइनेछ। यस अवसरमा देशभरि विभिन्न खेल गतिविधिहरू आयोजना गरिएको छ। उपराष्ट्रपति सीपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीले मेजर ध्यानचन्दलाई श्रद्धाञ्जलि अर्पित गर्नुभयो। प्रधानमन्त्रीले सबै खेल प्रेमीहरूको जोस, दृढ संकल्प र समर्पणको सराहना गर्नुभयो। यो समाचार युट्युबमा @AR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा पुनः एकचोटि प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी आज साँझ मध्य एसियाली देश उज्बेकिस्तानको राजधानी तास्कन्द पुग्नुभएको छ। उज्बेकिस्तानका राष्ट्रपति श्री शौकत मिर्जियोयेभले प्रधानमन्त्रीको स्वागत गर्नुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णन भोलि 2 दिने भ्रमणमा केरलम पुग्नुहुनेछ। सरकारले यस वर्ष जुलाई महिनासम्म प्रति बुन्द अधिक फसल योजना अन्तर्गत 115 लाख हेक्टर कृषि भूमिलाई लघु सिँचाई प्रणालीमा ल्याएको बताएको छ। नेपालमा विनाशकारी बाढीमा मर्नेहरूको संख्या 669 पुगेको छ। नेपाल सरकारले सङ्कटको यस घडीमा भारतको तर्फबाट गरिएको तत्काल मद्दतको सराहना गरेको छ। अनि देशभरि आज महान हकी खेलाडी अनि पद्मभूषण विजेता मेजर ध्यानचन्द को जयन्तीको अवसरमा खेल दिवस मनाइँदैछ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार लिएर बिहान 7:25 पुनः उपस्थित हुने नै छौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ। श्रोताहरू अब प्रस्तुत गर्न लागिरहेछौँ फिल्म सङ्गीतको कार्यक्रम। प्रथममा सुन्नुहोस् लता मङ्गेशकर अनि अमिताभ बच्चनको युगल स्वरमा सिलसिला फिल्मबाट सङ्गीत शिवहरिको अनि शब्द जावेद अख्तरको।

श्रोताहरू, कार्यक्रमको दोस्रो गीत स्वीकार्नुहोस्। आशा भोसलेको स्वरमा डन फिल्मबाट संगीत कल्याणजी आनन्दजीको अनि शब्द इन्दिवरको।

श्रोताले अहिले सुन्नुभयो लता मङ्गेशकर अनि मोहम्मद रफी साथीहरूको स्वरमा सरगम फिल्मबाट शब्द थियो आनन्द बक्सीको अनि संगीत लक्ष्मीकान्त परिलालको। सुन्दै हुनुहुन्छ फिल्म संगीतको कार्यक्रम आकाशवाणीको खरसाङ केन्द्रबाट एफएम 103.5 मेगाहर्जमा। अघिल्लो गीत स्वीकार्नुहोस् किशोर कुमार अनि साथीहरूको स्वरमा कर्ज फिल्मबाट शब्द आनन्द बक्सीको अनि संगीत लक्ष्मीकान्त परिलालको।

श्रोताले अहिले सुन्नुभयो मजरुको शब्द अनि एसडी बर्मनको संगीतमा आशा भोसलेको स्वरमा जोयल थिफ फिल्मबाट श्रोताले सुन्दै हुनुहुन्छ फिल्म संगीतको कार्यक्रम आकाशवाणीको खरसाङ केन्द्रबाट। त अन्तिम गीत स्वीकार्नुहोस् ये रात फिर न आएगी फिल्मबाट आशा भोसलेकै स्वरमा संगीत ओपी नय्यरको अनि शब्द एसएच बिहारीको।

0: यतिन्जेल सुन्दै हुनुहुन्थ्यो फिल्म संगीतको कार्यक्रम। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौ र अब प्रस्तुत गर्न लागिरहेछौ पार्वत्य ध्वनि अन्तर्गत विविध स्वरमा लिम्बू गीत। प्रथममा सुन्नुहोस् मन बहादुर लिम्बूको स्वरमा।
1: सन्लोहा पाँच अधिक नचिते सुन्लो तागेरा।

अहिले सुन्दै हुनुहुन्थ्यो विविध कलाकारहरूको स्वरमा लिम्बू गीत। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौ। अबको केही क्षणमा नै आकाशवाणीको दिल्ली केन्द्रको समाचार सम्प्रसारण गरी सुनाउनेछौं।

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ। समय अहिले रातिको 11:10 भयो। यसको साथै अब आजको हाम्रो सम्पूर्ण कार्यक्रम यही सम्पन्न हुन्छ। भोलि बिहान 6:20 पुनः उपस्थित हुनेछौँ एफएम 103.5 MHz प्रभातकालीन अधिवेशन लिएर। हवस् त, अहिलेलाई आज्ञा चाहन्छु। शुभरात्रि। जय हिन्द।